0: अर्थशास्त्रीहरूको सुझाव छ।
1: सरकारले भीड़ नियन्त्रणका लागि गैर घातक हतियार खरिद प्रक्रिया अघि बढ़ाउने भएको छ। कोशी र मधेशमा दुई समुदाय बीच भएको तनावका क्रममा सुरक्षाकर्मीबाट चलेको गोलीले चारजनाको ज्यान गएपछि बारम्बार यस्तो अवस्था आउन नदिन गैर घातक हतियार खरिद गर्न लागि हो। गृहमन्त्री सुधन गुरूङले गैर घातक हतियार किन्ने तयारी भएको बताए। ड्रोनबाटै अश्रु ग्यास हान्ने, माइकिङ र निगरानी गर्ने गरी आवश्यक गैर घातक हतियार खरिद गरिने उनले बताए। मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गर्दै सरकार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: देवानगंज गाउँपालिका तीन कप्तानगंजमा तीनजनाको ज्यान जाने गरी भएको दुई समूह बीचको झडप र त्यसपछि सिर्जित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 112 घर तथा भौतिक संरचना र 61 सवारी साधनमा क्षति पुगेको छ। गत 10 साउन साँझ बोलबम यात्राका लागि बजाइएको डीजे बाजाको विषयलाई लिएर शुरू भएको विवाद झडपमा परिणत भएको थियो। त्यसपछि कप्तानगंज सहित सुनसरीका विभिन्न स्थानमा तोड़फोड़ आगजनी र हिंसात्मक प्रदर्शन भएका थिए। प्रहरीका अनुसार तोड़फोड़ र आगजनीबाट क्षति पुगेका 112 घर तथा भौतिक संरचना मध्ये 23 पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन्। 34 कच्ची घर मध्ये 25 जलेर नष्ट भएका छन् भने 50 घटहरा, 2 मन्दिर, 5 अन्य संरचना र 1 इटाभट्टामा समेत तोड़फोड़ तथा आगजनीबाट क्षति पुगेको छ।
1: बास्नादार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विवाह व्रतबन्ध भोजभतेरदेखि दशैं तिहार र ईद जस्ता पर्वसम्म विशेष अवसरमा पाक्ने पुलाउ, बिरयानी र अन्य परिकारमा बासमती चामलको मगमग बास्नाले छुट्टै स्वाद र प्रतिष्ठा थप्छ। घरको भान्सादेखि होटल, रेस्टुरेन्ट र स्टार होटलका बुफेसम्म बासमतीको बढ़दो प्रयोग छ। तर यही बास्नादार बासमती अहिले विवादको केन्द्र बन्दै आएको छ। यसको उत्पत्ति भौगोलिक संकेत, जीआई अधिकार र अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दावीलाई लिएर भारत, पाकिस्तान र पछिल्ला वर्षहरूमा नेपाल समेत जोड़िएको बहस झन बल्झिँदै गएको छ। बासमतीको जीआई अधिकारलाई लिएर भारत, पाकिस्तान र नेपालबीच अन्तर्राष्ट्रिय तहमा दावी प्रतिवादी भइरहेका बेला नेपालले पहिलो पटक छुट्टै जीआई कानून ल्याउने तयारी गरेको छ। सरकारले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक मार्फत जीआईलाई कानूनी मान्यता दिने तयारी अघि बढ़ाएसँगै बासमती चामल, इलाम, चिया, जुम्लाको सिमी, भक्तपुरको जुजु धौ जस्ता नेपाली उत्पादनको पहिचान तथा अन्तर्राष्ट्रिय संरक्षणका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ। बास्नादार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशको सत्ता समीकरण दिन प्रतिदिन पेचिलो बन्दै गइरहेको बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ तीन गते भित्र प्रदेश सभामा विश्वासको मत लिने हुनुभएको छ। काठमाण्डुमा शनिबार बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको प्रक्रिया भदौ तीन गते भित्र टुंग्याउने निर्णय गरेको हो।
2: अधिकांश सरकारी कार्यालयमा राखिएका गुनासो पेटिका प्रयोगविहीन जस्तै बनेका छन्। सरकारी कार्यालयबाट प्रवाह हुने सेवामा देखिएका समस्या, ढिला सुस्ती, अनियमितता तथा कर्मचारीको व्यवहार बारे सेवाग्राहीले आफ्ना गुनासा र सुझाव राख्न पाउने व्यवस्था गरिए पनि बाराका अधिकांश सरकारी कार्यालयका गुनासो पेटिका खाली देखिन्छन्।
1: दलित समुदायको थर सूचीकरणका विषयमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सुझाव माग गरेको छ। राष्ट्रिय दलित आयोगले कानून बमोजिम दलित थरहरूको सूचीकरणका लागि पठाएपछि मन्त्रालयले सबै नागरिक, सरकारवाला, संघ संस्था र विज्ञ कडाए सुझाव र प्रतिक्रिया माग गरेको हो।
2: धानबालीमा गोडमेलसँगै यूरिया मल हाल्ने मुख्य समयमै लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका किसानले रासायनिक मल सहज रूपमा पाउन सकेका छैनन्। खेतमा मल हाल्ने बेला बित्न लाग्दा समेत सरकारी अनुदानको मल पर्याप्त मात्रामा उपलब्ध नहुँदा किसान पुनः पुरानै समस्याबाट गुज्रिन बाध्य छन्।
1: नेपालबाट प्रत्येक तीन मध्ये दुईजना श्रमिक मेन पावर कम्पनी मार्फत वैदेशिक रोजगारीमा जान्छन् तर लाखौं युवालाई अन्तर्राष्ट्रिय श्रम बजारमा उपलब्ध रोजगारीसँग जोड्ने मेन पावर व्यवसाय भने सधैँ आलोचित भइरहनु परेको छ।
2: पूर्वाधार क्षेत्रमा श्रमिकको कमी हटाउन सरकारले निजी क्षेत्रसँग मिलेर कम्पनी स्थापना गर्ने भएको छ। पूर्वाधार क्षेत्रका लागि चाहिने श्रमिक कामदारहरू स्वदेशमा तयार गरी उनीहरूको उचित व्यवस्थापनका लागि निर्माण व्यवसायहरू समेतको संलग्नतामा सरकारले कम्पनी गठन गर्ने भएको हो।
1: अब शेयर बजार। शुक्रबार धितोपत्र कारोबार रकम 4 अर्ब भन्दा कममा खुम्चिएको छ। अघिल्लो कारोबार दिन बिहिबार 4 अर्ब 62 करोड़ रूपियाँ भन्दा बढ़ीको 1,08,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएकोमा शुक्रबार भने 3 अर्ब 77 करोड़ रूपियाँ भन्दा बढ़ीको 1,03,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको छ। लगानीकर्ता पर्खरै हेरेको अवस्थामा रहेको प्रभावले पछिल्लो समय निरन्तर बजारसँगै कारोबार रकम पनि घटिरहेको छ।

0: परिवार टुक्रिएर एकल परिवार बन्यो। रोजगारी र अवसर खोज्दै सन्तान शहर पसेपछि गाउँमा वृद्ध वृद्धा एक्लिए। सन्तानको साथ खोज्दै आएका वृद्ध वृद्धा शहरमा पनि फेरि एक्लिएका छन्। परिवार संकुचनको ठूलो मार वृद्ध वृद्धा र बाल बालिकामा परिरहेको छ। संस्कार संस्कृतिको पाठशाला मानिने हजुरबा हजुरआमाको काखबाट टाढा पुगेका बाल बालिका परम्परागत ज्ञान संस्कार र विवेकबाट वञ्चित छन्। अधिकांश परिवारका बाल बालिकाले आफ्ना हजुरबा हजुरआमालाई भेट्न एक वर्ष कुर्नुपर्छ। भेट हुँदा पनि आत्मीय गफ भने हुँदैन। गाउँको खुल्ला वातावरण, छिमेकीसँगको आत्मीयता, चौतारीका गफ र पुराना दौतरीसँगको भेटघाट उनीहरूसँगको दैनिक जीवनको अभिन्न हिस्सा थियो। शहरमा यी सबैको अभावले उनीहरूलाई घेरिरहन्छ।
1: त्यस्तै राष्ट्रिय एकताबाटै पहिचान सुरक्षित शीर्षकमा विनोद न्यौपानेको विचार गोर्खापत्र दैनिकमा छ। एकछिनका लागि भाइरल हुन तथ्यहीन र पुराना भिडियो अपलोड गरेर समाजमा उशृंखल गतिविधि निम्त्याउनेबाट आम नागरिक सजग र सचेत हुनुपर्छ। समाज कस्तो बनाउने भन्ने व्यक्तिका क्रियाकलापमा भर पर्छ। हरेक व्यक्ति संयम र सन्तुलित हुने हो भने समाजमा उशृंखल गतिविधि हुँदैनन्। समाज व्यक्ति व्यक्तिको सामूहिक प्रयासले उन्नत बन्ने हो, आफै सभ्य र सुसंस्कृत हुँदैन।
0: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमको साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975702108 98421-25969 98422-92-686 र 98426-78। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।

0: सरकार अनुदार
1: नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग हेटौँडा कपड़ा उद्योगमा लुम चल्न थाल्यो प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी
0: मनसूनमा अलनिनो प्रभाव नगण्य रोपाई अन्तिम चरणमा काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा वर्षा तराईमा अब केही दिन गर्मी बढ्ने
1: इरान र ओमान बीच हर्मुज जलमार्ग खुलाउने विषयमा भइरहेको वार्ता सकारात्मक अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने इरानको मुख्य माग
0: र एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुने
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। अहिले देशैभर खाना पकाउने एलपी ग्यासको अभाव छ, त्यसै कारण सर्वसाधारण दैनिक जीवनमा शास्ती खेप्न बाध्य छन्। बजारमा ग्यास सिलिण्डर सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको हो। वैकल्पिक इन्धनको प्रयोग बढ़े पनि त्यसले सबैको आवश्यकता पूरा गर्न भने सकिरहेको छैन। इण्डक्सन चूलो वितरणमा सहुलियत दिने र बिजुलीको उपयोगतर्फ सर्वसाधारणलाई आकर्षित गर्नेतर्फ सरकारको ध्यान पुगिरहेको छैन। उल्टै 50 युनिट भन्दा बढ़ी बिजुली प्रयोग गरे 5% कर सरकारले थोपारेको छ। आर्थिक वर्ष 82-83 झण्डै 4 खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क छ। हरेक वर्ष पेट्रोलियम पदार्थ आयातमा अरबौं रूपियाँ खर्च भइरहेको छ, तर स्वदेशमै उत्पादन भएको बिजुली भने प्रसारण पूर्वाधारको कमजोरी, सीमित आन्तरिक खपत र विद्युत खरिद व्यवस्थापनको कारण पूर्ण रूपमा उपयोग हुन सकिरहेको छैन। उद्योगहरूले पर्याप्त बिजुली पाएको गुनासो गरिरहेका बेला बर्खायाममा उत्पादन भएको विद्युत समेत खेर जाने अवस्था देखिएको छ। एकातिर महँगो विदेशी इन्धन आयातमा निर्भरता बढ़दै जाने, अर्कोतर्फ स्वदेशी स्वच्छ ऊर्जाको उपयोगमा कड़ाई हुने वर्तमान अवस्था ऊर्जा नीतिको विरोधाभासका रूपमा देखिएको छ। विज्ञहरूले पेट्रोलियम पदार्थको आयात घटाउँदै विद्युतको आन्तरिक खपत बढ़ाउने नीति अब अपरिहार्य रहेको बताएका छन्। ऊर्जा मन्त्रालयले भने सरकारले खपत बढ़ाउन लागिरहेको बताएको छ। इपानका अनुसार अहिले 4,300 मेगावाट विद्युत उत्पादन भइरहेको छ, जसमा 3,500 निजी क्षेत्रले उत्पादन गरिरहेको छ भने 800 मेगावाट सरकारी स्वामित्वका कम्पनीको योगदान रहेको छ। ऊर्जा मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा लगभग 600 मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोड़िँदैछ, जसमा 40 मेगावाट सरकारी आयोजनाको हुनेछ भने बाँकी निजी क्षेत्रका आयोजनाको बिजुली थप हुनेछ। विद्युत खपत बढ़ाउने तरिकासहित आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ। गाड़ीको प्रयोग विस्तार गरी सार्वजनिक तथा निजी यातायातलाई विद्युतमा रूपान्तरण गर्ने, ग्यासको सट्टा विद्युतीय चूलो अर्थात इण्डक्सन लगायतको प्रयोगलाई प्रोत्साहन गर्दै सहुलियत दर र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने, उद्योगलाई भरपर्दो र निरन्तर विद्युत आपूर्ति सुनिश्चित गरी डिजलबाट चल्ने उद्योगलाई विद्युतमा रूपान्तरण गर्न प्रेरित गर्ने, प्रसारण लाइन सब स्टेशन र ट्रान्सफर्मरको क्षमता विस्तार गरी उत्पादित विद्युत खेर जान नदिने, बिजुली खपतमा सरकार अनुदार शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
4: साढे 2 दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योगको मर्मत सम्भार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि लुम अर्थात तान सञ्चालन गरेर शनिबार हिजो प्रारम्भिक उत्पादन परीक्षण गरिएको हो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय काठमाडौँले उद्योग परिसर सरसफाई मेसिनहरूको प्रारम्भिक मर्मत गर्नका साथै उद्योगको लुम परीक्षण सञ्चालन गरेको हो। नेपाली सेनाको उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक र विभिन्न दर्जाका सैनिक 40 दिनदेखि उद्योग सञ्चालनका लागि खटिएका छन्। हेटौँडा कपड़ा उद्योगको मर्मत सम्हार गरेर सञ्चालन गर्न नेपाली सेनालाई जिम्मेवारी दिएको उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले बताउनुभयो। उद्योगमा पुराना मेसिन मर्मत गरी हिजो सफल परीक्षण उत्पादन शुरू गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले बताउनु भएको छ। सरकारले असार 18 हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढ़ेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसै वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ। यसैबीच सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियान पछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफा हुन थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमानदार प्रयास, कानून कार्यान्वयन र टीमवर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। आजका पत्र पत्रिकामा खबर छ।
3: प्रशान्त महासागरमा अल्निनो प्रणाली बलियो भइरहेका बेला नेपालमा त्यसको प्रभाव तत्कालका लागि नगन्ने देखिएको छ। प्रशान्त महासागरमा अल्निनो प्रणाली बलियो वा कमजोर हुँदा त्यसको वातावरणीय रूपमा वैश्विक तथा क्षेत्रीय प्रभाव पर्ने गर्छ। मनसून उच्च अवस्थामा रहेको नेपालमा अल्निनोको प्रभाव नगन्ने रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद हरिप्रसाद दाहालले मनसूनी वर्षाको अवस्था हेर्दा असारदेखि अहिलेसम्म सन्तोषजनक नै रहेको जानकारी दिनुभयो। महाशाखाका अनुसार मनसूनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक छ। प्रशान्त महासागरमा बलियो बन्दै गएको अल्निनोको प्रभाव यता कम हुनुमा अरेबियन सागर र बंगालको खाड़ीबाट आइरहेको मनसूनी वायु र जलपाष्पको उच्चता कारण रहेको दाहालको अनुमान छ। यूरोप र अमेरिका क्षेत्रमा भने अल्निनोको प्रभाव बढ़ी परिरहेको अनुमान विश्व मौसम संगठन र अमेरिकाको क्लाइमेट प्रेडिक्सन सेन्टरले औल्याएको छ। आउँदा दिनमा अल्निनोले विभिन्न क्षेत्रमा अधिक प्रभाव पार्ने सम्भावना कायमै रहेको विगत केही दिन यता सार्वजनिक तथ्याङ्कले देखाएका छन्। मनसूनमा अल्निनोको प्रभाव नगन्ने शीर्षकको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। यसैबीच रासायनिक मलको अभावका बीच यसपालिको धान रोपाई मैझाइरै हुन लागेको छ। कृषि विभागका अनुसार अस्ति शुक्रबारसम्म देशभर 96.06% रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ। अरू प्रदेशमा पनि रोपाई सकिने चरणमा छ। विभागका अनुसार कोशीमा 93.69%, मधेशमा झण्डै 95%, बागमतीमा 97.87%, गण्डकीमा 95.57%, लुम्बिनीमा 97.37% र कर्णालीमा 96.82% रोपाई सकिएको छ। यसपालि कुल 13,70,062 हेक्टरमा रोपाई हुने अनुमान रहेकोमा अहिलेसम्म 13,16,039 हेक्टरमा रोपाई सकिएको विभागले जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: यस्तै अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराति काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै इलाममा 67 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा केन्द्रित बनेको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश पहाड़ी र तराई भूभागका साथै बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान छ। यो क्रम भोलिसम्म नै रहने अनुमान गरिएको छ, तर ठूलो वर्षा भने हुने देखिँदैन। यसैबीच मौसमविद उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुँदै गर्मी बढ़ने अनुमान छ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना पनि नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नभएकाले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ।
3: काया खैरनमा काठमाडौँ उपत्यका शहरी यातायात गुरु योजना बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556493333 4935555।
9: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
10: MBL सर्वसुलभ आवास कर्जा।
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
11: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति, विद्युतीय चुलोका लागि छैन सहुलियत, बिजुली खपतमा सरकार अनुदार, नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौड़ा कपड़ा उद्योगमा लुम चल्न थाल्यो, प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी, मनसूनमा अल्निनो प्रभाव नगण्य, रोपाई अन्तिम चरणमा, काठमाण्ड उपत्यका सहित धेरै जसो ठाउँमा गैराती वर्षा, तराईमा अब केही दिन गर्मी बढ़ने लगायतका खबर प्रस्तुत
4: गर्यौं। काठमाण्ड उपत्यकामा बढ़दो ट्राफिक जाम सुधार तथा अव्यवस्थित यातायात व्यवस्थापनको लक्ष्यसहित सरकारले 25 वर्षे काठमाण्ड उपत्यका शहरी यातायात गुरूयोजना तयार पारेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा तयार गरिएको यो काठमाण्ड उपत्यकाको चौथो शहरी यातायात सुधार योजना हो। यसअघि पनि जाइका र नेपाल सरकारको सहकार्यमा 3 यस्तै योजना बनेका थिए, तर ती योजना प्रभावकारी रूपमा कार्यान्वयन भने हुन सकेनन्। अहिलेको महत्वाकांक्षी योजना पनि व्यवहारमा लागू हुन्छ कि हुँदैन भन्नेमा धेरैको चासो र शंका छ। पछिल्लो नयाँ गुरू योजनामा के समेटिएको छ र कार्यान्वयनको आधार के छ भनेर साथी कृष्ण शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्साललाई सोध्नु भएको छ।
14: यो गुरु योजना 25 वर्षको छ। सन् 2026 देखि 2050 काठमाडौँ उपत्यकामा यातायात व्यवस्थामा सुधार गर्नको लागि ल्याइएको एउटा मसुदा पत्र अवधारणा हो। यस अन्तर्गत अल्पकालीन सन् 2030 मध्यकालीन 2040 र दीर्घकालीन 2050 लक्ष्यहरू निर्धारण गरिएको छ। उपत्यकाको समग्र यातायात व्यवस्था प्रणालीलाई सहज, सरल, छिटो छरिटो बनाउनको लागि ल्याइएको यो गुरु योजना जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी जाइकाको सहयोगमा निर्माण भइरहेको छ। यो अहिले मसौदा मात्र हो। अब यसमा सरकारवालाहरूसँगको अन्तर्क्रिया, सुझावहरू संकलन गरेर आवश्यकता अनुसार परिमार्जन गरी मन्त्रालयबाट निर्णय गरी क्याबिनेटमा स्वीकृतिको लागि पठाइने कार्यक्रम।
15: यो कुराकानी सुनिरहँदा त्यो योजनामा चाहिँ सबैभन्दा बढी महत्वाकांक्षी उल्लेख्य योजना के छ, लक्ष्य के छ भन्ने पनि आउला, यसबारे पनि प्रश्न पारिदिनुहोस् न।
14: यसमा संक्षेपमा भन्दाखेरि यसमा काठमाडौँ उपत्यकाको पूर्वदेखि पश्चिमसम्मको एउटा र उत्तरदेखि दक्षिणसम्मको तीव्र गतिमा सञ्चालन गरिने साधनहरूको लागि व्यवस्था गरिने भन्ने खालको कुरा छ। त्यसै गरी उत्तरदेखि दक्षिणसम्म छ भने रिङ रोड, अहिले चलिराखेको रिङ रोडमा बिआरटी शीघ्र बस सञ्चालन सेवा ल्याएर त्यो एउटा सुधार गरिने कार्यक्रम पनि रहेको छ।
15: यो मेट्रो रेल सेवा सञ्चालन भन्ने प्रसङ्ग त्यसै अन्तर्गत जोडिएको हो कि? अर्थात्
14: मेट्रो पनि सञ्चालन भनेको त्यो पूर्वदेखि सूर्यविनायकदेखि यहाँ रत्नपाटसम्म मेट्रोको सम्भाव्यता अध्ययन गर्ने भन्ने खालको कुरा पनि यसमा रहेको छ।
15: हजुर, यसमा पक्कै पनि अत्याधुनिक प्रविधियुक्त र नयाँ तरिकाले योजना निर्माण गरिनेछ भन्ने कुरा बुझिन्छ। यसैमा पनि यस हिसाबले कार्यान्वयन हुन्छ नै भन्ने आधारहरू के छन्?
14: सर्वप्रथम त गुरु योजना मास्टर प्लान सबै सरकारवालाहरूको सल्लाह सुझाव अनुसार तयार गरिने हुँदाखेरि मन्त्रालयले यसलाई अन गरेर क्याबिनेटबाट यसको स्वीकृति भयो भने अब यसको लागि आवश्यकता अनुसार स्रोतहरूको खोजी गर्ने, दाता राष्ट्रहरू खोजी गर्ने, संघ संस्था खोजी गर्ने, कुन मोडेलमा सञ्चालन गर्ने भन्ने खालको कुरा दोस्रो चरणमा रहेको छ। सरकारवाला तपाईँ हामी सबै सर्वसाधारण सबैले सुझाव दिन पाउने व्यवस्था गरिन्छ। त्यसमा अब EIA जस्तै एउटा वातावरणीय प्रभाव मूल्याङ्कन जस्तै त्यस गर्दाखेरि पनि त्यसको प्रभाव के कति पर्छ भन्ने खालको हिसाबले हेरेर त्यसलाई सबैको प्रयोग समर्थनमा सल्लाह सुझाव अनुसार अगाडि बढाएर स्वीकृति भयो भने पक्कै पनि लागू हुन्छ र उपत्यकाको समग्र यातायात प्रणालीमा सुधार हुने हामी अपेक्षा गर्न सकिन्छ।
15: पक्कै पनि यो सरकार समक्ष प्रस्ताव लैजानुभन्दा पहिला तयार पारिएको एउटा मस्यौदा हो, त्यसकारण यो तयार पार्दा पनि सम्भावित आर्थिक स्रोतहरू भनेर त्यस्तो केही छैन मन्त्रालयको तर्फबाट?
14: अहिले आर्थिक स्रोतको बारेमा यसमा खासै अध्ययन गरिएको छैन। पहिला आवश्यकता के हो, निड के हो, सन् 2050 काठमाडौँ उपत्यकाको सम्भावित जनसङ्ख्या 42 लाख जनसङ्ख्यालाई सहज हिसाबले यातायात प्रणाली यातायात सेवा सुविधा उपलब्ध गराउनको लागि तयार गरिएको जुन यो योजना छ तयार गर्न लागि त्यसमा बिस्तारै आवश्यकता अनुसार बन्दै जाँदा सन् 2050 यति बन्न सक्छ भन्ने खालको एउटा टार्गेट सहितको योजना हो र अहिले आर्थिक पाटोमा खास अध्ययन भएको छैन।
15: विगत सरकारको पालामा पनि यस्ता थुप्रै योजनाहरू आउने तर त्यो कार्यान्वयन नभएर कागज नै सीमित हुने हाम्रो तितो ऐतिहासिक यथार्थता छ, तर यसपटक आशाको आधार के छ?
14: अहिले यही नै कुरो योजनाले सबैको सहभागितामा निर्माण गरिने र यो समयको माग पनि भएकोले अहिलेको सरकारले यसलाई स्वीकृत गरेर उत्पादकताका साथ लागू गर्छ भन्ने कुरा हामीले विश्वास गर्न सकिन्छ।
13: उहाँ हुनुहुन्थ्यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्साल। पूर्वाधारको यो विषयपछि अब समसामयिक राजनीतिक घटनाक्रम बारेका खबर। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काललाई रोकिए पनि दुई समूहबीचको शक्ति संघर्ष नरोकिने देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ़ने योजना छ। यस्तै साउनको 29 देखि 31 राष्ट्रिय भेला भने संस्थापनीतर पक्षले नरोक्ने भएको छ। भेला अब आन्तरिक रणनीति तय गर्ने, समसामयिक राजनीति र अर्थव्यवस्थाको विषयमा धारणा बनाउने र संस्थापन पक्षमाथि एकताका लागि दबाव बढ़ाउने रणनीतिमा केन्द्रित हुने नेताहरूको भनाई छ। कांग्रेस केन्द्रीय कार्यालयका पूर्व सचिव कृष्ण पौडेलका अनुसार भेलालाई पूर्व सभापति देउवाले सम्बोधन गर्नुहुनेछ। देउवा साउनको 28 गते दिउँसो 12:30 बजेतिर काठमाण्डु आइपुग्ने कार्यक्रम छ। यसअघि उहाँ साउनको 26 गते राति 9:45 काठमाण्डु आइपुग्ने तालिका थियो।
4: विभिन्न 8 राजनैतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गरेका छन्। हिजो काठमाडौँमा जनता समाजवादी पार्टी जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाल, संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुआन राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका हुन्। उनीहरूले संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेण्डा बनाएका छन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको संरक्षणप्रति प्रतिबद्ध लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकताबद्ध गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र र संघीयतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले बताउनुभयो। शर्माले पछाडि परेका वर्ग र समुदायको उत्थानलाई प्राथमिकतामा राख्दै सबै प्रकारका असमानता र विभेद अन्त्य गर्ने मोर्चाको उद्देश्य रहेको समेत उल्लेख गर्नुभयो। वर्तमान संविधानमा रहेका संरचनात्मक त्रुटि र अस्पष्टताका कारण संघीयता कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न संविधान संशोधन र परिमार्जन र पुनर्लेखन गर्नुपर्ने उहाँले बताउनुभयो। मोर्चाको नेतृत्व अथवा संयोजक सहमतिको आधारमा चयन गरिने वा आवश्यक परे पालैपालो नेतृत्व प्रणाली अप्नाउन सकिने सहमति पत्रमा उल्लेख रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
13: यसैबीच आजको नयाँ पत्रिका दैनिकले एमाले र नेकपा बीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ भएको खबर छापेको छ। कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्यल देखिएको छ। साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेकहरू प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भएका छन् तर मन्त्री परिषद विस्तार हुन सकिरहेको छैन। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
17: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
16: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: माँको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। विवाह, व्रतबन्ध, भोज भतेरदेखि दशैं तिहार र ईद जस्ता पर्वसम्म विशेष अवसरमा पाक्ने पुलाउ, बिरयानी र अन्य परिकारमा बासमती चामलको मगमग बास्नाले शुद्धै छुट्टै स्वाद र प्रतिष्ठा थप्छ। घरको भान्सादेखि होटल, रेस्टुरेन्ट र स्टार होटलका बुफेसम्म बासमतीको प्रयोग बढ्दो छ। तर यही बासनादार बासमती अहिले विवादको केन्द्र बन्दै गएको छ। यसको उत्पत्ति, भौगोलिक संकेत, जीआई अधिकार र अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दावीलाई लिएर भारत, पाकिस्तान र पछिल्ला वर्षहरूमा नेपाल समेत जोड़िएको बहस झन बल्झिँदै गएको छ। बासमतीको जीआई अधिकारलाई लिएर भारत, पाकिस्तान र नेपालबीच अन्तर्राष्ट्रिय तहमा दावी प्रतिदावी भइरहेका बेला नेपालले पहिलो पटक छुट्टै जीआई कानून ल्याउने तयारी गरेको छ। सरकारले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक मार्फत जीआईलाई कानूनी मान्यता दिने तयारी अघि बढ़ाएसँगै बासमती चामल, इलामको चिया, जुम्लाको सिमी, भक्तपुरको जुजुधौ जस्ता नेपाली उत्पादनको पहिचान तथा अन्तर्राष्ट्रिय संरक्षणका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ। नेपालमा अहिलेसम्म भौगोलिक संकेत सम्बन्धी छुट्टै कानून पनि बनेको छैन। भारतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण एपिडाले नेपालमा प्याकेजिङ गरिएका बासमती ट्रेडमार्कमै आपत्ति जनाउँदै आएको छ। कति मुद्दा जितेको पनि छ। यही विवादकै बीच भौगोलिक संकेत जीआई कानून ल्याउने सरकारको तयारी छ। आजको कान्तिपुरमा खबर छ।
5: अब विदेशको खबर। इरान र ओमान बीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक रूपमा अघि बढ़ेको ओमानले जनाएको छ। ओमानको विदेश मन्त्रालयका अनुसार इरानसँग जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाबारे छलफल केन्द्रित छ। इरानी विदेश मन्त्री अब्बास राघाचीले वार्ता अन्तिम चरणमा पुगेको बताए पनि हर्मुज जलमार्ग खोल्ने विषय अन्य केही शर्त पूरा हुनुपर्नेमा निर्भर रहेको बताउनु भएको छ। इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती शर्त मध्ये मुख्य रूपमा अघि सारेको छ। इरानले यसअघि भएको युद्धविराम तथा वार्ता अघि बढ़ाउने समझदारी अमेरिकाले उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बाकेर जोलगद्रले पनि अमेरिकाले आफ्नो व्यवहार सच्याउनु पर्ने भन्दै हर्मुज तत्काल नखोलिने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँले इरानमाथिको धम्की रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने लगायत माग अघि सारेको बताउनु भएको छ। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्ग मध्येको एक हो। सामान्य अवस्थामा विश्वभर प्रवाह हुने झण्डै 20% तेल तथा प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसार पसार हुने गर्छ। यसमा भइरहेको अवरोधले विश्व बजारमा तेलको मूल्य र ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पारिरहेको छ।
6: अब खेल खबर। नेपाल प्रिमियर लीग अर्थात एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि शुरू हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कार्तिक 9 मंगसिर 5 गतेसम्म सञ्चालन हुने जनाएको हो। क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दशैं र तिहारको बीचमा परेको छ। क्यानले तिहारका दुई दिन बाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसअघि एनपीएल तिहारपछि मंगसिरमा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणका लागि खेलाड़ीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अहिले सहभागी टोलीहरूले विदेशी खेलाड़ी अनुबन्ध गर्ने प्रक्रिया अघि बढ़ाएका छन्। एनपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा राम्रो लोकप्रियता हासिल गरेको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोर्ड्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो।
5: अब केही खबर संक्षेपमा। पवित्र धार्मिक स्थल कैलाश मानसरोवर दर्शनका लागि रसुवागढ़ी नाका प्रयोग गर्ने पर्यटकको संख्या गत वर्ष उल्लेख्य रूपमा बढ़ेको छ। अध्यागमन कार्यालय रसुवागढ़ीले गएको आर्थिक वर्ष 82-83 तथ्याङ्क अनुसार एक वर्षमा 13,523 धार्मिक पर्यटक यो नाका हुँदै कैलाश मानसरोवर पुगेका छन्। आधा वर्ष सड़क बन्द थियो तर मानसरोवर जाने पर्यटक भने 19% बढ़ेका खबर कारोबार दैनिकले छापेको छ।
6: बजेट अभावका कारण सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्चैया कटारी सड़क खण्डमा निर्माणाधीन 4 पक्की पुल निर्धारित समयमै सम्पन्न नहुने भएका छन्। ठेक्काको म्याद थपिए पनि पर्याप्त बजेट नहुँदा पुल निर्माण सुस्त बनेको लोकमार्ग अन्तर्गतको मिर्चैया कटारी घुर्मी सड़क आयोजना कार्यालयले जनाएको छ।
5: र जनप्रतिनिधि बीचको राजनैतिक टकरावका कारण धरान उपमहानगरपालिकाको बजेट प्रक्रिया बन्धक जस्तै बनेको छ। आर्थिक वर्ष 83-84 शुरू भएको महिना दिन बित्नै लाग्दा समेत धरान उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट ल्याउन सकिरहेको छैन। काया कैरनमा अब पालो उखानको।
6: पूर्वतिरको होड, पश्चिमतिरको दौड़।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति। विद्युतीय चुलोका लागि छैन सहुलियत। बिजुली खपतमा सरकार अनुदार।
5: नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग। हेटौँडा कपड़ा उद्योगमा लुम चल्न थाल्यो। प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी।
6: मनसूनमा अलनिनो प्रभाव नगण्य। रोपाई अन्तिम चरणमा। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा वर्षा। तराईमा अब केही दिन गर्मी बढ़ने।
5: इरान र अमेरिका बीच हर्मुज जलमार्ग खुलाउने विषयमा भइरहेको वार्ता सकारात्मक। अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने इरानको मुख्य माग।
6: र एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुने।
5: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले केही दिन अघि बनाउनु भएको अनेक लाइनमा बस्नुपर्ने अहिलेको बाध्यतासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना छिमेकी या आफन्त यस्तै व्यक्ति एउटा घरमा भेटघाटका लागि पुगेका छन्। उनले गेटमै रहेको बेल अर्थात घण्टी बजाएपछि गेटभित्रबाट आधा अनुहार देखिने गरी चिहाउँदै एक बच्चीले भन्दैछन्, कोही नि हुनुहुन्न बाबा ग्यासको लाइनमा, मामु मलको, अनि दाई चाहिँ पासपोर्टको लाइन बस्न जानुभएको छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार। खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655640। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह देखेर के पाक्क बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि। त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि दिएका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने, अब चैनपुरतिरै जानु पर्ला। ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखरभट्टेमा सबै इलेक्ट्रोनिक एन्ड जीव फोटो स्टुडियो छँदैछ नि, तप त्यहीबाट हुन्छ त। छ त त्यहाँ त एलइडी टिभी मोबाइल सेट उफर साउन्ड सिस्टम मोबाइलका ब्याट्री चार्जर हेडफोन सिम कार्ड सबै किसिमका रिचार्ज कार्ड लाइट खडी रेडियो टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि साथै फोटोकपी फ्याक्स लेमिनेसन फोटो फ्रेमिङ प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ फ्रेमिङ अर्जेन्ट ब्यालेन्स स्टक अफ इमेल इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि
1: त्यति मात्र होइन विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ
7: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माधी नगरपालिका चार ओखरगोटे सङ्खुवा सभा मोबाइल 9841991181 र 9869768333
6: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो
8: भालुमा बासको कलिलो तामा कान्छीको मन हर्ने भालुमा बासको

ती पकाए नि मान्दिन हौ सानछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए,
0: होइन आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045441।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 9957208, 9841-25969, 9841-92496, 9841-93786 and 9841-77778। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, शङ्खुवा सभा।
2: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6, टलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861-43-460।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ।

0: कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
1: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भू ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
0: धन्यवाद दादा, म अहिले नै गइहाले।
1: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट पाइन्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भू ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, शंकुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841 50 600।
0: खराक सम्पर्क सञ्जीव कटवाल 9816 35 48 40।
1: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069 7 82।
2: घरमा गोठेला गरेर बसेर मात्र भएन हो कान्छा, अब विदेश जाने सोच पो बनाउँदैछु म त। होइन नि दाजु, व्यवसायिक बन्न चाहे त गाउँ घरमा पनि धेरै कमाई गर्न सकिन्छ नि। हेर्नुहोस् त, पारी गाउँको अन्तरे काकाले ब्रोइलर फार्म सञ्चालन गरेर कस्तो पैसा कमाइरहेका छन्। तपाईँले पनि यही गाउँमा ब्रोइलर फार्म खोल्नुहोस्।
3: ए, खोल्न त हुन्थ्यो नि, तर चल्ला कता खोज्ने, त्यसलाई दिने दाना पानी बेग्लै हुन्छ रे। अब त्यो कता पाइन्छ, ज्याउरे छ कान्छा।
4: ए दाई पनि जाब यति कुरामा अल्झेर गनगनाएर बसिरहनु भएको रहेछ, सगरमाथा स्टोरमा जानु न।
5: सगरमाथा स्टोर, तपाईँकै सेवाको लागि
4: ब्रोइलर कुखुराको गुणस्तरीय तल्ला र चारो सुपथ मूल्यमा पाइन्छ, साथै हार्डवेयरका सामग्रीहरू चाहिएमा हामीलाई सम्झनु होला।
6: सम्पर्क नम्बर 9800091859 र 9852249182।
5: सगरमाथा स्टोर।

0: भोजपुर, रवि पहाडी, मकवानपुर गाउँपालिका दुई, राई गाउँ हेटौडा, हाल मलेसिया,
1: गजेन्द्र राई सालपासिलिसो गाउँपालिका चार भोजपुर,
0: अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामाफोको संखुवा सभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
0: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ।

हेलो हाई गुड मर्निङ अनि नमस्ते कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएको तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसैगरी तपाईँले हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुन्न सक्नुहुनेछ। भन्दा नि हाम्रो पात्र भन्दा पनि तपाईँले चाहिँ वेबसाइटबाट तपाईँले मजाले सुन्न सक्नुहुनेछ। यति बेला वेबसाइटमा गएर www.radioarun.com.np लगइन गरेर खोज्नुहोला, यता भनौँ गुगलमा गएर सर्च गर्नुहोला। हामीलाई वेबसाइटबाट चाहिँ तपाईँले प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सक्नुहुनेछ व्यवसायमा। र विशेष गरी कार्यक्रम शुभ सन्देशको अवस्थाले तपाईँले सुन्दै आउनुभएको छ हप्ताको साथी दिन साथीभाइ, यानि कि बिहान 7 बजेदेखि 8 बजीसम्म तपाईँले हामीलाई प्रत्येक दिन सुन्न सक्नुहुनेछ। र आज भने पनि हामी सदाझै तपाईँको साथमा म तपाईँको साथी कार्यक्रम प्रस्तुत सुमिता उपस्थित भइसकेकी छु। र यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी साथीहरूले प्रायोजन गरेर सहकार्यमा जोडेर साथ दिनुभएको छ। विशेष गरी म व्यवसायमा हाम्रा जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। यति बेला बिहानीको बसाइ छ, के गरिदिनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जे जस्तो अवस्थामा भए तपनि हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु। तपाईँहरूको लागि भनेर छुट्याएको नम्बर हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668623 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र आज भने हामी आइतबारे बसाइमा छौं। यो बसाइमा चाहिँ जहाँ चाहिँ प्रवासमा हुनुहुन्छ, जहाँ चाहिँ देशभन्दा बाहिर हुनुहुन्छ साथीहरू, उहाँले पनि आज हामीलाई वाट्सएप कल खुल्ला छ। उहाँहरूको लागि भनेर छुट्याएको वाट्सएप नम्बर 9840668623 को लाइन खुल्ला छ। उहाँहरूले भनौँ देशभन्दा बाहिर रहनुहुने साथीले पनि यो बसाइमा हामीलाई फोन गर्नु पाउनुहुन्छ। आजको यो बिहानीको बसाइमा सुन्दै हुनुहुन्छ भने फोन डायल गर्दै गर्नुहोलाई साथीहरू भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी वैवाहिक जीवनमा बाधिँदै हुनुहुन्छ, दाम्पत्य जीवनको एकदमै धेरै धेरै शुभकामना, त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ भने, परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँले शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना र

ठाउँमा रहेर होइन आफ्नो आफ्नो ठाउँमा रहेर यति बेला काम कार्य गरिराख्नु भएको छ भने तपाईँलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब भने चाहिँ फटाफट आउनुहोला, तपाईँ फोन डायल गर्दै गर्नुहोला। 9840668623 को लाइन खुल्ला छन्। एकदम बिहानीको बसाई छ, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ? यति बेला यता शङ्खुवासम्म चैनपुरतिरको मौसम चाहिँ होइन रातैभरि नै पानी परिरहेको थियो, अहिले पनि बाहिर सिमसिम पानी परि नै रहेको छ। तपाईँहरूकोतिर मौसम के कस्तो छ त्यो पनि तपाईँले व्यवसायमा जानकारी गराउन सक्नुहुन्छ। भन्दै भन्दै अब भने कार्यक्रमको शुरूआतमा तपाईँहरू माझमा एउटा निकै नै मिठो देशभक्ति गीत राख्नेछु। गीत पश्चात म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा मैले एकदमै मिठो गीत राखेको थिएँ। गीत पश्चात पुनः स्वागत छ। र यति बेला तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाईलाई तपाईँले प्रत्येक दिन सुन्दै आउनुभएको छ। यसै समय बिहान 7 बजेदेखि 8 बजीसम्म एक घण्टाको अवधिबाट हामी तपाईँहरूसँग जोडिनेछौ। यो बसाईमा तपाईँका विशेष शुभकामना सन्देशहरूलाई सङ्गाल्नेछौ। र तपाईँले आएर आफ्ना विशेष शुभकामना सन्देश सम्बन्ध राख्नु होला होइन, साथीहरू सम्झिने कोसिस चाहिँ अलिक नगरिदिनु होला साथीहरू, किनभने यो बिहानीको बसाईमा अब आफ्ना शुभकामना सन्देश राख्ने बसाई हो। तपाईँले साथीहरू सम्झनु भयो भने तपाईँको फोनलाई चाहिँ म यतैबाट डिस्कनेक्ट हाल्नेछु। यति भन्दै भन्दै म कार्यक्रममा आजको लागि फर्स्ट लकी कलर साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर बोल्दैछु, सुनिता कुलुङ बालाबाट है। हजुर, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? हजुर मेरो पनि खबर ठिकै छ, समग्रमा राम्रै छ भन्नुपर्छ है त। हजुर हजुर हस् हुन्छ, अब आरामै रहने कोसिस गर्ने नै छु म। अनि यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर, भनेपछि पानी परिरहेको छ, घरतिरै बसिराख्नु भएको छ होइन? हजुर हजुर, ल हुन्छ, आउनुभयो, खुसी लाग्यो कुराकानी भयो। अनि यो सहीमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ, शङ्खुवा सभा बालकको साथी। म उहाँसँग छुटेँ, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र लाइनमै हुनुहुन्छ, म उहाँलाई अनियर गर्छु। हेलो नमस्ते।
1: हेलो नमस्ते, नमस्कार।
0: हजुर नमस्ते, नमस्कार, वरुण चञ्चलले बोल्दै हुनुहुन्छ है?
1: हजुर हजुर
0: हजुर हजुर, के छ वरुणजी यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि ठिकै छ, राम्रै छ, खबरहरू प्रोग्रामकै साथमा हुनुहुन्छ है? हजुर हजुर, ल पक्कै पनि। अनि आउनुभयो कार्यक्रममा, यो बसाइमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
1: विशेष गरी अब तपाईँलाई आज दिन शुभ रहोस्, म एकदमै कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी आज जन्मदिन मनाउनुहुने एकदम मिठाई मिठाई हुनुहुन्छ हाम्रो धनुविष्ट, अनि त्यसै गरी हाम्रो अङ्कल हुनुहुन्छ केशव खड्का, उहाँहरू सबैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी हिजो जन्मदिन मनाउनुहुने हाम्रो ढकाल धर्मराजको छोरी साधारण ढकाललाई नै एकदम जन्मदिनको अब ढिलै भन्ने शुभकामना भन्न चाहन्छु। अनि आशिष नयन, अनि ढकाल धर्मराज, अनि हाम्रो विपिन डुम्ताली हुनुहुन्छ, अनि त्यसै गरी हाम्रो स्काई नवीन हुनुहुन्छ, अनि रोमन मुक्तान तामाङ, सुवेली आकाश राई, राजवीर काईला, शिशिर सन्तानी लगायत सबै सबैलाई आज दिन एकदम शुभ र सन्देश छुटिन्छ। बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चलले भोजपुरबाट हुनुहुन्थ्यो, वरुणजीसँग म छुटेँ। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ ब्याक टु ब्याक। हेलो नमस्ते।
2: हजुर गुड मर्निङ, नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर बोल्दैछु, अभागी मनिषा पोया, चैनपुर भन्ज्याङबाट होइन? हजुर ल, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ?
2: यतिखेर त घाँसको बारी घरमा ल्याइ पुऱ्याएर फन्टलाई गरेको, फन्ट पनि मजाले लाग्यो भनौँ न, एकैचोटिमा भनौँ न।
0: हजुर भनेपछि घाँसको बारी लिएर घर जानुभयो, जो अनि बिहानै घाँसमा जानुभएको थियो?
2: हजुर घाँसको बारी पुऱ्याएर घर आएको भनौँ न, अब घरमा छु भनौँ न।
0: हजुर हजुर, भनेपछि बिहान घाँसमा जानुभएको थियो, तर अघिसम्म त बाहिर सिमसिम पानी परिरहेको थियो, अहिले त पानी सम्भव त परेको छैन होला, एकदम धुम्म चाहिँ धुम्मै छ है?
2: मन्द मन्द घाम लाग्ला जस्तो भइरहेछ भनौँ न दिदी, अघि त सिमसिम परिरहेको थियो, अहिले चाहिँ मन्द मन्द घाम लाग्ला जस्तो जस्तो छ भनौँ न।
0: हजुर हजुर, जे होस् बिहान शीतल मौसम छ त्यही भएर घाँसको बारी पनि पुर्याएर आइसक्नु भएको छ। जे होस् आइपुग्नु भएको छ कार्यक्रममा पनि, अनि व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
2: शुभकामना सन्देश राख्नु पर्दा त सफलता तपाईँ र टेक्निसियनमा रहने मित्र र हाम्रो अरू नेक्ष्यम हो इटा टिम नदिस कार्य सफलताको धेरै शुभकामना लेख्न भन्न चाहन्छु। ओके युआर मोलकम। अनि त्यसै दिदी सानो कमलालाई विशेष कार्य सफलताको धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। नाना सुनि सुनिता राई दिदी सबरालाई विशेष कार्य सफलताको धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। दिदी अन्जना शेर्पालाई विशेष कार्य सफलताको धेरै शुभकामना। अभियान साथी सुनि शेर्पालाई विशेष कार्य सफलताको धेरै शुभकामना व्यक्त गर्नु। जति साथीलाई सम्पूर्ण साथीहरूलाई विशेष कार्य सफलताको धेरै शुभकामना व्यक्त गर्दै गयो ल बुबाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला चैनपुरबाट मनिषा पोया, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर व्यवसायीबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई पनि अन्याय गरिहाल्छु, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते।
3: गुड मर्निङ। नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर बालादेखि फुच्ची अम्कला कुलुङ बोल्दै हुनुहुन्छ है? हजुर ल हुन्छ, अनि के छ हाम्रो फुची अमकलाजीको खबर खबर सुनाउनुहोस्, यो बेला के गर्दै हुनुहुन्छ? हजुर म पनि ठिकै छु र म लगायत हामी सबैजना आरामै छौँ भन्नुपर्छ। चैनपुरतिर अहिले बाहिर मौसम धुमाधुमै नै छ, घाम पनि लागेको छैन, पानी त अघिसम्म त परिरहेको थियो, अहिले पानी पनि परेको छैन भन्नुपर्छ है त। हजुर सुन्छ, पक्कै पनि हामी आरामै रहने कोसिस गर्नेछौ। अनि आइपुग्नु भएको छ प्रोग्राममा यमकलाजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
3: शुभकामना सन्देश राख्नु पर्दा फर्स्ट गीत बोल्नुहुन्छ हजुरलाई, गीत अरू टिमलाई नै धेरैमा सम्झना, साथमा शुभ दिन कार्य सफलताको धेरै धेरै शुभकामना भनेर है। अनि आज यात्रा हुनुहुन्छ प्यारो मान्छे झापादेखि किरण नगरसम्मको, उहाँलाई शुभयात्रा र घुसेर जानुहोला भनेर चाहन्छु। अनि यी सप्तशती कुलुङको जन्मदिन आउँदैछ, गुरुलाई जन्मदिनको अग्रिम शुभकामना भन्न चाहन्छु। अनि अहिले जति पनि प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीलाई शुभ दिन, साथमा कार्य सफलताको धेरै धेरै शुभकामना भन्ने पनि सुनाउनुहोस्। टेक केयर, बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पोची यम कला कुलुङ संखुवासम्म बालाको साथी हुनुहुन्थ्यो, म उहाँसँग पनि छुटेँ, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने, यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ, म उहाँले पनि अन्याय गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर सानो कमला बोल्दै हुनुहुन्छ चैनपुर भन्ज्याङबाट। हजुर अनि के छ सानो कमला जी, निन्द्रा त पुर्याउनु भयो नि? ओहो भनेपछि हात काट्नु भयो, घाँस काट्दाखेरि हात काट्नु भयो भनेपछि ल है, ध्यान कता थियो? ध्यान चाहिँ अब मने त तपाईँको ध्यान कता थियो नि र हात काट्नु बाध्य हुनुभयो किन त्यसरी? अनि अब हुनु त अब कहिले काहीँ घाँस काट्दा काट्दा होइन अब कता ढुङ्गातिर जिटी राख्नु हातमा नि आउन सक्छ होइन र? ए अँ मलाई नै सम्झेर हात काट्नु भयो र? ओहो अब त्यति साह्रो नगरेको भए हुन्थ्यो र, अब होइन हात चाहिँ नकाट्नु पर्थ्यो, सम्झे भए पनि हात चाहिँ काट्नु हुन्थेन थियो, अब के गर्ने मैले, लु अब हस्पिटल आउनु होला, अब मै बिहोर्छु नि त त्यसो भने, अब के गर्नु मैले नै बिहार्नु पर्यो, अब मेरै लाग्यो भने त गाह्रो छ। हजुर अनि एकदम अनि हस्पिटल आउनु भयो कि भएन? हजुर भनेपछि एकदमै अब घरेसी औषधि लाउनु भयो है? हजुर ल हुन्छ, आफ्नै ख्याल गर्नु होला, हजुरले एकदम गेट वेलसन पनि भन्न चाहे। अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ है।
3: आगामी दिनमा जन्मदिन आउँदैछ मेरो छोरी अनुष्का शर्मिलाको, उनीहरूलाई हेप्पी बर्थडे भन्न चाहन्छु।
4: यो टाइममा दुर्गा पूजा प्रोग्रामलाई माया गरेर सुन्नु भएको छ, सबैलाई आशीर्वाद दिन अनि मेरो बाबालाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो सानो कमला, चैनपुर भन्ज्याङको साथी, म उहाँसँग छुटे। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला म वाट्सएप कलतर्फ लाग्छु। यदि एकजना साथी लाइनमा हुनुहुन्छ वाट्सएप कलमा, म उहाँले अन्यर गर्छु कहाँबाट को हुनुहुन्छ। हेलो नमस्ते, हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, शिव श्यामुना, कहाँबाट को बोल्नुभयो? हजुर नेपाल घर पास्तर फेरिम हालकुबेटबाट जुनिता चामलिङ राई बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो जुनिताजीको खबर खबर, यति बेला के गर्दै हुनुहुन्छ? ओहो, भनेपछि अब टिकटक लाइभतिर हुनुहुन्थ्यो, लाइभलाई इन्ड गरेर यता आएर अब हामीलाई फोन गर्नु भएको छ। फोन पश्चात फेरि सुत्ने तर्खरमा हुनुहुन्छ है? हजुर एकदमै। मेरो खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ जनताजी। अहिलेसम्म चाहिँ म बाँचेकै छु भनौँ न है। हजुर हजुर, बाँच्नु त भयो नि। ल हुन्छ, आइपुग्नु भएको छ कार्यक्रममा। यो सहीमा तपाईँको शुभकामना सन्देश कसको लागि?
5: अनि मलाई सोधिनु हुनुहुन्छ प्यारा मान्छे र व्यापारीलाई पनि धेरै माया मिठो कम्पना आधार बिचबाट सोध्नुको कामना भन्न चाहन्छु। अनि नेपाल दिदी हुने त्यहाँनिर एकजना बहिनीलाई पनि धेरै माया मिठो कम्पना आधार बिचबाट सोध्नुको कामना भन्न चाहन्छु। अनि नेपाल दिदी हुने त्यहाँनिर हुनु देउसा राई भवन मङ्गलकालाई पनि आधार बिचबाट सोध्नुको कामना धेरै माया मिठो सम्झना भन्न चाहन्छु। अनि मलाई सोधेरै हुनुहुन्छ
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला जुनिता चामलिङ राई पाँच तर्फ दिन घर भइहाल यति बेला कुवेतबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ। हेलो नमस्ते, हेलो गुड मर्निङ, नमस्ते, हजुर हेलो नमस्ते भन्दा नि साथीको नेटवर्कमा केही समस्या भयो, मैले उहाँसँग कुराकानी गर्न सकिनँ। यति बेला फेसबुक अडियो लाइभमा धेरैवटा कमेन्टहरू देखिरहेको छु। यति बेला कमेन्टहरू चाहिँ हराउँदै गइरहेको छ साथीहरू। सुरु सुरुमा कमेन्ट गर्नुहुने साथीले फेरि पनि गर्नुहोला, किनभने एकदम कमेन्ट बढी भएपछि यो लाइभमा चाहिँ आफै हराउने गर्दछ। सन्जु शेर्पा हुनुहुन्छ, दर्शन नमस्कार ब्युटिफुल सिस्टर भन्दा पनि उहाँको कमेन्ट पनि यो बसाइमा हेर्दै थिएँ, कमेन्ट पनि हरायो। उहाँले पनि हामीलाई ताप्लेजुङबाट सुन्दै हुनुहुन्छ। यति बेला कृष्ण तामाङ हुनुहुन्छ, गुड मर्निङ नमस्ते सिस्टर, शङ्खुवा सभा चैनपुर साथ घर भइहाल साथ समुद्र मलेसियाबाट सुन्दैछु है भन्नुभएको छ उहाँले पनि हामीलाई। त्यसै गरी रोमन मोक्तान तामाङ हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते फाफुल्ला, म भोजपुर जेन्जी भोजपुर घर भइहाल साथ समुद्र पारीको देशबाट सुन्दैछु है। उहाँले भन्नुभएको छ, उहाँले लेख्नु भएको छ, साथ समुद्र पारीबाट सुन्दैछु, मर्निङ विशेष राख्नु पर्दा हजुरको लागि। अनि भोजपुरमा रहनुहुने मेरो बाबा मम्मी त्यसै गरी लगायत घर परिवारको लागि है भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला मिना चामलिङ हुनुहुन्छ, उहाँले पनि यति बेला हामीलाई गुड मर्निङ, ह्याप्पी बर्थडे टु यु अनिता, उहाँले लेख्नु भएको छ अनिता राईलाई भन्नुभएको रहेछ उहाँले। त्यसै गरी यति बेला कमेन्टलाई म हेर्दैछु, छितलिङ सङ्गीता हुनुहुन्छ, उहाँले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते सुमिता सुन्दैछु मजाले पास थर रविबाट, गुड डे डियर बेस्ट फ्रेन्ड भनेर उहाँले निर्मला राई त्यसै गरी भाइ श्री आम्बुहाङ लिम्बू लगायत सबै सबैमा भन्नुभएको छ उहाँले। एकदमै यो लाइभमा चाहिँ कमेन्ट कुदिरहेको छ, त्यही भएर मलाई पढ्न पनि असहज असहज भइरहेछ। यति बेला राज घले हुनुहुन्छ, उहाँले हेलो नमस्ते झोडले सुनिरहेको छु उदयपुर हाल घर भइहाल यति बेला भारतबाट, नाना अनिता त्यसै राईलाई जन्मदिनको जन्मोत्सवको धेरै धेरै शुभकामना भन्नुभएको रहेछ। त्यसै गरी उहाँले साथीहरूको नाम पनि धेरै मेन्सन गरिपठाउनु भएको छ। अनि त्यो प्रोग्राम सुनेर बस्नुहुने सबै समयमा शुभ दिन भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। त्यसै गरी अनिश कुलुङ राई हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते भोजपुरबाट अनिश राई हो, सबै समयमा शुभ दिनको कामना गर्नुभएको छ। त्यसै गरी अस्मी सोताङ हुनुहुन्छ, मिस यु अल, म पनि खाँदबारीबाट कार्यक्रम सुन्दैछु है, सबैमा शुभ दिन भन्नुभएको छ। लक्ष्मण मगर हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्कार मिस के छ खबर भन्नुभएको छ, मेरो खबर समग्रमा ठिकै छ। म चाहिँ तिनजना मिडिया ग्रुप मेम्बर ग्रुपको मेम्बर लक्ष्मण मगर प्याखिरवासी दुई धनकुटा हाल मलेसियाबाट सुन्दैछु भन्नुभएको छ। जिन्ना जनम राई हुनुहुन्छ, उहाँले नमस्कार जिन्ना जनम राई भोजपुरबाट है भन्नुभएको छ। उहाँले आज जन्मदिन मनाउनु हुने दाई धनु विष्टलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ। त्यसै गरी सरू छेत्री हुनुहुन्छ, हेलो नमस्ते सुमिता जी सुन्दैछु बुटवालबाट सरस्वता पोखरेल हो, शुभ दिन समयमा भन्नुभएको छ। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नु भयो? हजुर सुनु सुनिता राई बेटिनीबाट बोल्दै हुनुहुन्छ है? हजुर अनि के छ हाम्रो सुनु सुनिताजीको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ?
6: मेरो खबर त एकदम त्यागे छ हौ, ढिलो ढिलो अल्छी अल्छी मान्छे भर्खर खाने तर्खर मान्छे छैन।
0: हजुर भनेपछि अब ढिलो ढिलो मान्छे भर्खर भर्खर आइसु होइन, केही छैन, तपाईँ बिचमै हुनुहुन्छ नि त? हजुर हजुर पक्कै पनि। हजुर मेरो खबर समग्रमा ठिकै छ, राम्रै छ, म सन्चै आरामै छु भन्नुपर्छ है त? हजुर हजुर पक्कै पनि आरामै रहने कोसिस गर्नेछु। अनि व्यवसायमा के गर्दै हुनुहुन्छ? व्यवसायमा के गर्दै हुनुहुन्छ? ओहो भनेपछि अब तपाईँको आवाज सुन्नलाई पनि एकदमै गाह्रो भयो, कता जाँदैछु भन्नुभयो? बारीतिर भनेपछि बारीतिर जाँदै हुनुहुन्छ लुडी घाँस काट्नको लागि? हजुर हजुर ल एकदमै राम्रोसँगले जानुहोला, मजाले घाँसको बारी पुऱ्याएर आउनुहोला है त? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा, व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
6: हुन्छ विशेष त तपाईँ लगायत अरूले एकदम मिठो सम्झना शुभ दिनको कामना गरे। अनि मेरो भाइ जर्मनको यात्रामा तपाईँलाई शुभयात्रा कार्यशब्दको शुभकामना, छोरी बबी र रोजीलाई पनि एकदम सम्झना शुभ दिन, अनि मेरो घर फ्यामिली सम्पूर्णलाई एकदम सम्झना, बुनु सुनिताको लागि फुच्याङकालाई एकदम शुभ दिन, अनि हाम्रो वर्षन चन्द्रले सानो कमला मिनीमा शेर्पा अनि हिमा राई अनि हाम्रो अस्मी श्रोताङलाई एकदम मिठो सम्झना सोधिन् भन्दै यो सबै कार्यक्रमलाई माया गरेर सुने सबैलाई सम्झना सम्झिरहेको छु है भन्दै छु कि नमस्ते।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुनिता राई खाँदबारीबाट हुनुहुन्थ्यो, उहाँसँग छुटे। यति बेला व्हाट्सएप नम्बरमा अर्कोजना साथी आइपुग्नु भएको छ, म उहाँले पनि अन्यार गर्छु। हेलो नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मलेसियाबाट राजबिराही काइला भन्ने मान्छे त होइन होला, राजबिराही काइला दाई बोल्दै हुनुहुन्छ जस्तो लाग्यो। हजुर पक्कै पनि। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि प्रोग्राम सुन्दै व्यवसायमा बसिराख्नु भएको छ है? हजुर एकदमै। अनि सन्चै आरामै हुनुहुन्छ? हजुर ल एकदम, अब देशभन्दा बाहिर हुनुहुन्छ, आफ्नो ख्याल गर्नुहोला, सधैँभरि यस्तै राम्रै खबर सुनिराख्नु पाऊ है त? हजुर ल हुन्छ, अनि आउनुभयो यो व्यवसायमा, तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
7: धेरै धेरै
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला राजवीर हैकाइला मलेसियाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यो समयमा उहाँकै कमेन्ट पनि यहाँ गर्नुभएको रहेछ। गुड मर्निङ सुमिता सिस्टर, म पनि मलेसियाबाट राजबिराई काइला हो, सबै सबैमा शुभ दिन भन्नुभएको छ। मामु बाबाको प्यारी छोरी युआईडीबाट गुड मर्निङ नमस्ते सिस्टर भन्नुभएको छ। सुन्दैछु भोजपुरबाट मम्मी बाबाको प्यारी छोरी भन्नुभएको छ, सबैमा सम्झना छ है भन्नुभएको छ। सानो कमलाले गुड मर्निङ, म सानो कमला चैनपुर भन्ज्याङबाट सुन्दैछु है प्रोग्राम, हेभ अ गुड डे अल भन्नुभएको छ। प्रकाश निरौलाले पनि यति बेला मिस यु अल, हेभ अ नाइस डे भन्नुभएको छ। यमुना वाइबा हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, इट्स मी यमुना वाइबा फ्रम पाँचतारबाट हो, शुभकामना सन्देश तपाईँको लागि भन्नुभएको छ। थ्याङ्क यू सो मच। तर अन्य साथीहरू भनेर एकदमै धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ, अन्त्यमा सबै सबैमा शुभ दिन भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई पनि अन्यर गर्छु, कहाँबाट को हुनुहुन्छ। हेलो नमस्ते हजुर,
7: गुड मर्निङ नमस्कार दिदी।
0: हजुर गुड मर्निङ नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर पाँच खबर नाचुङखुरुङबाट निमु शेर्पा बोल्दै हुनुहुन्छ है?
7: हजुर पक्कै पनि।
0: हजुर अनि के गर्दै हुनुहुन्छ निमु व्यवसायमा?
7: यो व्यवसायमा चाहिँ आज चाहिँ तल घरबाट माथिल्लो घरमा बस्छु, साह्रै दिन छ अनि केही सामानहरू लिएर उकालो जाँदैछु भनौँ न।
0: हजुर भनेपछि अब ठ्याक्कै बसाई सर्नु त भएन होला, तल घरदेखि माथिल्लो घरमा जाँदै हुनुहुन्छ है?
7: हजुर पक्कै पनि, आज गुट लानु हुने रे अनि त्यही भएर सामानहरू लिएर जाँदै हो भनौँ न।
0: हजुर हजुर ल, एकदमै राम्रोसँगले जानुहोला, बाटो पानी परेर अलिक हिलो हिलो छ, अलिकति आफ्नो ख्याल पनि गर्नुहोला है त। हजुर ल हुन्छ, अनि आइपुग्नु भएको छ कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि?
7: हुन्छ बस्मा दाजु लगाएर रेडियो अर्नु लिन्छ, आजको दिन शुभ रहोस् र साथमा कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहे। अनि मेरी प्यारी दिदी कुवितिर हुन्छ, सानोमा शेर्पालाई कार्य सफलताको धेरै धेरै शुभकामना, साथमा मिठोमा मिठो सम्झना भन्न चाहन्छु। अनि आज यात्रामा छ बहिनी पेमु शेर्पा, छोरा पेमा अनि डुलमा छोरी, अनि भाइ तेन्जीलाई पनि शुभयात्रा राम्रोसँग जानु भन्न चाहन्छु। अनि सुरेश राणा मगा, दिलकुमार रुबाङ्सा, सम्झना रुबाङ्सा, चन्द्रमाया तामाङ, सपना तामाङ, माया मोक्तान, अब साथीहरू त धेरै हुनुहुन्छ, मन कुमारी कान्छी गुरुङ, गर्दिन
0: घटानी,
7: जसले प्रोग्राम सुन्दै हुन्छ सम्पूर्ण कार्य सफलताको धेरै धेरै शुभकामना, मिठोमा मिठो सम्झना भनेपछि त्यो ल ओके बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो निमु शेर्पा, सङ्खुवा सभा पाँच खबनबाट उहाँसँग छुटे। यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ, म उहाँले अन्यार गर्छु। हेलो नमस्ते, हजुर गुड मर्निङ नमस्कार, कहाँबाट को बोल्नुभयो? उदयपुरबाट मिना चामलिङ राई बोल्नुभयो। हजुर पक्कै पनि, तपाईँले कार्यक्रम सुन्नु भएको छ कि छैन आज? हजुर सुनिराख्नु भएको छ, त्यसो भने हामी छुट्छौँ है, आज नम्बरमै फोन गर्नुहोला। आज हामी वाट्सएपमा चाहिँ नेपालमा रहनुहुने साथीहरूसँग कुराकानी गर्न सक्दैनौँ है। हजुर साथी हुनुहुन्थ्यो मिना चामलिङ भन्दै हुनुहुन्थ्यो उदयपुरबाट, उहाँ चाहिँ नेपालमा हुनुहुन्थ्यो, जहाँ चाहिँ नेपालमा रहनुहुने साथीलाई चाहिँ व्यवसायमा तपाईँले फोन गर्न पाउनुहुन्न, सकेभर विदेशमा रहनुहुने साथीहरू छ भने उहाँले जानकारी गराउनुहोला, यसरी प्रोग्राम आइरहेछ यता कल गर्नुहोला, वाट्सएप कल छ भनेर भन्नुहोला। र हामी तपाईँहरूसँग चाहिँ यो बुधबारको व्यवसायमा मात्र जोडिन्छौँ साथी, बुधबारको बसाइमा चाहिँ तपाईँले हामीलाई बिहानीको बसाइमा फोन गर्नुहोला, वाट्सएपमा नि भन्न चाहन्छु। र यति भन्दै भन्दै अब भने कार्यक्रम शुभ सन्देशको बसाइमा म फेरि तपाईँहरूमा आज एउटा मिठो गीत राख्नेछु, गीत पश्चात छोटो विश्राम रहनेछ, विश्रामपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
1: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर धुलाउनु पर्ने, धुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
0: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
1: टप टप त्यहीँबाट हुन्छ त।
0: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, घडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
2: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
3: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98421-93181 र 98-69-70-68-33-33।
1: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
4: तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
5: ल ल आमा, म तु गए तु आए।
4: होइन, आजै आइपुग्छस् र?
5: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
6: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-57-128, मोबाइल नम्बर 98-520-45-741।
7: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295-75-267, मोबाइल 97-55-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: हजुर कार्यक्रम शुभ सन्देशको बसाइमा राखिएको यो छोटो विश्राम पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुनी रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै। अनलाइनमा तपाईँ यति बेला हामीलाई विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ, सँगसँगै फ्रिक्वेन्सीबाट पनि सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देश व्यवसायलाई मीडिया प्रेमी साथीहरूले प्रायजनमा जोडेर सहकारीमा जोडेर भनौँ साथ दिनुभएको छ। विशेष गरी व्यवसायमा म सम्झन चाहन्छु फेरि पनि र विशेष धन्यवाद पनि व्यक्त गर्न

0: चाहन्छु। एकदमै बिहानीको बसाइ छ यति बेला, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जे जस्तो अवस्था भए तापनि हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र यो बसाइ तपाईँको विशेष शुभकामना सङ्गल्ने बसाइ हो, आउनुहोला सुन्दै हुनुहुन्छ भने। यति बेला फोन लाइन तर्फ भन्दा पनि वाट्सएप नम्बरमा एकजना साथी हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु, कहाँबाट को हुनुहुन्छ। हेलो, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर दुबईबाट ढकाल धर्मराज बोल्दै हुनुहुन्छ है? हजुर, के छ नि हाम्रो धर्मराजजीको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर ड्युटी जाँदै हुनुहुन्छ, गाडीतिर हुनुहुन्छ, यात्रामा हुनुहुन्छ जस्तो लाग्यो। हजुर ल, एकदमै राम्रोसँगले जानुहोला, शुभ यात्रा भन्न चाहे। अनि के छ तपाईँको खबर खबर, सन्चै आरामै हुनुहुन्छ? हजुर भनेपछि अझै पनि रुगाले राम्रोसँग छोड्या छैन, आफ्नो ख्याल गर्नुहोला। हजुरलाई शीघ्र स्वास्थ्य लाभको कामना गरे है त।
1: हजुर
0: हजुर हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: हुन्छ, शुभकामना सन्देश राख्नु पर्दाखेरि यति बेला रेडियो अरुणमा कार्यक्रम शुभ सन्देश सुनेर बस्नुहुने सम्पूर्ण साथीहरू लगायत तपाईँलाई शुभ दिनको कामना गर्न चाहे। अनि विशेष गरी हिजो मेरो छोरी साधना ढकालको जन्मदिन थियो, बिलेटेड ह्याप्पी बर्थडे, अनि जति पनि साथीहरूले विश गर्नुभयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहे। अनि अन्य शुभकामना राख्नु पर्दाखेरि आज साउन 24 गते जन्मदिन मनाउने खोटाङ घर भाइ खाल इटरीतिर हुनुहुन्छ पुरानो मिडियम प्रेमी साथी धनु विष्ट, उहाँलाई जन्मदिनको शुभकामना। अनि आजै जन्मदिन मनाउने मोरङ काँडीमा बहिनी छिन् सरिता पोखरेल, उनलाई पनि जन्मदिनको शुभकामना व्यक्त गर्न चाहे। अनि हाम्रो रेडियो चौतण्डीगढीको ब्युटिफुल जे सिस्टर हुनुहुन्छ अनन्ता राई, उहाँलाई पनि जन्मदिनको शुभकामना। अनि इलामको पुरानो मिडियम प्रेमी साथी हुनुहुन्छ लक्की युवराज मगर, उहाँलाई पनि जन्मदिनको शुभ कामना व्यक्त गर्न चाहे। अनि अन्य केही साथीहरूलाई शुभ सन्देश राख्नुको हाम्रो आशिष नैन। अनि सुमी लिम्बू, बहिनी हिमा राई, वरुण चञ्चले, बहिनी दिर्सा राई, समृद्धि सरस्वता पोखरेल, अनि बहिनी एनिसा लिम्बू, बहिनी सुनिता कुलुङ, अनि नाना हुनुहुन्छ सोनु सुनिता, शेर्पा, सानु कमला, अनि लगायत धेरै साथीहरू हुनुहुन्छ, हाम्रो भाइ निमा शेर्पा, भाइ प्रवीण मगर, अनि एक्सन विराज राई, लगायत सबै साथीहरूलाई शुभ दिन भन्दै
0: हजुर नमस्ते, टेकियर बाई बाई साथी हुनुहुन्थ्यो। यति बेला ढकाल धर्मराज बिर्ता मोट झापा घर भई हाल दुवै बाटो हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला फोन लाइन तर्फ लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नु भयो? हजुर इलामबाट दिलसा राई बोल्दै हुनुहुन्छ, सेवा सेवा र गुड मर्निङ। अनि के गर्दै हुनुहुन्छ दिलसाजी व्यवसायमा? हजुर भनेपछि सिमसिम पानी परिरहेको छ, शनि साथमा इलामको चिया पिउँदै हुनुहुन्छ है? हजुर इलामकै हो, जे होस् निन्द्रा पनि बिहानै पुर्याउनु भएको छ आज त होइन र हजुर बिहानै पुग्छ ल, छिटो पुर्याउने बानी गर्नुपर्छ। अनि आउनुभयो कार्यक्रममा यो व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
2: हुन्छ, अब सर्वप्रथम सबैसँगबाट नै हजुरको लागि विशेष शुभ दिन कार्यक्रम कलकत्ताको देवी शुभकामना मिठो सम्झना भन्न चाहन्छु। अनि अरू सुनिता तिमीको लागि, अनि मलाई साथी मित्रको लागि विशेष मिठो माया सम्झना शुभ दिन। अनि मान्छे जान्छु फुलमा राई मिठो चलेको सर्वसेल, अनि प्यारी मान्छे तामाङ सम्झि सेर्पा, अनि आदरणीय दादा चाहिँ धर्मराजलाई चाहिँ जीवन पालन, अनि प्यारी नानीमा भावना मगर एकदमै धेरै बिरामी हुनुहुँदो रहेछ, नानी शिक्षा क्षेत्रको कामना चाहिँ ठिक हुनुहोला, आफ्नो राम्रो ख्याल गर्नु होला है नाना भन्न चाहन्छु। अनि एकदम मान्छे नाना जिन्दा पनि राईलाई विशेष कार्यक्षमताको शुभकामना, अनि परीक्षा पनि अनि चन्द्रमाया लगायत हाम्रो
0: हजुर नमस्ते, टेकियर बाई बाई साथी हुनुहुन्थ्यो। यति बेला दिलसा राई इलामबाट दिलसा जीसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा एकजना मित्र हुनुहुन्छ, म उहाँले अन्यार गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते। हेलो नमस्ते, हजुर हजुर नमस्ते, कहाँबाट? हजुर नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते
2: ओहो
0: प्रतिमा स्पर्शी उदयपुरबाट ल अब आजको विषयमा हामी छोड्छौँ है आजको विषयमा हामी छोड्छौँ है हामीलाई बुधबारको दिन कल गर्नु होला वाट्सएपमा सुन्दै हुनुहुन्छ भने हजुर साथी हुनुहुन्थ्यो यति बेला प्रतिमा स्पर्शी उदयपुरबाट आज किन साथीहरू झुकिराख्नु भएको छ कि के हो मैले जानकारी त गराएको थिएँ सुरुमै आज बुधबार होइन आज त आइतबारको बसाइ हो जहाँ चाहिँ देशभन्दा बाहिर रहनुहुने साथीले चाहिँ यो बसाइमा हामीले कल गर्नुहोला भनेर मैले भनेको थिएँ साथीहरूले त उल्टो सुन्नुभयो कि क्या हो यति बेला म फोन लाइनतर्फ लाग्छु कोही मित्र लाइनमा हुनुहुन्छ हेलो नमस्ते हेलो नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर सरस्वता पोखरेल बुटेवालबाट बोल्दै हुनुहुन्छ के छ हाम्रो सरस्वताजीको खबर यति बेला के गर्दै हुनुहुन्छ हजुर मेरो खबर समग्रमा एकदम ठिकठाक छ राम्रै छ बरु तपाईँको के छ सुनाउनुहोस् न अलिकति अस्वस्थ हुनुहुन्छ ल एकदम आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला हजुरलाई शीघ्र आशा लाभको कामना व्यक्त गर्न चाहे है त हजुर हस् हुन्छ अनि आउनुभयो कार्यक्रममा सरस्वताजी व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि
2: ल हुन्छ धन्यवाद म हजुरलाई फेरि फेरि सम्झना सँगै शुभ दिनको कामना गर्न चाहन्छु अनि साथीहरूमा भन्नुपर्दा सिरानी मान्छेले बस्ने जीवन छँदैन हुनुहुन्छ अनि राज्य रेकाईलाई कृष्ण तामाङ सम्धी ढकाल धर्मराज अचिता सुनिता उयाल्नुभयो अनि त्यसै गरी सुनिता कुलुङ हुनुहुन्छ अनि सनिल शेर्पा अनि लगायतमा धेरै धेरै साथीहरू हुनुहुन्छ विशेष क्षेत्रमा प्रोग्राम सुनेर बस्नुहुने लमी निवास शेर्पालाई पनि धेरै धेरै सम्झना लगायत सबै सबैलाई शुभ दिन भन्दै बाई बाई
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सरस्वता पोखरेल बुटेवालबाट हुनुहुन्थ्यो उहाँसँग म छुटेँ उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा हेलो नमस्ते
3: नमस्ते गुड मर्निङ
0: हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्नु भयो हजुर रेनिसा बोल्दै हुनुहुन्छ किन आज हतारिनु भयो रेनिसाजी हजुर कल लाग्यो नि त्यही भएर हतारिनु भयो हो हजुर भनेपछि एकदमै गाह्रो छ है हुन्छ अनि के छ हजुर ए अहिले त वाट्सएपमा कल छैन वाट्सएप कल चाहिँ आइरहेको थियो भन्दा अगाडि तर नेपालकै साथी हुनुहुन्थ्यो मैले उहाँसँग चाहिँ कुरा गर्न सकिनँ हजुर अनि के छ तपाईँको खबर खबर मेरो त एकदम ठिकठाक छ खबर त राम्रै छ भन्नुपर्छ सम्म त लामो समय नै भयो कता रहनुभयो बिचमा
3: होइन भएर आएको भन्दा पनि अब बर्खाको सिजन हटाएर अलि काममा पनि बिजी भयो
0: नि त हजुर भनेपछि
3: टाइम मिलेको हुँदैन कि अनि त्यही भएर
0: हजुर हजुर एकदमै गाह्रो छ हुन्छ हजुर आज आउनु भएको छ रेनिसाजी यो व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि
3: हुन्छ ल तपाईँले एकदम धेरै शुभ दिनको कामना गरे अनि आज जन्मदिन मनाउनु हुनुहुन्छ हाम्रो धनु विश्व दाईले जन्मदिनको अवसरमा धेरैभन्दा धेरै शुभकामना भन्छु अनि अन्जनालाई पनि शुभ दिनको कामना गरे कान्छे जानु हुनुहुन्छ जिना जानुलाई पनि शुभ दिन प्रवीण अनि हाम्रो बिजिन किरण हुनुहुन्छ अनि जिना कल गर्ने हाम्रो दिशालाई पनि एकदम धेरै शुभ दिनको कामना गरे अनि बाँकी यो टाइममा प्रोग्राम सुनेर बस्नु भने सबै साथीहरू शुभ दिन है बाई बाई
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला रेनिसा राई धनगुटाबाट हुनुहुन्थ्यो उहाँसँग पनि म छुटेँ उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला फोन लाइन तर्फै लाग्छु वाट्सएपमा हुनुहुन्न एकजना साथी लाइनमा हुनुहुन्छ हेलो नमस्ते हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्नुभयो हजुर बिपिन राई धनकुटाबाट बोल्दै हुनुहुन्छ है हजुर हजुर अनि के गर्दै हुनुहुन्छ बिपिनजी यो बिहानीको बसाइमा हजुर खबर ठिकै छ राम्रै छ घरतिर बसी बसै होइन हजुर हजुर ल हुन्छ नि आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि
4: विशेष गरी तपाईँ राम्रै आजको दिन शुभ रहोस् भनेर भने त्यसै गरी आज जन्मदिन मनाउने हाम्रो खोटाङ निवासी भाइ हाम्रो आदरणीय दाई अनिता धनु रिता दाईलाई जन्मदिनको धेरै धेरै शुभकामना शुभ दिन हाम्रो रिता रेनिता सन्तोष जिना लक्ष्मी हिमा वरुण
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भनौँ भोजपुरबाट मात्रै भन्नु आयो मलाई, भोजपुरबाट त होइन, विपिन राई हुनुहुन्थ्यो यति बेला धनकुटाबाट, म उहाँसँग छुटेँ र अब भने चाहिँ म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ है साथीहरू, किनभने समयले नेटवर्क काटि नै सकेको छ। केही कमेन्टहरू पनि यहाँ बाँकी छन्, ती कमेन्टहरू पनि मैले नामै मात्र भएन मैले लिनुपर्ने हुन्छ। यति बेला कुमारी योङहाङ लावती हुनुहुन्छ, गुड मर्निङ, नाइस डे समीक्षा जोशीलाई भन्नुभएको छ। त्यसै गरी शर्मिला राई हुनुहुन्छ, गुड मर्निङ, नमस्ते, शुभ दिन अल भन्नुभएको छ। मिलन घायल मोटे हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, दोहा कतरबाट सुन्दैछु है भन्नुभएको छ। त्यसै गरी अविनाश अविराल हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ, बुनु भन्नुभएको छ। मेरो खबर एकदम ठिकठाक छ दाई, तपाईँको के छ? इट्स मी अविराल अविनाश, पथरी मोरङबाट सुन्दैछु है। कार्यक्रम मार्फत मेरो इष्टमित्र सम्झिनु पर्दा भनेर धेरैजना साथीहरूको नाम दिनुभएको छ, अनि त्यो सबै सबैमा शुभ दिन है भन्नुभएको छ उहाँले। त्यसै गरी सुनिता घिसिङले हामीलाई शङ्खुवा सभा तामकोबाट सुन्दै हुनुहुन्छ। निर्मला राई हुनुहुन्छ, उहाँले ह्याभ अ वन्डरफुल डे अल सुन्दैछु है मोरङबाट भन्नुभएको छ। भावना मगरले पनि मिसी वर्ल्ड भन्नुभएको छ। तीर्थ राईले यति बेला शङ्खुवा सभा गर्वै हाल धरानबाट सुन्दैछु है भन्नुभएको छ। हिमा राई हुनुहुन्छ, नमस्कार, मि हिमा राई, धनुविष्टलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ। त्यसै गरी चन्द्रमाया तामाङ हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, नमस्कार, म पनि सुन्दैछु पाँच कमानबाट, चन्द्रमाया तामाङ हो, शुभ दिन अल भन्नुभएको छ। साहिरा राई हुनुहुन्छ, उहाँले यति बेला हेलो गुड मर्निङ नमस्ते, उदयपुरबाट मि सहयत्री सरू, माई बेस्ट विशेष भनेर उहाँले पनि साथीहरूको नाम मेन्सन गर्नुभएको छ। त्यसरी दिलु रुङबाङसा हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु है प्रोग्रामसम्म पोखरी ज्यामिरीबाट, मेरो प्यारो मान्छे उज्जवल राईलाई, उज्जवल राई, त्यसै गरी भदैनी सम्झना रुङबाङसालाई लगायत सबै साथीहरूमा शुभ दिन भन्नुभएको रहेछ। दुखी कल्पना राईले शुभ दिन अल भन्नुभएको छ। नक्कली चिम्सी हुनुहुन्छ, उहाँले पनि शुभ दिन सबै सबैमा भन्नुभएको छ भने। अर्जुन याखाले यति बेला हामीलाई धर्मदेवी दुई तामुखबाट सुन्दै गरेको जानकारी दिनुभएको छ। त्यसै गरी यति बेला निरु सखालिङ राईले नमस्ते, म पनि चैनपुरभित्रबाट सुन्दैछु है भन्नुभएको छ। समीक्षा जोशीले मिसी वर्ल्ड पाँचतरबाट हो भन्नुभएको छ। रामकुमार लिम्बू हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते, म पनि तेह्रथुमबाट फेसबुक लाइभ मार्फत कार्यक्रम सुन्दैछु, सबैमा सबैमा शुभ दिन भन्नुभएको छ भने। यति बेला शरण आली हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ नमस्ते सुमिता, मिस सुमिता म्याम भन्नुभएको रहेछ, शुभ दिन सबै सबैमा भन्नुभएको छ। सम्झना रुङबाङसा हुनुहुन्छ, उहाँले पनि सभापोखरीबाट सुन्दैछु, सबैमा शुभ दिन भन्नुभएको छ। सुमन घिस गुरुङ हुनुहुन्छ, उहाँले अल साथीहरूलाई मिस यु भन्नुभएको छ। किशोर कोही राई हुनुहुन्छ, उहाँले पनि नमस्कार सुन्दैछु काठमाडौँबाट हो भन्नुभएको छ। उहाँले रेडियो अरुण होल युनिट एन्ड शुभ दिन अल भन्नुभएको छ। जीवन थाविनले पनि यति बेला गुड मर्निङ भन्नुभएको छ। विपिन रुमदारी राई हुनुहुन्छ, उहाँले जन्मदिनको धेरै शुभकामना दाई धनुविष्टलाई भन्नुभएको छ। रमिला राई हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ रमिला धनकुटाबाट है, सबै सबैमा शुभ दिन भन्नुभएको छ भने। सुनिता कुनुङले पनि ह्याभ अ गुड डे अल भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँहरू सम्पूर्ण साथीले कमेन्टको लागि। कतिपय साथीहरूको कमेन्ट छुट्यो होला, त्यसमा म माफ चाहन्छु, किनभने कमेन्टहरू मैले देखेको जति सबै रिट आउट गरिसकेँ, नदेखेको म क्षमा चाहन्छु, मैले फेरि पनि भने। र यति भन्दै भन्दै कमेन्ट गर्ने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै यस कार्यक्रमलाई आज जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी तीनजेलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन, केही अन्यथा नगर्नु होला, भोलि पनि म पक्कै तपाईँहरू माझमा यसरी नै तपाईँहरूलाई साथ दिनु भनेर म फेरि पनि आउने छु। भोलि मात्र नभएर आगामी दिनहरूमा पनि तपाईँहरूसँग म यसरी नै कुराकानी गरि नै रहनेछु। केही छैन, फोन लागेन भनेर निराश नहुनुहोला भन्न चाहन्छु। र अब पनि चाहिँ यति भन्दै भन्दै यस कार्यक्रमलाई प्रायजमा जोडेर सहकार्यमा जोडेर साथ दिनुहुने विशेष हाम्रा जम्मा 20 मिडिया प्रेमी साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रम शुभ सन्देशको आजको यो बसैबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता याखा भोलिको बसैमा आउने बाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता बिदा हुन्छु। हवस् त, नमस्ते, तपाईँको बाँकी फल शुभ रहोस्।

नमस्कार, रणेश्वर छ। आजको नेपाली बहसबाट खेम्बोमा उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ भने डिजिटल प्लेटफर्ममा फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा त्यहाँबाट पनि प्रसारण भइरहेको छ। त्यसै गरी युट्युबमा

0: चर्चा र परिचर्चा गर्दैछौं। आदरणीय श्रोता, प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग अब भेटवार्ता गर्ने बुझिएको छ। भारतीय र चिनिया राजदूतसँग सोमबार तथा अमेरिकी कार्यभाग राजदूतसँग मंगलबार भेट्ने कार्यक्रम रहेको बताइएको छ। र अहिलेको पछिल्लो समय नेपालको भू राजनैतिक अवस्थालाई लिएर पनि धेरै चिन्ता र चासोको विषय पनि अगाडि आएको छ र प्रधानमन्त्रीले दुवै देशका राजदूतहरूसँग भेट्ने प्रक्रियाको आरम्भ गरेको विषय पनि छ। आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौ। र मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गर्दै सरकार मधेसको पछिल्लो तनावमा गोली प्रहारबाट चारजनाको ज्यान गएर आलोचित हुन परेपछि गैर घातक हतियार खरिद सरकारको प्राथमिकतामा रहेको छ। नेपाल प्रहरी र सशस्त्रले माग गरेका गैर घातक सुरक्षा सामग्रीहरूमा राइट कन्ट्रोल गियर, ग्यास ब्ल्याङ्क फायर, रबर ब्लेड, मल्टीग्यास गन, वाटर क्यानन, पानीको फोहरा हान्ने सवारी, दमकल, गोताखोर उपकरण, रबर मोटर बोट सुरक्षा गस्तीका सवारीहरू यतिखेर प्रहरी र सशस्त्र प्रहरीले खोजेका छन्। ड्रोनबाट अस्त्र ग्यास प्रहार र दंगा नियन्त्रण गर्ने उपकरण खरिद गर्दै सम्बन्धित ऐन कानून समेत संशोधन गर्ने मस्यौदाको तयारी भइरहेको गृहमन्त्रीले बताएका छन्। र आदरणीय श्रोता, आज नेपाली बसमा हामी चर्चा गर्छौं किनभने मानिसको ज्यान एउटा ठूलो विषय हुन्छ। मानिस एकपटक धरतीमा जन्मिन्छ तर उक्त मानिसलाई विभिन्न बाहनामा सरकारले होस् वा विद्रोही पक्षबाट होस् वा जहाँबाट भए पनि जुन किसिमले गोली चलाउने अहिले पछिल्लो समयको ट्रेन्डेन्सी चलेको छ त्यसले गर्दाखेरि यसले कुनै पनि राम्रो सन्देश गएको छैन। आफ्नो नागरिकहरूलाई भक्काभक मार्ने वा हत्या गर्ने जुन किसिमको प्रक्रिया चाहिँ चलिरहेको छ त्यो कुनै पनि हालतमा राम्रो हुन सक्दैन। पाँच महिना नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई दोहोरो दबाव यतिखेर छ। तपाईँलाई राम्रोसँग थाहा छ राज्यसभाका नेता मनिष झाले नै प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकारमा केही एक्लै नभएको कोही पनि एक्लै नभएको जवाफ दिइसकेका छन्। प्रधानमन्त्री शाहले आफू एक्लै लड्नु परेको बताएपछि जवाफमा झाले आफू सरकारको साझामै रहेको पनि बताएका छन्। तर सुधार गर्नै पर्ने केही पक्ष पनि रहेको उनको भनाइ छ। महानगरपालिका चलाए जस्तो होइन, यो चाहिँ सरकार चलाउने कुरा हो, देश चलाउने कुरा हो। यसका विषयमा धेरै खबरदारीहरू यतिखेर भइरहेका छन्। संविधानविद डाक्टर भीमार्जुन आचार्यले सत्तारूढ़ दलका नेता तथा सांसदहरूले आफ्नै सरकारका काम कारवाहीप्रति प्रश्न उठाउन थालेकोमा टिप्पणी समेत गरेका छन्। सत्तारूढ़ दलका नेताहरूले सरकारका कामबारे प्रश्न उठाउन थालेकोमा खुशी व्यक्त गर्दै उनले उनीहरूको दोहोरो चरित्रमाथि पनि प्रश्न उठाएका छन्। आफैले बनाएको सरकार, संसद, संविधान, दल र जनता कसैप्रति पनि जवाबदेही नभएको देखिएको हो र यसका काम कारवाहीप्रति साच्चै असन्तुष्टि बनेको हो भने यसलाई बदल्ने तागत सत्तापक्षका नेता तथा सांसदहरूसँगै रहेको पनि भीमार्जुनको भनाइरहेको छ। र नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न समेत आग्रह गरेका छन्। सरकारका आलोचनाहरू तीव्र रूपमा भइरहँदाखेरि अब बालेन्द्र सरकार कसरी अगाडि बढ्छ यसमा जुन तरिकाले जनताको साथ यतिखेर रहेको छ महत्वाकांक्षा छ। अझै पनि धेरै असन्तुष्टिहरू छैनन् किनभने भर्खरै आफैले मतदान गरेर पठाएको सरकारका बारेमा धेरै टिप्पणीहरू जनताले अझै गर्न खोजिरहेका छैनन्। चार महिना मात्र व्यतीत भएको छ तर भित्रभित्र उकुस मुकुस धेरै छ। ग्यासको लाइनदेखि लिएर सीमाका अभिव्यक्तिहरूदेखि लिएर वैदेशिक रोजगारीका निम्ति जानुपर्ने विषयहरूदेखि लिएर समयमा मल नपाउँदाखेरिका पीड़ाहरूदेखि लिएर धेरै पीड़ाहरू चाहिँ जनताले यतिखेर भित्रभित्र लुकाइरहेका छन्, गुम्साइरहेका छन्। राजधानी विभागमा देखिएको लाइनदेखि लिएर हरेक कुरामा जनताहरूले आफ्ना आक्रोशका पोकाहरू आफैसँग यतिखेर राखिरहेका छन्। तर यो आक्रोशपछि जब विस्फोट हुन्छ त्यस पछाडि फेरि देशले चाहिँ एउटा अर्को खालको मुभमेन्ट तय गर्दछ। आशा गरौं देशमा त्यस्तो नहोस्। जुन भारत 2324 को जेएनजी विद्रोह जो चाहिँ नरसंहार थियो त्यो नरसंहार अब नेपालले भोग्न नपरोस् हामी प्रार्थना गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बस मार्फत र विशेष गरी अब देश बदल्नुपर्छ, अब जनता सुशोषित हुनुपर्छ, जनताले आफ्ना प्रतिनिधिहरू कस्तो खालको प्रतिनिधि चुन्ने भन्ने खालका जुन आफ्ना मतदानका डिसिजन गर्न सक्ने एउटा क्यापेसिटी र पावर यतिखेर राखेका छन्। यसले पक्कै पनि अब नेपालको आगामी दुर्गामी भविष्य सफलतातर्फ डोरिनेछ। राम्रो गर्ने पार्टी, राम्रो गर्ने दल र राम्रो गर्ने व्यक्तिलाई सरकारले जहिले पनि नागरिकहरूले साथ दिनेछन्। आजको नेपाली बसमा यिनै विषयमा चर्चा परिचर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
1: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
2: के को खासका सुशील चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
1: ए, बेउलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
2: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
3: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइन का

0: गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
1: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
0: सुप्रिम सासुन चाँदी पसल चैनपुर छ, शङ्खुवासभा त्रिचोकबाट हिटटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन, रेडियो अरुण।
1: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेही हुनुहुन्छ। रसाइली जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, नमस्ते।
1: नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चको पुनरावलोकन तर्फ गयो, पूर्ण इजलासमा गयो। अब यो प्रक्रिया चाहिँ अब सर्वोच्चले के आदेश गर्छ त्यो त कुर्न नै पर्छ। यो प्रक्रियालाई तपाईँले कसरी हेर्नु भएको छ?
2: होइन, यो हामी स्वतन्त्र न्यायपालिकाको गरिमा, यसको मर्यादा र यसको न्यायिक निरूपणमा एकदमै स्वतन्त्रता विधिको शासन स्वतन्त्र न्यायपालिकाले जस्तो संवैधानिक परिकल्पना गरेको छ त्यसलाई हामी स्वीकार गर्न चाहन्छौँ। तर रवि र बालनले पछिल्लो पटक उहाँको संरक्षकत्वमा जसरी न्यायालयभित्र कंग्रेसका विरूद्धमा नाङ्गो नाच गर्ने र न्यायालयलाई रविको र बालनको गोजीबाट चलाउने, घन्टी घरमा चलाउने र पार्टीमा विदेशमा बसेको नेतालाई रोक्सिन दिन्छु तिमीहरू सोधेछौ हामी दिलाउँछु भनेर जसरी भेला समेत उनीहरूको संरक्षकमा हुन गइरहेछ, यसका प्रति हाम्रो गम्भीर आपत्ति छ। हामी स्वतन्त्र न्यायपालिकाले
1: कसरी तपाईँ यो आरोप लगाउन सक्नुहुन्छ? यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता र सभापतिमाथि चाहिँ उहाँले नै देउवालाई चाहिँ तपाईँका निवर्तमान सभापतिलाई नेपालमा बोलाएको, संरक्षण दिएको, रुख नै दिन्छौ भन्ने खालको यसको आधिकारिकता के छ सभामन्त्रीज्यू?
2: रुख मात्र दिनु, अब उहाँहरूलाई औँलो समेत ठड्याउँदैनन् यिनीहरूले। उनीहरूका हामी तपाईँको धर्मपुत्र जस्तै काम गर्छु भन्ने मनोविज्ञानले यो सबै उहाँहरूको संरक्षणमा 29 गते भेलाको डिजाइनर पनि रवि र बालेन, यसको उहाँहरूको भूमिका र हाम्रो पार्टीको आन्तरिक जीवनमा खेल्ने कुरा, यो कुरा हाम्रो लागि स्वीकार्य छैन। संसदबाट, सड़कबाट स्वतन्त्र न्यायपालिकालाई स्वतन्त्र न्यायपालिका राख्यो, राजनीतिबाट टाढा राख्यो, त्यसको म गरिमा जोगाउनका निम्ति नेपाली कंग्रेस पार्टी जुनसुकै मूल्य चुकाउन पनि तयार छ।
1: तर नेपाली कंग्रेसको आफ्नै विवाद छ, भित्रभित्रै तपाईँहरू मिल्न सकिरहनु भएको छैन, अरूले टुटाइदिने, अरूले फुटाइदिने, अरूले मिलाइदिने, यो पनि पत्याउने कुरा हुन्छ र
2: रवि र बालनको बीचमा विवाद छैन। केपी ओलीलाई हटाउन खोज्दै गर्दा केपी ओलीको निर्देशनमा राज्यले के गर्यो, विश्व पौडेललाई समातेको होइन, रवि र बालनको बीचमा पनि खेल्ने समय आउँछ। तर न्यायालयलाई कसैले दुरुपयोग गर्न पाइँदैन। म विमलेन्द्र निधिको जस्तो न्यायालयको फैसला मान्दैनौ भनेर भन्दैन, न्यायालयको मूर्तिहरूका प्रति शङ्का गर्दैनौ, तर न्यायमूर्तिहरूलाई जसरी थम्काउने, तर्साउने आफ्नो निर्णय गरेनन् भने हामी तिमीहरूलाई महाभियोग लाउँछु भनेर आफ्नो अनुकूल निर्णय गर्ने र कुनै पार्टीको चुनाव चिन्ह कसैलाई दिन्छु भनेर भन्ने, यसको महत्वपूर्ण कारण के हो भने रवि र बालनको लोकप्रियता जसरी घट्दो छ, पछिल्लो समय नेपाली राजनीतिमा गगन थापा, विश्व प्रकाश शर्माहरूको सुझुत्वपूर्ण र परिपक्व नेतृत्वले नेपाली कंग्रेस पार्टी र उहाँको लोकप्रियता बढेपछि नेपाली कंग्रेस पार्टीलाई त्यही पुरानो नेतृत्वमा राखेर कंग्रेसमा देउवा नै, एमालेमा ओली नै, माओवादीमा प्रचण्डलाई राखेर आफ्नो नयाँ पुस्ताको नेतृत्व गर्ने गरिकन जसरी बालन रविहरूले साना बाना न्यायालय मार्फत हाम्रो पार्टीका विरुद्ध बुन्नु भएको छ, बुनिराख्नु भएको छ, बुन्नु भएको छ हो, ती हिजो जाने दुश्मन सोचेका नेताहरूले अहिले खुट्टामा तेल लाउने काम गरेका छन् रवि र बालनहरूले। जेएनजी विद्रोहका जसलाई खलनायक भन्छन् अहिले उनीको खुट्टामा परिरहेछ दुवैजना, उनको विरुद्ध कानुनी, वैचारिक, संसदबाट, सड़कबाट जुनसुकै मूल्य सुकाएर पनि नेपाली कंग्रेस पार्टीले हामी विधि पद्धतिको सर्वोच्चताबाट नेपाली कंग्रेस पार्टीलाई जोगाउँछौ।
1: यसको मतलब नेकपा एमाले, त्यसै गरी नेपाली कंग्रेस, तत्कालीन अहिलेको नेकपा, उहाँहरूको पार्टीको चाहिँ केन्द्रमा केपी ओली, शेरबहादुर देउवा र चाहिँ प्रचण्डलाई नै राख्ने डिजाइन हुँदैछ भन्ने कुरा तपाईँहरूको चाहिँ आशंका हो? त्यसो भए
2: आशंका होइन, यो रियल कुरा तथ्य हो। तपाईँ र म कुनै दिन बसौँला, गफ गरौँला, ऊ मार्फत मात्रै शेरबहादुर देउवा राख्दैन र के अरे रवि र बालनको भविष्य छ, गगन थापाको लोकप्रियता सुदृढपूर्ण, तपाईँले मधेसमा आन्दोलन भयो, गगन थापाले के बोल्नुभयो भने उहाँको सुदृढ र परिपक्वता, कोही पनि हिंसामा संलग्न नेपाली कंग्रेस पार्टीको कार्यकर्ता हुनु छैन। तपाईँ परिकल्पना गर्नुहोस् त, प्रधानमन्त्रीको ठाउँमा गगन थापा, प्रतिपक्षमा रवि र बालन भएको भए ग्यालेनमा पेट्रोल बोकेर मरिसमा जान्थ्यो होला। गगन थापाले के भन्नु भने हिंसामा कोही पनि सम्भव नभएको, साम्प्रदायिकतामा धार्मिक सहिष्णुता फैलाउने, साम्प्रदायिकता फैलाउने, जातीय खलल पुर्याउने, धार्मिक खलल पुर्याउनेलाई मेरो पार्टीको सदस्य रहन्न भन्ने बोल्नुभयो। त्यो परिपक्व सुझुत नेपाली जनताले नजिकबाट हेरेका छन्। अहिले तमाम घटनाक्रमहरू संसदमा सरकारलाई औलो ठडाउने ठाउँमा औलो ठडाएको छ, सरकारलाई सबैभन्दा राम्रो काम हामीले प्रशंसा गरेका छौँ। एकदमै सायद नेपालको इतिहासमा यति धेरै परिपक्व रचना प्रतिपक्ष पनि संसदमा थिएन। त्यसैले नेपाली कङ्ग्रेस पार्टीले त्यो कुराको हामी कानुनी पद्धति लड्छ। आज हाम्रो आजदेखि हाम्रो केन्द्रीय समितिको बैठक छ र रवि र बालनहरूले जे सोच्नु भएको छ काङ्ग्रेसलाई त्यो कुरा जसरी काङ्ग्रेसलाई फुटाउँछौ, काङ्ग्रेसलाई कसलाई चिन्न दिन्छ,
1: अरूले फुटाइदिएर अरूले जुटाइदिएर बन्ने कंग्रेस कस्तो हो यतिखेर भन्यो क्या, यति कमजोर हो तपाईँहरू।
2: राज्यको गलत मनसायका बारेमा जो पार्टी सत्तामा छ, सत्तामा भएको पार्टीले द्वितीयको दम्बबाट स्वतन्त्र संवैधानिक निकायहरूलाई, अदालतलाई, अख्तियारलाई, अन्य संवैधानिक निकायलाई जसरी आफ्नो गुजीमा राख्ने प्रयास गरेको छ, त्यसको विरुद्ध नेपाली कङ्ग्रेस नबोले कसले बोल्छ? बीपी कोइरालाको कार्यकर्ता, बीपी कोइरालाको पार्टीले नबोले, गगन थापा नबोले, गगन थापाका कार्यकर्ताले नबोले कसले बोल्छ त्यसको विरुद्धमा? हामीले बोल्छौँ।
1: त्यसो भए एकताका चाहिँ एकताका एमालेलाई टुक्राइदिएर नेकपा एकीकृत समाजवादी बनाइदिया जस्तो तपाईँहरूले त्यही ढङ्ग रहेछ होइन, यस्तै हुन्छ कि भनेर?
2: होइन, हामीले हामीले त्यो फुटाउने कुराहरू
1: तत्कालीन नेपाली कङ्ग्रेसले एकीकृत समाजवादी बनाइदिए होइन त त्यो बेला?
2: होइन, हामीले फुटाएका होइन त्यो कुरा चाहिँ उहाँहरूभित्रको आन्तरिक कलह द्वन्द्व थियो। तपाईँहरूले दुईपल्ट संसद विघटन गरेको, त्यो संसद विघटनको विपक्षमा माधव नेपाल प्रचण्ड झल्ला खनालहरू उभिएको, तपाईँ हाम्रो अगाडि आँखा नि अगाडि छ नि हो। तर जसरी आज न्यायालयमाथि न्यायालय कुर्सीमा थोपना न्यायमूर्तिहरूलाई मूर्ति होइन निर्जीव बनाउने काम गर्दैछ राज्यले, त्यो कुराको खिलाफमा न्यायमूर्तिहरूलाई न्यायमूर्तिका रूपमा स्थापित गराउनको लागि हामी लड्छौँ।
1: होइन, तर यो पुनरावलोकन गर्न पाउने एउटा व्यवस्था त छ नि त होइन, संवैधानिक व्यवस्था?
2: एउटा तपाईँहरूले हेर्नुहोस्, त्यो हिजोका दुईजना श्रीमानहरूले गरेको फैसला हेर्नुहोस् न, त्यो फैसलामा नेपाली कङ्ग्रेस विधानका बारेमा के लेख्नु भएको छ, अनि के अरे निर्वाचन ऐनको बारेमा के लेख्नु भएको छ, संविधानमा दल सम्बन्धी व्यवस्था के छ भनेर नेपाली कङ्ग्रेस पार्टीले बोल्ने भन्दा पनि हिजोका पक्ष विपक्षले बोल्ने भन्दा पनि त्यसमा पृष्ठ दुईटा श्रीमान लेख्नु भएको छ। तपाईँले आज हामीले देखेका छौँ, हामी पनि कानुन बनाउने ठाउँमा पुगेको मान्छे, हामी कानुनको निर्माता हौ, कानुनको व्याख्या कसरी हुन्छ, कानुनको न्यायिक निरूपण कसरी हुन्छ, कानुन कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौँ। यसमा एउटा महत्वपूर्ण पाटा के हो भने हामीले बुझ्नै पर्ने कुरा के हो भने उहाँहरूले जसरी व्याख्या गरिदिनु भएको छ, आज कोही एउटा बलात्कारबाट पीड़ित महिलाले सर्वोच्च तिनै ठाउँमा न्याय नपाएपछि सर्वोच्च अदालतमा पुनरावलोकनको लागि दिएपछि त्यस्ता महिलाले न्याय नपाएको छ कि हाम्रो देशमा तिनै ठाउँमा?
1: यसको मतलब चाहिँ तत्कालीन बेला न्यायाधीश द्वय सारङ्गा सुवेदी र निरपध्वज निरौलाको संयुक्त इजलासले खासमा के कुरालाई स्पष्ट पारेको थियो?
2: होइन, त्यो कुरा भनेको कुरा के छ भने नेपाली कङ्ग्रेस पार्टीको इतिहासको कुरा, जस्तै 14 सालमा विशेष महाधिवेशनबाट सुवर्ण शमशेरबाट के अरे नेपाली कङ्ग्रेस पार्टीको परम्परा हेरेको छ, पार्टीको विधान हेरेको छ, निर्वाचन एम हेरेको छ, विशेष महाधिवेशनको प्रक्रियाहरू उहाँले पुष्ट रूपमा उजागर गर्नुभएको छ। त्यो दर्पिट हुनुपर्ने निवेदन, दर्तै नहुनुपर्ने निवेदन कसरी दर्ता भयो? दर्ता भइसकेपछि कहाँ कहाँबाट सेटलाइटबाट के के काम भयो हो? त्यसलाई हामीले नजिकबाट निहालेर हामी एउटै कुरा के चाहन्छौँ भने न्यायमूर्तिहरूका प्रति हाम्रो शङ्का छैन, फेरि पनि अहिले पनि त्यो अदालतकै के अरे विचाराधीन अदालतमै विचाराधीन मुद्दा छ। हामी न्यायाधीशहरूको विवेकपूर्ण अधिकारलाई सुरक्षित राख्न नेपालको न्यायालय राजालय समेत पनि प्रचण्डको 2067 दुई तिहाईको करिब जनमत हुँदा पनि संसदमा सङ्ख्या नभए पनि त्यतिखेरसम्म सर्वोच्च अदालतको लाई सर्वोच्च अदालतको मर्यादा गरिमा स्वतन्त्र न्यायपालिकालाई कसैले औलो नठाउन सकेको, तर अहिले रवि र बालनहरूले जसरी न्यायालयलाई प्रयोग गर्न खोजेका छन् र न्यायालयले कसैले
1: तपाईँको न्यायालयप्रति विश्वास त भन्नुहुन्छ, फेरि बालन र रविले न्यायालयलाई आफ्नो टोकरी बनाए पनि भन्नुहुन्छ होइन, यो दोबाटो कुरा भएन?
2: होइन, एउटा कुरा यसो छ, अरू न्यायमूर्तिहरू पनि त हुनुहुन्छ नि, त्यो न्यायमूर्तिहरूको र न्यायालयको गरिमाना गरिबमा जोगाउनका निम्ति, त्यसको मर्यादा जोगाउनका निम्ति हामीले पनि थप बल त पुर्याउनु पर्यो। स्वतन्त्र राज्यको संविधान हामीले निर्माण गरेका हौ, रविन्द्र भालेन होइन, हाम्रो रगत र पसिनाबाट, हाम्रा रगत र पसिना अहिले पनि हाम्रो रगतको छाप रत्न पार्कमा छ। गगन थापाको रगत र पसिना विश्व प्रकाशको रगत र पसिनाको छाप रत्न पार्कमा छ। यो कानुनले निर्माण गरेको संविधान हो। यो संविधानको स्वतन्त्र न्यायपालिका गरिमा जोगाउनका निम्ति, राजनीतिबाट राज्य सत्ताबाट टाढा राख्नका निम्ति न्यायमूर्तिहरूको पनि मनोबल उच्च राख्नु जरुरी छ। विचलित नहुन, कसैबाट निर्देशित नहुन, हामी छौ संसदमा, हामी पनि यही पृथ्वीको मान्छे हो। पाँच वर्ष भनेको पाँच वर्षका लागि, पाँच वर्षका लोकसभाबाट कोही पनि पार्टी आएको होइन, फेरि हामी पनि आउँछौ, हामी जोगाउँछौ। न्यायमूर्तिहरू डराउनु जरुरी छैन भनेर भन्ने मान्छे। त्यसैले यो विषयमा चाहिँ हाम्रो गम्भीर आपत्ति छ। जसरी हाम्रो पार्टीभित्र, पार्टी बाहिरबाट हाम्रो पार्टीलाई फुटाउने, हाम्रो पार्टीको चुनाव चिन्ह दिने, कसैलाई अध्यक्ष सभापति बनाउने, कसैलाई निकाल्ने, कसैलाई राख्ने अधिकार राज्य सत्ता सङ्घ गम्भीर बालनसँग छैन।
1: तर अहिले नेपाली कंग्रेसलाई जस्तो अब 29-31 गतेको भेला छ, त्यो भेलामा सम्भवतः के भनिएको थियो भने कंग्रेसेतर पक्षले चाहिँ एउटा नयाँ कंग्रेसको गठन गर्दैछ, नयाँ कंग्रेस घोषणा गर्दैछ, तर त्यो प्रक्रिया पनि त रोकियो नि त। तपाईँहरू मिल्न सक्ने वातावरणको पनि त सिर्जना भयो नि त, सकारात्मक वेबाट हेर्ने हो भने।
2: अब कंग्रेस मिल्न सक्ने वातावरण किन छैन भने, रुक्सी दिन्छु भनेर विदेशमा सहयोग गरिरहेको मान्छेलाई नेपालमा बोलाएर
1: शेरबहादुर देउवालाई रुक्सी नदिन्छौ भनेर चाहिँ विदेशबाट नेपाल ल्याइया हो, यो कुरा चाहिँ प्रमाणित गर्नुहोस् त।
2: एउटा कुरा
1: तपाईँ पार्टीको जिम्मेवार नेता हुनुहुन्छ,
2: किन जिम्मेवार नेता के अरे, एउटा कुरा के छ भन्यो भने, यत्रो संसदीय व्यवस्थामा यत्रो लामो इतिहास लडेको मान्छे, यो संसदको प्रक्रियामा, यो संसदको प्रक्रियामा सहभागी भएर मतदान नगरेको मान्छे हो, अनि चुनाव हुने 7 दिन अगाडि यिनीहरूको बहुमत आउँछ भनेर सर्वेक्षणको सूचना पाएर विदेश गएको मान्छेलाई त्यतिकै नेपाल आउँछ, कोही पनि बुझ्छ?
1: नेपाल त फर्किन पाइयो नि त, भेलामा सभा पाइयो, फर्किन पाइयो होइन।
2: हिजो जुन पार्टीलाई, जुन नेतालाई रेड कलर जोखी जारी गर्यो, तर आज सुरुक्क नेपाल आउँदा सुरक्षा दिन्छु भनेर भनिरहेको छ। तपाईँ यो प्रश्न रवि बालुलाई सोध्नुहोस् न, जेएनजी आन्दोलनको मकसद के थियो, जेएनजी आन्दोलनले कसलाई कारवाही गर्न खोजेको थियो, जेएनजी आन्दोलनले कसलाई विस्थापित गर्न खोजेको थियो, कसलाई स्थापित गर्न खोजेको थियो नेपाली राजनीतिमा, कुन पुस्तालाई सम्बोधन गर्नु खोज्यो, यो कुरा रवि बालेन गृहमन्त्रीलाई सोध्नुहोस् न तपाईँहरू। त्यसैले एउटा कुरा के छ भने, हामीले यी सबै सूचनाबाट हामी जानकार छौ, त्यो अनुसार नेपाली कंग्रेस पार्टी आफ्नो राजनीतिक लडाई र न्यायिक निर्णय गर्न तयार छ।
1: होइन, अब तत्कालीन बेलाका न्यायाधीश द्वयर अहिलेका 3 जना न्यायाधीशहरूले त मुद्दा हेर्न पाउनुहुन्न, त्यसभन्दा अर्का विद्वान न्यायाधीशहरूले हेर्नुहुन्छ होइन, यस पछाडि चाहिँ के हुन्छ भन्ने कुरा त्यो सर्वोच्चकै कुरामा।
2: न्यायाधीशहरूको पनि विवेकपूर्ण निर्णय गर्नका निम्ति हामीले आवाज उठाउनुपर्छ। न्यायमूर्तिहरूको क्षेत्राधिकारले हस्तक्षेप नगरोस् भन्नका निम्ति हामी संसदबाट, सडकबाट हामी लड्न जरुरी छ।
1: तर अहिले तपाईँका पार्टी सभापति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बीच त राम्रै केमिस्ट्री मिल्यायो भनिन्छ नि त होइन?
2: एउटा कुरा के छ, हार्दिकता हुनसक्छ, भेटघाट हुँदा हाइएलो हुनसक्छ, तर एउटा कुरा के छ, हामी सबैसँग हार्दिकता हाइएलो प्रधानमन्त्रीसँग, सत्तासीन पार्टीको सभापतिसँग हामी राख्न चाहन्छौँ, तर त्यो हाइएलोलाई एकदमै राम्रो सम्बन्ध छ भनेर तपाईँले व्याख्या नगर्नुहोस्। राम्रो सम्बन्ध भएको भए आजको यो परिस्थिति बन्थ्यो,
1: चितवन जानुभयो होइन, निमन्त्रणामा त्यसपछि चाहिँ सर्वदलीय बैठकमा पनि तपाईँका पार्टी सभापति उपस्थित हुनुभयो होइन, अप्रत्याशित रूपमा चाहिँ अस्ति गोपालमान श्रेष्ठजीको निधनमा चाहिँ उहाँ समवेदना दिन पार्टी कार्यालय नै पुग्नुभयो भनेपछि त सौहार्दता त मित्रता त कायम राख्न खोजिया छन् त होइन?
2: होइन, यस्तो प्रक्रिया चाहिँ त्यो राजनीति एउटा कल्चर हो, भोलि राष्ट्रभाव कोही नेता बित्नुभयो, त्यस दुर्घटना भयो भने हामी पनि भेट्न जान्छौँ, हामी पनि समवेदना जान्छौँ, त्यो नेपाली कङ्ग्रेस पार्टीबाटै सिकेको कल्चर हो, हार्दिकता देखाउँछौँ, सर्वदलीय बैठकमा जान्छौँ, म जान्छु अर्को जानुहुन्छ, तर राजनीतिभित्रका कुटिल खेलबाट नेपाली कङ्ग्रेस पार्टी जानकार छ। हाम्रो पार्टीको भेलाको अप्रत्यक्ष रूपमा संरक्षक बन्न सक्छ, कोही पार्टीका नेताहरू बन्न सक्छ, कसले राख्न लगाएको 29-31 गतेको बेला त्यो हामी राम्रोसँग जानकार छ।
1: उहाँहरूले नै राख्यो नि, उहाँहरूले नै घोषणा गरे नि, त्यो त
2: घोषणा त कसले पनि गर्न सक्छ, घोषणा गराउनेको डिजाइनरको, त्यसैले त्यसको संरक्षकको अप्रत्यक्ष रूपमा त्यो राम्रोसँग हामी जानकार छौँ।
1: तर अहिले बालेन शाह नै म एक्लै छु सरकारमा भन्दै हुनुहुन्छ, रविजीको र बालेनको पनि त राम्रो सम्बन्ध छैन नि त अहिले।
2: अहिले एउटा कुरा थियो, हाम्रा विरुद्ध एक ठाउँमा हुनुहुन्छ, गगन थापाका विरुद्ध, नेपाली कङ्ग्रेसका विरुद्धमा उहाँहरू आफ्नो पार्टीभित्र प्रतिस्पर्धा, त्यो दिन पनि आउँछ, जसरी हाम्रो पार्टीभित्र उहाँले खेलिराख्नु भएको छ अहिले, त्यसरी हाम्रा विरुद्ध राज्य संयन्त्र प्रयोग गर्नुहोस्, चाहे न्यायालयमा होस् चाहे अख्तियार, अब उहाँहरूले कोही पनि भ्रष्टाचारले थुन्नुहुन्न, कसैलाई सम्पत्ति शुद्धिकरणमा हाल्नुहुन्न, किनभने हिजोका उहाँहरूका दाई भाउजू अब हाम्रा दाई भाउजू, उहाँहरूका दाई भाउजू भइसक्यो, हिजोका उहाँहरूले दुश्मन सोचेका बाहरू अब उहाँहरूका बा भइसक्यो, हाम्रा हुँदैन, हाम्रो त राजनीतिक संस्कारले अग्रज भन्ने सम्मान गर्ने गर्छौँ हामी,
1: त्यसो भए तपाईँ त सशङ्कित हुनुहुन्छ होइन, अब चार चारै झन्डा र के भन्छ रोक्सिन खोसियो त्यसो भए फेरि किन डराएको क्या फेरि तपाईँ डराएको किन फेरि
2: किन हामी किन डराउने भने किन
1: डराइरहनु भएको छैन तपाईँको अभिव्यक्ति हेरेर डराइरहनु भएको छ नि त
2: सत्य तथ्य कुरा जसले के गर्न खोजिरहेको छ कंग्रेस पार्टीका विरुद्ध नेपाली कंग्रेसलाई फुटाउन नेपाली कंग्रेस पार्टीको सभापति यो हो त्यो हो भने तोक्नका निम्ति जसले षड्यन्त्र गर्यो त्यो षड्यन्त्र बाहिर जनताका बीचमा ल्याउने कुरा डराउने कुरा भयो त्यो त हामी ल्याउँछौँ डर छैन रगत बगाउन तयार छु पसिना बगाउन तयार छु जेल जान तयार छु आन्दोलन गर्न तयार छु भने अरू
1: यसको मतलब अब तपाईँहरूसँग मिल्न सक्ने एउटा आधार पनि छैन भनिरहनु भएको छ. अर्को कुरा चाहिँ के छ भने पार्टीमा त बहुमत चाहिने होला नि त, अङ्गगणि चाहिने होला नि त, भोलि म नै सभापति हुन्छु भनेर हुनेवाला होइन, किनभने उहाँहरूसँग
2: वार्ता हुँदैन, उहाँहरूका मालिकहरूसँग वार्ता हुन्छ. रवि
1: ए उहाँहरूको मालिक को
2: रवि
1: देवाजीको मालिक पूर्णबहादुर खड्गाजीको मालिक अब रवि बालेन.
2: एउटा कुरा उहाँहरूले जिम्मा लिएको छ उहाँलाई भन्नु
1: पर्छ. महामन्त्रीजी तपाईँ पार्टीको जिम्मेवार नेता हुनुहुन्छ है, फेरि सुनिरहनु भएको छ लाखौं कार्यकर्ताहरूले नेताहरूले
2: सुन्नु पर्यो
1: होइन,
2: जनतालाई सुनाउने कुरा सुनाउँदा केही पनि डर छैन.
1: पूर्णबहादुर खड्गासँग र हाम्रो शेरबहादुर देवासीसँग वार्ता हुँदैन, सिधै रवि आलिनसँग वार्ता हुन्छ होइन कंग्रेसका विषयमा.
2: होइन वार्ता भनेको कुरा हामी यी पोइन्टहरू उठाउँछौँ, यी मुद्दाहरू उठाउँछौँ.
1: होइन उहाँहरूले त तपाईँको पार्टीलाई किन फुटाइदिनु छ भने के तपाईँ उहाँहरूलाई के खाँचो छ त्यत्रो, आफ्नै पार्टी मिलाउनु सक्नु भएको छैन, तपाईँहरूले फुटाउने के खाँचो राख्नु भएको भने
2: हाम्रा विरुद्ध उहाँहरू एक ठाउँमा हुनुहुन्छ नि, हाम्रा विरुद्धमा नेपाली कांग्रेसलाई फुटाउनका निम्ति नेपाली कांग्रेसको वैधानिक पाटोमा आफ्नो अनुकूल बनाउनका निम्ति उहाँहरू एक ठाउँमा हुनुहुन्छ. आज पनि हुनुहुन्छ, हिजो पनि हुन्छ, भोलि पनि हुनुहुन्छ. तर त्यसको हामी कानुनी लडाईँ, राजनीतिक लडाईँ, जनताका बीचमा हामी त्यो लड्छौँ.
1: तपाईँहरू मिल्दै भएको त हामी किन मिले
2: पार्टीको आधिकारिकताका विरुद्धमा नेपाली कांग्रेस केन्द्रीय समितिका विरुद्धमा भेला राख्ने सभापतिलाई अनावश्यक रूपमा गाली गलोज गर्ने गाली गलोज गर्ने प्रतिस्पर्धा गर्ने स्टन्ट गर्ने अनावश्यक कुरा बोल्ने झुट कुरा बोल्ने कपकल्पित कुरा बोल्ने तथ्यमा नबोल्ने है त्यसैले ती कुराहरू गर्न थालिसकेपछि कसरी एक ठाउँमा आउने वातावरण हुन्छ. त्यसैले नेपाली कंग्रेसको सभापति ग्रन्थमा हिजो पनि लडेर आएको, पार्टीभित्र पनि लडेर आएको, पार्टी बाहिर पनि लडेर आएको परिपक्व सुजुरपूर्ण पार्टीको लिडरसिप छ. हामी राजनीतिक लडाइँ पनि लड्छौँ, सड़कमा पनि लड्छौँ, न्यायिक लडाइँ पनि लड्छौँ, संसदबाट पनि कुराहरू उठाउँछौँ.
1: अब एउटा कुरा चाहिँ के छ भने कंग्रेसभित्रको जुन विवाद अहिले अहिले सत्तामा आयो, अब तपाईँहरूले चाहिँ महाधिवेशनको प्रक्रिया नरोक्ने अनि इतर पक्षले चाहिँ अहिले यो जुन भेला डाकिएको छ त्यो भेलाको प्रक्रिया नरोक्ने भइसके पछाडि त विभाजनको अन्तिम खाका त तयार भयो नै होइन, कंग्रेस विभाजन त हुन्छ नै होइन, त्यसो भए टुक्रिन्छ नै.
2: अब त्यो एउटा कुरा के छ भने नेपाली कंग्रेस पार्टीको नेपाली कंग्रेस पार्टीले आफ्ना आफ्ना पार्टीका आन्तरिक क्रियाकलाप महाधिवेशनको सेड्युल भातृसत्ता सदस्य सत्ताका जे जति गर्नुपर्थ्यो देशभित्र हुन लागेका महाधिवेशनका सन्दर्भमा नेपाली कंग्रेस पार्टीले कुनै पनि काम रोक्दैन, कुनै पनि प्रक्रिया रोक्दैन.
1: मिल्नका लागि त दुवै पक्ष सहमतिमा आउनु पर्ला,
2: पार्टीलाई स्वयं बीपी कोइरालाको दाजु बीपी कोइरालाभन्दा अगाडि प्रधानमन्त्री पार्टी सभापति भएको मान्छे पनि पार्टी छोडेर माथिका प्रसाद जानुभयो, तुलसी गिरी जस्ता अश्वना चौधरी जस्ता मान्छेहरू विद्रोह गरेर
1: जानु
2: छुट्टै छुट्छ नभ
1: ए भनेपछि पार्टी अगाडि बढ्यो,
2: पार्टी अगाडि बढ्यो. यसबाट हामी कहीँ कतै दायाँ बायाँ केही पनि हुँदैन.
1: के हुन्छ अब यदि फैसला उल्ट्यो भने? फेरि
2: अहिले फैसला उल्टिने कुनै सम्भावना छैन, त्यो पृथ्वी उल्टिने बराबर
1: उल्टिन सक्छ नि त फैसला त नेपालमा
2: उल्टिने बराबर आकाश खस्ने भने
1: पृथ्वी त उल्टिँदैन होइन, आकाश त खस्दैन अहिले तत्कालै.
2: त्यही भएर
1: यो फैसला चाहिँ उल्टिन सक्छ.
2: फैसला पढ्नुहोस्, हिजोको फैसला पढ्नुहोस्, निर्वाचन आयोगले गरेको निर्णय, सर्वोच्च अदालत त्यही सर्वोच्च अदालतका न्यायमूर्तिहरूले स्वतन्त्रतापूर्वक गरेको निर्णय, के अरे न्यायिक निरूपण गरेको फैसला हेर्नुहोस्, नेपाली कंग्रेस पार्टीको विधान हेर्नुहोस्, निर्वाचन हेर्नुहोस्, त्यहाँबाट तपाईँहरूलाई प्रश्न हुन्छ.
1: पुनरावलोकन किन हुन्थ्यो भने क्या फैसला चाहिँ जे पनि हुनसक्छ नि त, पुनरावलोकन किन हुन्थ्यो र नत्र होइन,
2: न्याय कुनै पनि श्रीमानहरूले विवेकपूर्ण स्वतन्त्रतापूर्वक निर्णय गर्यो भने नेपाली कंग्रेस पार्टीको रन थापाको नेतृत्वको नेपाली कंग्रेस पार्टी
1: तर तपाईँहरू आफै आत्तिरहनु भएको छ.
2: किन आत्तिने? हामी किन आत्तिने? हामी आत्तिकै छैनौँ. जे नेपालमा भइरहेको छ राज्य सत्ताले न्यायालयमाथि कसैले पार्टीका विरुद्ध प्रयोग गर्ने, भारत स्वतन्त्र संविधान निकायका विरुद्धमा आफ्नो ढङ्गले त्यसलाई हस्तक्षेप गर्ने, आफ्नो गोजीबाट स्वतन्त्र न्यायपालिका आफ्नो के अरे अख्तियार अन्य संवैधानिक निकायहरूले चलाउने काम भइरहेको छ, त्यसको चाहिँ खिलाफमा हामी बोल्छौँ. आफै बोल्छौँ.
1: त्यसो भए देउबालाई नेपाल बोलाउनका निम्ति कसले फोन गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट?
2: तपाईँ त्यो केही समयपछि थाहा पाउनुहुन्छ. तपाईँहरू केही समय
1: भनिदिनुहोस् न, तपाईँसँग त सोच्न पुग्यो होला नि त, अहिले सोच्न पुगेको छ
2: नि, सोचेर पुगेर त बोलियो नि,
1: फोन कसले गर्यो, वाट्सएपबाट गरियो कि डाइरेक्ट कल गरियो कि होइन मेसेन्जरबाट कुरा भयो कि
2: होइन? यो अहिले तपाईँहरू घटनाक्रमले हेर्नुहोस् न, निशा पाइसकेपछि नेपाल आउने, त्योभन्दा अगाडि चुप लाएर बस्ने,
1: ठुलै सन्देश लिएर आउँदै हुनुहुन्छ अरे नि त होइन, निवर्तमान सभापतिले ठुलो सन्देश लिएर ठुलो सन्देश लिएर आउँदै हुनुहुन्छ र क्या स्वदेशमा,
2: महेश बस्नेत 5,000 मान्छे पठाइदिनु, ठुलो सन्देश लिएर आउने, अब राष्ट्रपा
1: महेश बस्नेतले मान्छे कहाँ पठाउने एयरपोर्टमा,
2: महेश लेख्नु भएन मान्छे पठाइदिन्छु भनेर भनेको महेश बस्नेतले,
1: महेश बस्नेतले
2: भनेको, अब रवि र बालीले पनि आफ्नो मान्छेहरू एयरपोर्ट पठाइदिन्छन् स्वागतका लागि,
1: भनेपछि भव्य स्वागत हुन्छ होइन एयरपोर्टमा, तपाईँहरू जानुहुन्छ कि हुन्न,
2: के अरे
1: तपाईँहरू जानुहुन्छ,
2: अनि अहिले त्यो जाने कुरा त पार्टीभित्र एकताको वार्ताबाट बन्यो भने जाने कुरा हुन्छ,
1: तर
2: त्यसका बारेमा सोच्न सकिन्छ, एउटा राजनीतिक संस्कार हो, त्यसका बारेमा बरू सोच्न सकिन्छ, तर राजनीतिक लडाईँबाट ठाडा भइँदैन,
1: तर एउटा कुरा नि जस्तो उहाँलाई त सम्पत्ति शुद्धिकरणको मुद्दा पनि छ नि होइन,
2: फेरि अब त्यो मुद्दा शुद्ध उहाँलाई केही लाग्दैन, उहाँलाई बाबामा राखे जस्तै राख्नुहुन्छ रवि भाइले, उहाँलाई मुद्दा सुद्धा केही पनि लाग्दैन,
1: धरपकड होस् भन्ने पनि चाहनुहुन्छ तपाईँहरू त्यसो भए आफ्नो,
2: एउटा कुरा धरपकड होस् भन्ने चाहेर भनेको होइन, उहाँहरूलाई केही पनि हुन, केपी शर्मा ओली शेरबहादुर देवडा प्रसङ्गलाई यो सरकारले आउनु पनि छोडाउँदैन, अभिभावकका रूपमा, आफ्ना अग्रजका रूपमा, बाका रूपमा, दाई भाउजूका रूपमा, अभिभावकका रूपमा राख्छ,
1: होइन तपाईँहरू
2: केही गर्नु,
1: बहुमत त गगन थापाकै पक्षमा छ नि त होइन पार्टीमा, उहाँ त सभापति भइसक्नुभयो, प्रक्रिया त धेरै अगाडि बढिसक्यो नि त,
2: होइन बहुमत अल्पमतको कुरा होइन, मैले यो कुरा भने कसैलाई पनि केही गर्ने अवश्य,
1: तर कंग्रेसभित्र एउटा कुरा के छ भने पहिला फुटौ अनि जुटौ त्यसपछि सबै कुराहरू मिल्छ भन्ने पनि छ क्या एउटा तबकाको,
2: होइन त्यस्तो पनि
1: होइन, कतिपयलाई पार्टीमा पद चाहिएको छ हैसियत चाहिएको छ,
2: गगन थापाले पार्टी एकताका निम्ति के कति प्रयास गर्नुभयो, तपाईँहरूले सभापतिले गर्नुभएको प्रयास तपाईँहरू सबैले हेर्नु भएको हो, कति गाली गलोज सहनुभयो, ती गाली गलोज गरेका कुराहरू, गाली गलोज गर्ने प्रक्रिया, के अरे प्रतियोगिताहरू हामीले जवाब दिन नसकेको होइन, जवाब दिन सकिन्थ्यो सभापति नदिने, हामीले त्यसमा चाहिँ पार्टी एकताका निम्ति गरेको, केन्द्रीय समितिलाई पूर्णता नदिएको, कतिपय मान्छेलाई कारवाही पार्टीबाट पनि कारवाही गर्नुपर्ने थियो, हामीले प्रदेशका सरकारहरू जोगाउन, प्रदेशका मुख्यमन्त्रीहरू जोगाउन, सांसदहरूलाई कसैलाई पनि हामीले एकजना मान्छेलाई पनि स्पष्टीकरण सोधिएन, त्यस्तो पार्टी एकताका निम्ति, तर त्यसलाई के भने कुटनीतिहरूले दुरुपयोग गर्ने काम गर्यो, यो परिस्थिति निर्माण गर्यो, हामीलाई वार्ता र पार्टी एकतामा अल्झाएर अर्को बाटोबाट पार्टी कब्जा गर्ने जो रणनीति बनायो त्यसमा चाहिँ अब हामी सचेत छौँ।
1: नेपाली कंग्रेसका नेता कार्यकर्ताहरू यत्रो चाहिँ विरासत बोकेको पार्टी होइन, भोलि चाहिँ एउटा सामान्य एक ढंगले थोरै व्यक्तिहरूको समूहले आधिकारिकता पाउँदाखेरिका परिस्थितिहरू, महाधिवेशन आउँदैछ त्यसपछि लडेर कब्जा गरे भइगयो नि पार्टी त होइन,
2: एउटा कुरा के छ भने त्यो कब्जा गर्ने पार्टी कब्जा गर्ने कुरा होइन, पार्टी नेताको पार्टी भन्दा पनि जनताको पार्टी बनाउने रहेछ, जुन नेताले यो यत्रो वर्ष 30-35 वर्षमा राज्य सत्तामा बसे त्यसको सदुपयोग दुरुपयोग गरे त्यो अर्को विषय हो, तर यो पार्टीलाई जनताको पार्टी बनाउनका निम्ति हामीले पार्टीभित्र ठुलो
1: महाधिवेशन आउँदैछ, महाधिवेशनमा के प्रतिस्पर्धा हुन्छ नै होइन, प्यानलगत प्रतिस्पर्धा हुन्छ कंग्रेसमा, लोकतान्त्रिक ढंगले निर्वाचन त हुन्छ, त्यसपछि पाखा लगाइदिए भइगयो त अनि त्यहाँ त देखिहाल्छ नि सकली नक्कली अनुहार देखिँदैन,
2: एउटा कुरा के छ भने
1: भाडा त छ नि त, क्लियर छ नि त, तपाईँलाई निकाल्ने होइन पार्टीबाट कारवाही गरेर आधिकारिक नै पाइहाले पनि,
2: एउटा कुरा हामीले कसैलाई कारवाही गरेका पनि छैनौँ, आउनुहोस् पार्टीको वैधानिक बाटोबाट माथिको
1: होइन, भोलि कतै फैसला उल्टिहालेछ भने पनि ल अप्रोबेबिलिटी
2: अरू सबै कुरा गर्नुहोस् तपाईँ, फैसला उल्टिने परिकल्पना, फैसला उल्टिने कुरामा चाहिँ तपाईँहरू बस नगर्नुहोस् यसका बारेमा, म नेगेटिभ कुरामा बस गर्नु, यो कल्पना हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो, यो पृथ्वी उल्टिने आकाश खस्ने जस्तै कुरा हो, अर्को भूकम्प जान्छ नेपाली राजनीति
1: त्यो तपाईँहरूले सोच्ने कुरा हो, अदालतका फैसलाहरू त जे पनि हुनसक्छ नि, यस्तै आउँछ भन्ने कसलाई के थाहा छ र होइन,
2: होइन त्यो तपाईँहरूलाई
1: थाहा
2: होला, हामीले त फैसला
1: हेरेका छौँ, न्यायिक निरूपण हेरेका छौँ,
2: एउटा कुरा के छ भने पहिलो कुरा दलहरू सम्बन्धी स्वतन्त्र संवैधानिक निकाय,
1: न्यायाधीशहरू पनि सिलेक्टिभ न्यायाधीशहरू बस्नु भएको कुरा देख्नु भने होइन,
2: यति धेरै कुरा कहाँबाट आयो त सिलेक्टिभ, त्यही भएर त आयो नि, तपाईँले भन्नु भने आफैले सिलेक्टिभ भनिराख्नु भएको छ, त्यसै
1: कानुनप्रति त विश्वास मान्नुपर्छ है, फेरि प्रकाश रसाइलजी न्यायालयप्रति विश्वास मान्नुपर्छ, न्यायालयप्रति विश्वास,
2: मैले जे बोलिरहेको छु न्यायालयलाई स्वतन्त्र राख्न, न्यायमूर्तिहरूको गरिमा मनोबल उच्च राख्न, न्यायमूर्तिहरूको गरिमा जोगाउन, पञ्चायतमा समेत न्यायमूर्तिहरू जसरी विधिको शासनका निम्ति, न्यायिक निरूपणका निम्ति, स्वतन्त्रताका निम्ति उच्च मनोबलका साथ लड्नु भएको थियो, उहाँहरूको गरिमा राख्नका निम्ति मैले हामीले यो लडाइँ लड्दैछौँ, न्यायालयलाई कसैले प्रभाव पार्नु नै राज्य सत्ताको कुनै अङ्ग होइन, न्यायालयमा छुट्टै अङ्ग हो, तिमीहरूले पनि गलत गर्यो भने तिमीहरूका निर्णय पनि उल्टिन्छ। दलहरू
1: उल्टी हाल्यो भने के हुन्छ, के गर्नुहुन्छ?
2: उल्टी नै सक्ने सम्भावना छैन।
1: उल्टी हाल्यो भने
2: परिकल्पना गरेन यो जुनीमा सम्भावना छैन, अर्को जुनीमा भयो भने त्यसपछि तपाईँ
1: धेरै कुराहरू यही जुनीमा भएको छ नि, तपाईँले देखिरहनु भएको छ नि राजनीतिमा होइन, नेपालमै
2: हेरौँ न,
1: धेरै कुराहरू यही जुनीमा भएको देख्नु भएन नेपालमा राजनीतिक फोर्स हेर्नु, आज कहाँ पुग्यो यही जुनीमा देख्नुभयो नि होइन, जेएनजी विद्रोह देख्नुभयो यही जुनीमा, राष्ट्रपतिले चाहिँ यत्रो छोटो समयमा चाहिँ यत्रो बहुमत ल्याएको यही जुनीमा देख्नुभयो, आफ्नै नेताहरू चाहिँ कुटिएको यही जुनीमा देख्नुभयो होइन, यत्र मान्छे मरेको यही जुनीमा देख्नुभयो, जुनीमा त धेरै कुराहरू आउँछन् नि, बाँच्नुपर्छ प्रकाशजी।
2: होइन एउटा कुरा यस्तो छ, यो अहिले काल पनि बहस नगरौँ खेन्जी, अरू केही छन् भने त्यतातर्फ बहस गरौँ, उल्टिने कुरातिर नलगाउँ।
1: होइन एउटा कुरा कानेर आयो भने यहाँ त धेरै श्रोताहरूले सुन्दै हुनुहुन्छ, उहाँले के भन्दै हुनुहुन्छ भने अर्को पार्टीलाई फुटाउनका निम्ति रवि र बालनको किन टाउको दुखाइ, आफ्नै टाउको दुखाइ भइरहेछ, उहाँहरूलाई सरकार कसरी चलाउने, सत्ता कसरी चलाउने भनेर
2: नेपाली कंग्रेस र नेपाली कंग्रेस सभापति गगन थापाका विरुद्धमा उहाँहरू आज पनि र भोलि पनि सधैँ एक ठाउँमा हुनुहुन्छ।
1: तर सभापतिले एकजिका बनाउन किन सक्नु भएन, एउटै छायामा किन ल्याउन सक्नु भएन यो सबै कंग्रेसलाई चाहिँ?
2: त्यो रवि र बालनलाई सोध्नुहोस्, तपाईँ त कंग्रेस फुटाउनु लाग्नु भएको छ अरे, तपाईँहरूले त अघोषित रूपमा तपाईँहरू भेलाको संरक्षक हुनुहुन्छ भनेर सोधिदिनुहोस्।
1: होइन, आफू नमिल्ने अरूको टाउकोमा चाहिँ दोष थुपारिदिने यो के पद्धति हो नेपालको राजनीति?
2: कांग्रेस पार्टीबाट मिलाउन खोजेको कसले हो? नेपाली कंग्रेस पार्टीको सभापति गगन थापाले
1: अनि रवि र बालनले भनेर मान्छन् त पूर्णबहादुर खड्गाजीहरूले, देउबाजीहरूले,
2: म उहाँहरूको कुरा गरिराखेका छैन,
1: त्यही पक्षले उहाँहरूको भन्या मान्छ र भनेर फुटाउनका निम्ति उहाँहरूले
2: हेर्दै जानुहोस् न, तपाईँहरू के के हुँदैछ त्यो हेर्दै जानुहोस्, हेरेपछि यो कुरा सत्य कति छ त्यो फेरि पनि बहस गर्छौ नि।
1: के भन्न चाहनुहुन्छ देशभरका नेता कार्यकर्ताहरूलाई? यतिखेर
2: देशभरिका नेता कार्यकर्ताहरूलाई कसैलाई पनि अविचलित नभइकन नेपाली कंग्रेस पार्टीलाई एक ठाउँमा एकदेखि राख्न, पार्टीको नीति निर्देशन अनुसार नेपाली कंग्रेसका पार्टीका कार्यकर्ता त्यो अभियानमा हिँड्न र समयमै पार्टीको महाधिवेशन हुन्छ तोकिएकै मितिमा, त्यो महाधिवेशनका निम्ति सबै साथीहरूलाई अब त्यो अभियानमा जुट्नका निम्ति आजदेखि हाम्रो केन्द्र समितिको बैठक बस्दैछ, तोकिएकै मितिमा पार्टीको अधिवेशनको प्रक्रिया शुरू हुन्छ र त्यो अधिवेशनको प्रक्रियामा अगाडि बढ्न पार्टीका सम्पूर्ण साथीहरूलाई अपिल गर्छौँ, हामी राजनीतिक लडाईँ पनि लड्छौँ, यो लडाईँ हामी जसरी न्यायिक निरूपण मार्फत पनि सम्पूर्ण लडाईँ हिजो पनि जितेको आज पनि जित्छौँ भोलि पनि जित्छौँ।
1: हजुर, प्रक्रिया यहाँसम्म पुगिसके पछाडि अब क्रियाशील सदस्यता लिनु गर्नु पर्दैन भनेर आह्वान पनि हुन्छ होला होइन?
2: हुँदैन,
1: किन हुँदैन?
2: क्रियाशील सदस्यता हुँदैन, हामी अध्यावधिको बाटोबाट पछाडि जान्छौँ,
1: क्रियाशील सदस्यता अध्यावधि नगरे नि हुन्छ, आउनुहोस् अब मिलौँ भन्ने खालको
2: सम्भावना छैन, अध्यावधिकको बाटोबाटै महाधिवेशन, जसले अध्यावधिकमा सहभागी हुन्छ उहाँहरू महाधिवेशनमा सहभागी
1: हुनुहुन्छ, अध्यावधिक नगरेको चाहिँ महाधिवेशन सहभागी हुन पाएन तर त्यो अन्तिम पोइन्टसम्म चाहिँ अध्यावधिकको मिति चाहिँ तोकिन्छ होइन, दोस्रो दिन महाधिवेशन हुँदैछ,
2: अध्यावधिकको मिति हामीले सबै कुरा मिति सकाइसकेका छौँ, अध्यावधिकको मितिलाई हामी समयलाई कसैले त्यस्तो अब निवेदन दिन चाह्यो भने अथवा अध्यावधिक हुन चाह्यो भने
1: निवेदन दिने भए त अहिलेसम्म अध्यावधि गरिहाल्थे नि भने, क्या निवेदन दिने त कुरै छैन, त्यहाँ
2: कोही मान्छे तपाईँ नेता मात्र हुनुहुन्छ, जनताको पार्टी हो, कोही जनताले म छुट्यो भनेर आयो भने उसको कुरा सुनवाई नहुने, नेताको मात्रै पार्टी हो यो, जनताको पार्टी होइन, तपाईँ नेतालाई मात्रै हेरेर बहस नगर्नु न, जनतालाई हेरेर पनि बहस गर्नुपर्छ, कोही मान्छे मेरो छुट्यो भने पार्टी कार्यालयमा निवेदन दिन आयो भने त्यसका बारेमा हामीले सुनवाई गर्नु पर्दैन, यो दास र माली दास र नोकरहरूको पार्टी होइन कि, जनताले माथि बनाउने पार्टी हो।
1: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रकाश रसाई लिस्नेजी, नमस्कार।
2: तपाईँलाई पनि
1: नेपाली कंग्रेसका सहमहामन्त्री प्रकाश रसाई लिस्ने आदरणीय श्रोता नेपाली बसमा छोटो विषयमा विश्रामपछि पुनः उपस्थित हुनेछु।
3: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
4: ल ल आमा, म तु गए तु आए,
3: होइन आजै आइपुग्छस् र?
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि, हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ, साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्, त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 98-520-45-741।
5: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: नमस्कार, म गायक अनन्त घिमिरे। तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता बाबुराम दाल हुनुहुन्छ। दालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर नमस्कार, गुड मर्निङ।
1: अब यो ढिला नगरीकन मैले नेपाली कंग्रेसकै पुनरावलोकनको आधिकारिकता विवादमा गए। नेपाली कंग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतको अघिल्लो फैसला पुनरावलोकनका लागि जानुपर्ने कानूनी

0: इजलासले दुईटा नजिरमा के देखिन्छ भनेदेखि प्राकृतिक न्याय सिद्धान्त बमोजिम अर्को पक्षलाई छलफलमा भाग लिन नदिकन एकतर्फी गरेको निर्णय देखिएकोले अर्को पक्षलाई पूर्ण सुनवाईको मौका नदिएको देखिएकोले पुनरावलोकनको निस्सा प्रदान गरेको भनेको छ है। अब यो नितान्त टेक्निकल कुरा हो, टेक्निकल कुरामा निस्सा प्रदान गरे देखियो है। यो यो चाहिँ तपाईँको दुई किसिमको हुन्छ, एउटा टेक्निकल, एउटा चाहिँ कार्यविधिगत कुरा हो यो है, अनि अर्को सार्वान विधि भन्छ है, सब्सटेन्सियल ल। अब त्यो त्यो अनुसारको चाहिँ कुनै तपाईँको प्रश्न उठेको देखिँदैन सर्वोच्च अदालतले अहिले। कस्तो देखिन्छ भने यो अर्को पक्षलाई सुनवाईको राम्ररी मौका नदिकन गरेको निर्णय भन्ने आधारमा मात्रै यो अहिले निस्सा दिएको देखिन्छ, पुनरावलोकनको निस्सा। तर त्यसको कन्टेन्टमा गएर यो कन्टेन्टमा चाहिँ गल्ती गरेको देखियो भन्ने किसिमले गरेको देखिँदैन।
1: भनेपछि यो मुद्दामा पुनरावलोकनको अनुमति दिनुपर्ने गरी कस्तो नयाँ तथ्य प्रमाण र कानूनी प्रश्न केही देखिएको छैन होइन? त्यसो भए
0: नयाँ तथ्य कानूनी प्रमाणको विषय त्यहाँ लेखिएको हामीले अब फैसला आदेश हेर्दाखेरि त्यो देखिँदैन। खालि त्यसमा के देखिन्छ त भन्दाखेरि अर्को पक्षलाई सुनवाईको उचित मौका नदिएको भन्ने आधारमा देखिन्छ। र राजनीतिक दलसँग नियम 2073 दफा 51 हामीले हेर्दाखेरि के देखिन्छ भने कुनै पनि राजनीतिक दलको विधान, त्यसको सेन्ट्रल कमिटी, त्यसको चाहिँ अरू अरू विभिन्न किसिमका आधारभूत कुराहरू, त्यहाँ परिवर्तन भयो महाधिवेशनबाट अथवा गर्नुपर्ने निकाय को हो त्यसबाट परिवर्तन भयो भने निर्वाचन आयोगमा 30 दिनभित्र जानकारी गराउनुपर्छ र निर्वाचन आयोगले पनि त्यसलाई हेरेर अध्यावधि गरिदिनुपर्छ मात्रै लेखेको छ। अर्को पक्ष विपक्षलाई सोधपुछ गर्नुपर्छ, हेर्नुपर्छ भन्ने व्यवस्था त्यहाँ लेखेको देखिँदैन देखिँदैन है। अब यसमा चाहिँ सर्वोच्च अदालतले अब पक्ष विपक्षको रूपमा हेरेर सर्वोच्च अदालतले आदेश गरेको देखिन्छ है। एउटै पार्टीभित्र सेन्ट्रल कमिटीको निर्णय, त्यसै गरी महाधिवेशनको निर्णय भनेको पार्टीमा दुईटा हुँदैन, एउटै हुन्छ। किनभने महाधिवेशन भनेको पनि दुईटै पक्षको महाधिवेशन हुने हो, सेन्ट्रल कमिटी पनि दुवै पक्षको हुने हो, अथवा तिनवटा चारवटा जतिवटा पक्ष भए पनि केन्द्रीय कमिटी चाहिँ एउटै हुन्छ, महाधिवेशन पनि एउटै हुन्छ। र एउटै महाधिवेशनलाई अर्को पक्ष विपक्ष भन्ने प्रश्न हुँदैन, यसमा हुँदैन। त्यसकारणले गर्दा अब यो नितान्त टेक्निकल कुरामा पुनरावलोकन निस्सा दिएको देखिन्छ। अब नेपाली काँग्रेस पार्टी चाहिँ अरू कुनै कारणले, नयाँ प्रमाण फेला परेको कारणले, अथवा हिजो दिएको निर्णयमा गम्भीर त्रुटि भएको कारणले भन्ने कुरा चाहिँ त्यहाँ उल्लेख गरेको देखिँदैन।
1: सर्वोच्चले एकपटक आधिकारिकता टुङ्गाइसकेको विषय फेरि पुनरावलोकनमा लैजानु भनेको अदालतले आफैले फैसला गरेको माथि विश्वास नगर्नु हो त्यसो भए?
0: होइन, त्यसो त भन्न मिल्दैन। अब सर्वोच्च अदालतले के छ भने, जस्तो सुनवाईको मौका भनेको चाहिँ प्राकृतिक न्याय सिद्धान्त हो, हाम्रो आधारभूत कुरा हो यो। अब आधारभूत कुरामै अर्को पक्ष जब पक्ष देखिराखेको छ, अर्को पक्षले विरोध गरिराखेको छ भनेदेखि तपाईँले किन अर्को पक्षको कुरा नसुनेको? सुन्नुभएको हुन्थ्यो। त्यस कारणले अर्को पक्षले के भन्दो रहेछ हामी राम्ररी कुरा सुन्छौ अनि फैसला गर्छौ भन्न खोजेको देखिन्छ अहिले।
1: भनेपछि अघिल्लो फैसलाबाट आधिकारिकता पाएको नेपाली कंग्रेस पक्षको कानूनी हैसियत अहिले के हुन्छ? पुनरावलोकन हुँदैमा त्यो हैसियतमा तत्काल केही असर पर्छ?
0: केही फरक पर्दैन। अहिले जुन नेपाली काँग्रेसको जुन अवस्था छ, नुन गगन थापा नेतृत्वको नेपाली काँग्रेस छ, जसलाई चाहिँ सर्वोच्च अदालतको डिभिजन बेन्चले आधिकारिकता दिइसकेको छ, उहाँहरूले आफ्नो केन्द्रीय कमिटी महाधिवेशन गर्दै हुनुहुन्छ, उहाँहरू आरामले आफ्नो बाटो लाग्दाखेरि केही फरक पर्दैन। यो कसैले स्टे अर्डर दिएर रोकेको पनि छैन है, अदालतले रोकेको छैन। अब यो आफ्नो कोर्स लिन्छ, यसले यो समय लाग्छ, यो तुरन्त हुँदैन यो। र यसमा चाहिँ अब फुल बेन्चले जुन पहिला हेर्ने न्यायाधीशहरू 5 देखियो, अब अहिले पुनरावलोकन निस्सा दिने 3, सुरुमा फैसला गर्ने 2 गर्दा 5 न्यायाधीशहरूभन्दा बाहेक न्यायाधीशहरूले यो हेर्नुहुन्छ। अब 3 न्यायाधीशले पूर्ण इजलासले हेर्छ र पूर्ण इजलासले दिने निर्णय नै अन्तिम हुन्छ। तर त्यो चाहिँ अहिले तत्काल हुन्छ जस्तो मलाई लाग्दैन, त्यो समय लाग्छ। किनभने अब त्यो त नियमित कोर्समा गयो, अब पुरानो नयाँ मुद्दा भन्ने हुन्छ, पुरानो मुद्दा पहिला पालो आउँछ, नयाँ मुद्दा पछि पालो आउँछ, यसले टेक्स द टाइम, यो समय लिन्छ यसले। त्यस कारणले गर्दाखेरि नेपाली काँग्रेसमा
1: अहिले समय लिन सक्छ, यसको समयको ग्याप चाहिँ कति हुन सक्छ?
0: समय ग्यारेन्टी भन्न सकिँदैन।

0: फुल बेन्च फुल बेन्च नभइकन हुँदैन. फुल बेन्च भनेको हप्तामा एक दिन मात्रै गठन हुन्छ अहिले सर्वोच्च अदालतमा. अब त्यो एक दिनमा अरू सबै मुद्दाहरू भन्दा यो नयाँ मुद्दा हो, भर्खर दर्ता भएको मुद्दा, दर्ता गर्ने प्रोसेसमै छ यो अहिले. त्यसले गर्दाखेरि यो चिज चाहिँ भइहाल्छ, तुरन्तै निर्णय हुन्छ भन्ने चाहिँ मलाई व्यक्तिगत रूपमा लाग्दैन. नेपाली काङ्ग्रेसले आफ्नो कोर्समा आफ्नो बाटोमा आरामले अगाडि हिँड्नलाई कसैले रोकेको चाहिँ अहिले छैन.
1: यदि पुनरावलोकनबाट अघिल्लो फैसला उल्टियो भने त्यसले पार्टीको नेतृत्व, निर्वाचन आयोगमा रहेको विवरण, पार्टीका निर्णयहरू वा यी सबै कुराहरूलाई चाहिँ कसरी नतिर रुजु गरिन्छ?
0: अब यस्तो हुन्छ, अब त्यो चाहिँ दफा 51 अनुसारको उहाँहरूले त्यसलाई अधिकारी के अरे अध्यावधिक मात्रै गर्नु भएको हो निर्वाचन आयोगले. अध्यावधिक गरेको गलत छ भने फेरि हेरेर अध्यावधिक गर, तिमीले पहिला गरेको अध्यावधिक भन्दा अलिकति गलत भएछ, दुवै पक्षको जानकारी लिएर गर भनेर निर्वाचन आयोगलाई जानकारी पठाउनु पनि सक्छ सर्वोच्च अदालतले. है, त्यो काम निर्वाचन आयोगको हो, सर्वोच्च अदालतको होइन. एउटा त्यो पनि गर्न सक्छ, तलै पठाउनु पनि सक्छ. अर्को चाहिँ होइन, यो त गलत भएको रहेछ यसरी गर्नु भनेर. अब तर यो आधिकारिकता विवाद होइन, यो नेपाली काङ्ग्रेस पार्टी शेरबहादुर देउवाको हुने कि गगन थापाको हुने भन्ने आधिकारिकता विवाद होइन. यो आधिकारिकता विवाद भनेको अर्कै दफा छ, त्यसको अर्कै कुरा छ. त्यस कारणले गर्दा यसमा अरू कुनै तप कुरा केही पनि हुँदैन. होइन, यसमा चाहिँ अध्यावधिक कुरा गरेको गलत छ भनेर अदालतले भनेछ भने पनि त्यसमा दुवै काङ्ग्रेसै हुनुहुन्छ, शेरबहादुर देउवा र गगन थापा पक्ष दुइटै काङ्ग्रेसै हुनुहुन्छ. उहाँले अब महाधिवेशन गर्नुहुन्छ, महाधिवेशनमा जसले जित्छ त्यसैले चाहिँ नेपाली काङ्ग्रेस चलाउँछ. त्यस कारणले यसले धेरै ठूलो तात्विक असर गर्छ नेपाली काङ्ग्रेसमा. एकदम शेरबहादुर देउवाले जितिहाल्छन्, यो गगन थापा पक्षले हारिहाल्छन् अथवा गगन थापा पक्षले जितिसके शेरबहादुरले हारिसके भन्ने चाहिँ मैले भन्दिनँ. यो पहिला पनि त्यस्तो अवस्था थिएन, किनभने गगन थापा पक्षले त्यो आधिकारिकता पाएको मात्रै हो. भोलि महाधिवेशनमा त फेरि गगन थापाले जित्नुपर्छ नि. सधैँभरिलाई उहाँलाई चाहिँ पक्का ल तपाईँ चाहिँ आजीवन हुनुभयो भनेर दिएको त होइन निर्वाचन आयोगले गगन थापालाई. भनेपछि अब महाधिवेशन आउँदैछ, महाधिवेशनमा जित्नुपर्छ, जसले जिते पनि त्यसले जित्नुपर्छ. जितिसकेपछि त्यही आधिकारिकता हुन्छ.
1: अब एउटा अदालतले राजनीतिक दलको आन्तरिक विवादमा हस्तक्षेप गर्दा न्यायिक समीक्षा र पार्टीको आन्तरिक स्वायत्तता बीचको सीमा चाहिँ कहाँ हुन्छ? यतिखेर यो पनि बहस चल्या छ.
0: अब यस्तो छ, हेर्नु, अब यो चाहिँ एकदमै लामो छलफल बहस हुँदै आएको विषय हो. यहाँले भन्नुभएको कुरा हगि, यो जस्तो विभिन्न संसदहरू छन्, संघीय संसद, प्रदेश संसदहरू छन्, उनीहरूले गर्नुपर्ने निर्णय उनीहरूले गर्नुपर्ने बेलामा गर्नुपर्ने निर्णयहरू उनीहरूले नगर्ने अनि त्यसलाई सर्वोच्च अदालतले हस्तक्षेप गरिदिने. त्यसै गरी राजनीतिक दल सम्बन्धी आन्तरिक कुराहरूमा पनि उनीहरूले गर्नुपर्ने कुरा चाहिँ नगर्ने अदालतले. अब यो चाहिँ एकदमै तपाईँको अनलिमिटेड प्रोसेस हुन्छ. हेर्नुहोस्, यो अदालत सबै चिज गरेर लास्टमा अदालतमा गएर जोडिने, सबै चिजमा अदालत छ नि, के अरे यो के गर्छ अदालतले भनेर चाहिँ अदालतप्रति नै मान्छेको सबैको ध्यान चाहिँ त्यहाँ जाने अवस्था हुनु हुँदैन. वास्तवमा यो सबैको आफ्नो आफ्नो काम छ, निर्वाचन आयोगको आफ्नो काम छ, राजनीतिक दलको आफ्नो काम छ, सबै कामहरू उहाँहरूले आफ्नो ठाउँमा बसेर पर्फेक्टली काम गर्नुपर्छ. अदालतले चाहिँ यसरी हस्तक्षेप गरिरहनु पर्ने अवस्थाको स्थिति चाहिँ टाइम गर्नु हुँदैन उहाँहरूले पनि भन्छु मैले.
1: होइन, जस्तो अब यो फैसलाको आदेशको कुरा हेर्ने हो भने चाहिँ हिजो आधिकारिकता कुन तहबाट टुङ्ग्याइएको थियो, कसरी टुङ्ग्याइएको थियो, बम्म सदस्य कतातिर छन्, अनि त्यो भित्रको चाहिँ पार्टीको विधान होला, महाधिवेशन होला, केन्द्रीय समितिको हस्ताक्षर, बहुमत र निर्वाचन आयोगमा भएको अभिलेख, सबै कुरालाई सबै प्रक्रियाले हेरिला नि त होइन यसभन्दा पनि.
0: हेरिन्छ हेरिन्छ, त्यहाँमाथि अझै के पनि देखिन्छ भनेदेखि उहाँहरूले निर्वाचनमा भाग लिइसक्नुभयो, निर्वाचनमा उहाँहरूले टिकट वितरण गरिसक्नुभयो. त्यही निर्वाचनमा फागुन 21 गतेको निर्वाचनमा भाग लिएर गगन थापा पक्षले आफूलाई अगाडि बढाइसक्यो. उहाँहरूले पार्टीमा अहिले झन्डै 6 लाख व्यक्तिहरू उहाँहरूले चाहिँ नवीकरण गर्नुभएको छ, अनलाइन नवीकरण पनि गरिसक्नु भएको छ. भनेपछि अब पार्टीले एउटा कोर्स लिएर अगाडि बढिसकेको अवस्था छ हगि, र सर्वोच्च अदालतले अहिले दिएको आदेशमा पनि टेक्निकल आधार मात्रै लिएको देखिन्छ. त्यस कारणले गर्दाखेरि यो धेरै ठूलो विवाद हो नेपाली काङ्ग्रेसभित्रको भन्ने लाग्दैन. अब हामी रेगुलर मुद्दा गरिरहने वकिलहरू भए हुनाले यस्ता मुद्दाहरू अदालतमा कति छन् तपाईँको तपाईँको 25,000-30,000 मुद्दा छन् होइन सर्वोच्च हालमा, त्यसमध्येको एउटा मुद्दा मात्रै हो यो भन्ने मलाई लाग्छ। र यसले कोही मान्छे धेरै उत्साहित हुनुपर्ने, कोही एकदमै निराश हुनुपर्ने मैले के पनि देखाएको छैन।
1: ए भनेपछि निर्वाचनमा भाग लिएर अन्य प्रक्रियामा कंग्रेस अगाडि बढ़िसकेको, महाधिवेशनको प्रक्रियामा अगाडि गइसकेका कारणले गर्दाखेरि यसमा धेरै ठूलो विवाद र धेरै ठूलो उछाल आउँछ, परिवर्तन आउँछ, ट्विस्ट आउँछ भन्ने कुरा चाहिँ यो नसुझ्दा हुन्छ होइन?
0: मलाई लाग्दैन, किनभनेदेखि अब त्यहाँ अर्को पक्षलाई सुनवाईको मौकाको विषय उठिया छ होइन। अब सुनवाई होला, अब सर्वोच्च अदालतमा 2-3 दिनसम्म पनि सुनवाई होला, उहाँहरूका धेरै वकिलहरूले आएर बहस गर्नुहोला, ठिक छ, त्यो चाहिँ हुनसक्छ है। तर चाहिँ के छ भने सुनवाईको मौका हुँदा पनि हुने चाहिँ निर्णय त्यस्तै होला जस्तो मलाई लाग्छ है।
1: नेपाली कंग्रेसको आधिकारिकता निर्धारण गर्दा पार्टीको विधान, राजनीतिक दल सम्बन्धी ऐन, संविधानका होइन अन्य प्रावधानहरू निर्णायक हुँदैनन् र?
0: हुन्छ हुन्छ हुन्छ, त्यसमा त सबभन्दा पहिलो त राजनीतिक दल सम्बन्धी विधानै हो, उहाँहरूको विधानै हो, नेपाली काङ्ग्रेसको विधान हो। पहिलो तपाईँको आधार भनेको उहाँहरूको विधान हो, दोस्रो राजनीतिक दल सम्बन्धी ऐन 2073 हो। अब यो दुईटा नै मुख्य कानून हो हेर्नुहोस् है। संविधानमा त धेरै लामो कुरा लेखिएको छैन, छोटो कुरा लेखिएको छ, र त्यो नियमले ऐनले चाहिँ त्यसलाई इलाबोरेट गरेको छ है। त्यसले गर्दाखेरि यसमा कसैले एकदमै उत्साहित भएको म देखिरहेको छु अहिले बाहिर है। कोही चाहिँ अलिक खिस्रीको पर्न खोजिया हो कि जस्तो पनि देखिन्छ।
1: कंग्रेसमा त एकतर्फ हर्ष बढाई पनि छ नि अहिले,
0: त्यो बेकार कुरा हो, त्यो हर्ष बढाई गरिरहनु पर्ने मैले कहीँ कहीँ केही पनि देख्दिनँ। अब यस्तो अब यतातिर चाहिँ यत्रो चुनाव हारिरहेछ, उतातिर हर्ष बढाई गर्ने, कोही खिचडीको पर्ने, मतलब यस्तो किसिमको टेक्निकालिटीमा नेपाली काङ्ग्रेस जस्तो प्रजातान्त्रिक पार्टी लाग्नु हुँदैन। र नेपाली काङ्ग्रेसले अब अहिले महाधिवेशन आयोजना गर्ने, जसले जित्छ, शेरबहादुर देवा पक्षले जित्छ कि गगन थापा पक्षले जित्छ, त्यसलाई चाहिँ मानेर जाने, उहाँहरूको चाहिँ कार्यकर्ताहरूले जसलाई स्वीकार गर्नुहुन्छ उहाँहरूले चाहिँ के अरे पार्टी चलाएर अगाडि जानुपर्छ। नेपाली काङ्ग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले यस्तो यस्तो टेक्निकल शान्ति दिनु कुरामा जोसिने अथवा चाहिँ खिचडीको पर्ने अवस्था चाहिँ वास्तवमा हुनु हुँदैन, यो देशको लागि राम्रो होइन। यो
1: विवादमा निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको निर्णय बीच अधिकार क्षेत्रको प्रश्न उठ्छ कि उठ्दैन?
0: अधिकार क्षेत्रको किन उठ्दैन भने निर्वाचन आयोगको आफ्नै अधिकार छ, उसले अध्यावधि गर्ने आफ्नो अधिकार छ, दफा 51 बमोजिम अध्यावधि गरिदिएछ होइन। त्यो उपर सर्वोच्च अदालतमा रिट लाग्छ हेर्नुहोस्, जसले पनि रिट हाल्न पाउँछ, सर्वोच्च अदालतमा रिट हाले होइन शेरबहादुर देवा पक्षले, र सर्वोच्च अदालतले हालेको रिटलाई चाहिँ उसले खारेज गरिदियो सर्वोच्च अदालतले, यो गलत भयो, तपाईँहरूको चाहिँ रिट हामी मान्दैनौँ, निर्वाचन आयोगले गरेको सही छ, तपाईँहरूले दिएको रिट चाहिँ गलत छ भनेर भनिदिइसक्यो। अब डिभिजन बेन्चले भनिसकेको कुरा अहिले पुनरावलोकनमा गएर उल्टिने नउल्टिने भन्ने त होइन, तर मानिलिउँ उल्टे छ भने पनि नेपाली काङ्ग्रेसमा त्यत्रो ठुलो ड्रास्टिक चेन्ज किन आउँदैन भनेदेखि त्यो चाहिँ नि तपाईँको गगन थापा पछि आउट भएर शेरबहादुर देवा पछि इन हुने होइन। यसमा
1: जस्तो यो उल्टिने कुरा पनि त अघि तपाईँले भन्नुभयो नि त, यसको हस्ताक्षरको कुराहरू होला, बहुमतको कुराहरू होला, विशेष अधिवेशनको कुराहरू होला, सबै कुरा हेरिएला नि त होइन?
0: छ, सबै हेरिन्छ, सबै डिभिजन बेन्चले सबै हेरेर गरेका छ होइन, त्यहाँको दुईजना न्यायाधीशले सबै हेरेर गर्नुभएको छ, निर्वाचन आयोगले पनि सबै हेरेर निर्णय गरेका छ होइन। अब हुने फुल बेन्चको बहसमा पनि हुने हेर्ने त्यही त हो नि, नयाँ कुरा त कुनै
1: कतै यो संवैधानिक इजलासमै जानुपर्ने अवस्था त आउँदैन नि होइन? यो विवाद
0: होइन, त्यसमा अब यो
1: संविधानको व्याख्याकोमा पनि गम्भीर प्रश्नहरू उठेको भनेर चाहिँ कतै यसलाई लम्ब्याउन
0: जाँदैन, मैले त्यस्तो जाने अवस्था देख्दिनँ। अब यो राजनीतिक दल सम्बन्धी एउटा चाहिँ नि विवाद हो, उहाँहरूको चाहिँ यो देशको एउटा ठूलो राजनीतिक दल मध्येको एउटा राजनीतिक दल हो नेपाली काङ्ग्रेस, त्यसमा चाहिँ अदालतले पनि सकेसम्म लम्ब्याएर धेरै ढिला पनि गर्नु हुँदैन, यो चाहिँ हुनेसम्म अदालतले पनि यसलाई अग्राधिकार दिएर हेर्छ होला मेरो विचारमा है। त्यस कारणले त्यसरी यसलाई टुङ्ग्याउनुपर्छ, टुङ्गिन्छ, र यसमा कोही पनि मैले नेपाली काङ्ग्रेसका मान्छेहरू खुसी हुने अथवा दुखी हुने यो दुइटै चाहिँ उहाँहरूको बचकना हो, उहाँहरू दुइटै पक्षले त्यो गर्नुपर्ने केही जरुरी छैन, मैले देखाएको छैन।
1: यो मुद्दालाई कानूनी भन्दा बढी राजनीतिक विवादलाई अदालतमा लैजाने प्रयास भनेर बुझ्न मिल्छ त्यसो भए?
0: होइन, मिल्छ, यो राजनीतिक कुरा अब तपाईँको चाहिँ हामी दुइटा पार्टीका सभापति हुने को हुने भन्ने चाहिँ विवादलाई लिएर जाने, अदालतमा लगेर विवादित बनाउने, यी सब कुराहरू गर्नुभन्दा पार्टीभित्रै आफूले बहुमत सिद्ध गर्ने र आफूले चाहिँ के अरे निर्णय गराउनेतिर मान्छे जानुपर्छ, राजनीतिक दलका मान्छेहरू जानुपर्छ, अदालतकै भर पर्ने, अदालतकै पछि लाग्ने, अदालतले जे निर्णय गरिदिन्छ त्यतिर लाग्ने भन्दा अदालतले यद्यपि विवाद आइसकेपछि निर्णय गर्नैपर्छ, अदालतले हेर्नुहोस् अदालतले नै भन्न सक्दैन, तर पनि चाहिँ राजनीतिक दलहरू भनेको आफै मिल्ने र आफैले गर्ने कुरा हो। हामीले विश्वमा ठूला ठूला राजनीतिक दलहरूले देश चलाइराखेका छन् उनीहरूको आन्तरिक कुरामा यसरी यत्रो ठूलो अदालतमा गएर आन्तरिक कुरामा ठूल्ठूलो विवाद भएको हामीले देखेका छैन कि त्यसैले यो राजनीतिक दलको आफ्नो मतलब चाहिँ आफ्नो हैसियत अनुसारको काम गर्न उहाँहरूले नसक्नु भएको त्यहाँभित्र विश्वासको वातावरण नभएको त्यहाँभित्र एकाअर्कामा सही सुनता नभएको देखिन्छ र नेपाली काङ्ग्रेस जस्तो यत्रो एउटा चाहिँ ऐतिहासिक पार्टी र एउटा डेमोक्रेटिक पार्टीले यस्तो किसिमको स्थिति नेपाली काङ्ग्रेसमा आउनु हुँदैन थियो आएको छ र उहाँहरू मिल्नुहोस् मिलेर जसले जित्छ त्यसलाई मानेर जानुहोस् नेपाली काङ्ग्रेसका साथीहरू भन्न चाहन्छु।
1: होइन तपाईँको कानूनी विश्लेषण अनुसार पुनरावलोकनले अघिल्लो फैसला उल्ट्याउने सम्भावना वा चाहिँ यथावत राख्ने सम्भावना कतिको देख्नुहुन्छ कुन आधारमा?
0: अब हेर्नु अब यसमा मैले तपाईँलाई अघि सुरुमै पनि निवेदन गरिसकेँ यसमा टेक्निकल कुरा जस्तो अर्को पक्षलाई सुनवाईको मौका नदिएको रहेछ ल है भनेर चाहिँ पुनरावलोकनको निष्कर्ष दिएको देखिन्छ अब अर्को पक्षलाई सुनवाईको मौका दिने विषय मात्रै हो यो भन्ने देखिन्छ त्यो अहिलेको चाहिँ पुनरावलोकनको आदेशमा
1: तर संस्थापन पक्षको त निकै ठुलो गम्भीर आशंका छ नि त फेरि शेरबहादुर देउबाजी आउँदै हुनुहुन्छ होइन हङकङबाट ठुलै सन्देश बोकेर
0: मान्छे एउटा व्यक्ति कोही कताबाट आउँदै हुनुहुन्छ है अब कहाँ जाँदै हुनुहुन्थ्यो कहाँबाट कता
1: अघि नेपाली कंग्रेसका सहमहामन्त्रीले मलाई भन्दै हुनुहुन्थ्यो रवि र बालिनले चाहिँ कंग्रेसमाथि खेले न्यायालयमाथि खेल्न लाए भन्दै हुनुहुन्थ्यो होइन भर्खर यसभन्दा
0: रवि बालिनजीहरूले न्यायालयमा खेल्ने त्यो मैले कहीँबाट पनि देखेको छैन
1: है तर उहाँले चाहिँ आरोप लाउनु भएको क्या सहमहामन्त्रीले भर्खरै
0: अदालतलाई यसरी आक्षेप नलगाऊ भन्छु मैले है अदालत यस किसिमको कसैको खेलाइमा लागि
1: अब गगन थापाको बढ्दो क्रेज देखेर चाहिँ कंग्रेसमा सभापति शेरबहादुर देउवाललाई नै स्थापित गर्ने नेकपामा प्रचण्डलाई गर्ने एमालेमा ओलीलाई गर्ने रविको डिजाइन हो यो भन्नुभयो उहाँले भर्खरै
0: होइन त्यो त्यो त कस्तो देखिन्छ भने अब त्यो कसैले मनको लड्डु घिउसँग खानुको अर्थ अर्कै होला है तर मलाई लाग्छ यी तिनटै पार्टीमा अहिले चाहिँ यी तपाईँले अघि नाउँ लिनुभएका बुढा व्यक्तिहरू जो चाहिँ फेलियर भइसकेका छन् अब उनीहरूको पक्षमा यी तिनटै पार्टीमा बहुमत छ भन्ने कुरामा मलाई चाहिँ विश्वास छैन है मान्छे संसार कहाँबाट कहाँ पुगिसक्यो तपाईँको चाहिँ नयाँ मान्छेले नयाँ सोचमा काम गर्नुपर्ने अवस्था छ अब तपाईँ फेरि ब्याक टु मंगलमान भएर उही पुरानो चाहिँ तपाईँको बुढा नेतृत्वमा जाने उही पुरानो तरिकाले चाहिँ यी तिनवटा पार्टी चलाउने हो भने त त्यो पार्टीको औचित्य सिद्धिन्छ भन्ने लाग्छ मलाई।
1: भनेपछि जाँदा जाँदै यसको कानूनी जुन बहस अब होला पूर्ण इजलासमा त्यो जाला केही समयसम्म अदालतले यसमा चाहिँ डिस्कस छलफल चाहिँ गर्ला दुई पक्षको चाहिँ बहसलाई सुन्ला तर अन्ततगत्तो नेपाली कंग्रेसले चाहिँ लोकतान्त्रिक पद्धतिबाट महाधिवेशनले नै उसलाई चाहिँ कमजोर बनाउने कि बलियो बनाउने को आउने को नआउने भन्ने कुरा क्लियर छ होइन अदालत भन्दा
0: क्लियर छ र नेपाली कांग्रेस अहिले जुन अवस्थामा छ त्यही अवस्थामा महाधिवेशन हुन्छ दुवै पक्ष मिलेर महाधिवेशनमा जानुको कुनै अर्थ छैन त्यो जानै पर्छ नजानुको कुनै अर्थ छैन जानै पर्छ उहाँहरू दुवै पक्ष मिलेरै र त्यहाँ गइसकेपछि झन्डै 6,00,000 मान्छेहरूले त्यहाँ चाहिँ रिन्यू गरेका छ अहिले अनलाइन रिन्यू गरेका छ त्यत्रो मान्छेले रिन्यू गरेको पार्टीमा यस किसिमको चाहिँ टेक्निकल विवाद चाहिँ उहाँहरूले उठाउनु हुँदैन र त्यहाँ चाहिँ जसले जित्छ उसले चाहिँ महाधिवेशनमा जित्नेले पार्टी चलाउँछ अर्को चाहिँ बस्छ त्यस कारणले चाहिँ उहाँहरू जस्तो डेमोक्रेटिक पार्टीले अब यो बिटन्डा गर्ने कसैलाई स्वागत गर्नेका नाउँमा चाहिँ हो हल्ला गर्ने कसैलाई अनावश्यक आक्षेप लगाउने यी सब कुराहरू चाहिँ उहाँहरू जस्तो एउटा डेमोक्रेटिक पार्टीका नेताहरूले गर्न सुहाउँदैन भन्छु मैले।
1: हस् यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद नमस्कार। उहाँ हुनुहुन्थ्यो कानूनका जानकार वरिष्ठ अधिवक्ता बाबुराम दाहाल। आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। खाना पकाउने ग्यासको अभाव कायमै, यो महिना झण्डै 55,000 मेट्रिक टनसम्म आयात हुने, उद्योग तथा डिलरमा अनुगमन तीव्र। तराईमा अबका केही दिन गर्मी बढ़ने, पहाड़ी क्षेत्रमा भने पानी पर्ने अनुमान, पहिरोले तातो पानी नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प। आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड़ दिएर मनाइँदै। मक्का रक्षा सम्झौता इरान विरूद्ध नरहेको टर्किएको भनाई, सम्झौता प्रति इरानको आपत्ति। र प्री सिजनको मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पीएससीले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। साउन लागे यता अभाव शुरू भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन। उपभोक्ता एउटा सिलिण्डर लिन घण्टौं लाइन बस्न बाध्य छन्। तर नेपाल आयल निगमले सामान्य अवस्थाको खपत भन्दा धेरै आयात भइरहेको जनाएको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। सामान्य अवस्थामा महिनामा 45-46 मेट्रिक टनसम्म ग्यास भित्रने गर्छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले आयात बढ़ाएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनु भएको छ। सरकारले ठूला चाड़ पर्वमा ग्यासको अभाव नहोस् भनेर 3 महिनाका लागि ग्यासको आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनैतिक प्रयास पनि गरिरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यासको बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउँदै आउनु भएको छ। यसअघि आधा सिलिण्डर दिँदै आएकोमा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालेपछि बजारमा ग्यासको माग र आपूर्तिको असन्तुलन देखिएको छ। नेपालमा अहिले 58 एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगमा 10,166 मेट्रिक टन भण्डारण र दैनिक 1,75,00,000 सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको छ। बजारमा ग्यास सहज बनाउन मन्त्रालयले उद्योग तथा डिलरको अनुगमनलाई तीव्र पारेको छ। हिजो मात्रै उद्योग मन्त्री सहितको टोलीले काठमाडौँ बालाजुमा रहेको नेपाल ग्यास उद्योग तथा टेकुको निगम परिसर नेपाल एसपी एभरेस्ट सुगम र श्रीराम ग्यासको बिक्री केन्द्रको निरीक्षण गर्नुभएको थियो। निगममा गठन गरिएको क्विक रेस्पोन्स टोलीले पनि ग्यास नपाएको भन्ने उपभोक्ताका 500 भन्दा धेरै गुनासालाई सम्बोधन गरेको जनाएको छ। वाणिज्य मन्त्रालय निगम र निजी क्षेत्रका प्रतिनिधि सहभागी टोलीले उपभोक्ताको गुनासोको आधारमा ग्यास उपलब्धताका लागि सहजीकरण गर्दै आइरहेको आपूर्ति मन्त्रालयका शाखा अधिकृत दुर्गा दत्त भट्टले बताउनु भएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न आम उपभोक्तालाई निगम ले आग्रह गरेको छ। तराईका क्षेत्रमा अबका केही दिन गर्मी बढ़ने भएको छ। पहाड़ी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि तराईका छिटपुट ठाउँमा मात्रै पानी पर्ने अनुमान छ। मौसम बारेका जानकार उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुने र गर्मी बढ़ने सम्भावना छ। यो क्रम आउँदो बुधबारसम्म रहनेछ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा मौसम बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नभएकोले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराई थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ।

0: आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1994 डिसेम्बर 23 राष्ट्रसंघ महासभाले हरेक वर्ष अगस्त 9 तारीखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् 1982 जेनेभामा राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकोले त्यही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। राष्ट्रसंघका अनुसार विश्वका 90 देशमा झण्डै 47 करोड़ 60 लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषा मध्ये ठूलो बहुमत भाषा बोल्छन् र झण्डै 5,000 फरक संस्कृति प्रतिनिधित्व गर्छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक विशेषता आफू बसोबास गर्ने बहुसंख्यक समुदायभन्दा पृथक छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लंघन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदाय मध्ये रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। दिवसको अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणका साथै उनीहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितामा जोड़ दिइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। 19 पुस्तकालय दिवसको अवसरमा आउँदो भदौ 15 विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरिने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले देशव्यापी रूपमा दिवस मनाउने निर्णय गरेको हो। बैठकले पुस्तकालय क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैर सरकारी संस्था, विश्वविद्यालय, पुस्तकालय क्षेत्रको छात्र संगठन, शैक्षिक संस्था र सामाजिक संस्थाका पदाधिकारी तथा प्रतिनिधि सम्मिलित मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ। मूल आयोजक समितिको उपाध्यक्षमा मन्त्रालयको योजना तथा अनुगमन शाखाका प्रमुख सहसचिव शिव कुमार सापकोटा र सदस्य सचिवमा पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव प्रेमराज अधिकारी रहनु भएको छ। यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य बाल, युवा र वृद्ध पुस्तकालय सबैको गन्तव्य तय गरिएको छ। पुस्तकालय दिवस कार्यक्रम प्रदेश र पालिकाको शैक्षिक संस्था तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित संघ संस्था मार्फत सञ्चालन गरिनेछ। त्यसका लागि 7 प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ। अब विदेशको खबर। टर्कीले साउदी अरब र पाकिस्तानसँग मक्कामा भएको त्रिपक्षीय रक्षा सम्झौता इरान विरूद्ध लक्षित नरहेको जनाएको छ। टर्कीका विदेश मन्त्री हाकान फिदानले सम्झौतामा इरान वा अन्य कुनै देशलाई साझा सुरक्षा खतराका रूपमा उल्लेख नगरिएको बताउनु भएको छ। साउदी अरबको मक्कामा अस्ति टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, साउदी युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। सम्झौतामा तीन मध्ये कुनै एक देशमाथि आक्रमण भए त्यसलाई तीनै देशमाथिको आक्रमण मानिने व्यवस्था गरिएको छ। टर्कीका विदेश मन्त्री फिदानले यो व्यवस्था प्राविधिक रूपमा नाटोको धारा 5 अन्तर्गतको सामूहिक रक्षा प्रणालीसँग मिल्दोजुल्दो रहेको बताउनु भएको छ। तर आक्रमण भइहालेको अवस्थामा तत्कालै सैन्य हस्तक्षेप गर्नुपर्ने अनिवार्य व्यवस्था भने नरहेको उहाँको भनाइ छ। आवश्यक परेको खण्डमा त्यो देशले सहयोग माग्नुपर्नेछ र आफूलाई आवश्यक सहयोग

0: प्रकार समेत स्पष्ट गर्नुपर्नेछ। यसैबीच इरानका केही अधिकारीले भने सम्झौताप्रति आपत्ति जनाएका छन्। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्यहरूले टर्की र पाकिस्तानसँगको सहकार्यले मात्र साउदी अरबको सुरक्षा सुनिश्चित नहुने बताएका हुन्। अब खेल खबर। स्वीडेनको गोथेनबर्गमा भएको प्री सिजन मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन पीएससीले एक एक गोलको बराबरी खेलेका छन्। खेलको दोस्रो मिनटमै इब्राहिम म्याविकले गोलमा पीएससीले अग्रता बनाएको थियो, तर युनाइटेडका ब्रायन एमुबोले 32 मिनटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन। यसअघि एथलेटिको मड्रिडसँगको खेलमा 2 गोल गरेका एमुबोले पीएससीसँगको खेलमा पनि गोल गरेका हुन्। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको अभाव कायमै, यो महिना झण्डै 55,000 मेट्रिक टनसम्म आयात हुने उद्योग तथा डिलरमा अनुगमन तीव्र। तराईमा अबका केही दिन गर्मी बढ़ने, पहाड़ी क्षेत्रमा भने पानी पर्ने अनुमान, पहिरोले तातो पानी नाका अवरूद्ध हुँदा आयात निर्यात ठप। आज विश्व आदिवासी दिवस अधिकार र पहिचान संरक्षणमा जोड़ दिएर मनाइँदै। मक्का रक्षा सम्झौता इरान विरूद्ध नरहेको टर्किएको भनाई, सम्झौताप्रति इरानको आपत्ति। र प्री सिजनको मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पीएससीले बराबरी खेले।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्सन।
2: साली नदीको सिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841549481, वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ परेका छन्। उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रूपियाँका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाको आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका 2 दुवाकोटका 57 वर्षीय तुलसीराम तोयनालाई हिजो प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले सञ्चालन गरेको किराना पसलबाट 3 थान सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब परीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। पशुपति क्षेत्रमा भोलि साउनको चौथो सोमबारको अन्तिम तयारी स्वरूप सरसफाई गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप विगत 5 हप्ता अघिको शनिबारदेखिको सफाई अभियान गर्दै आएको हो। सफाईको 5 हप्ता हिजो पनि पशुपति क्षेत्रका विभिन्न ठाउँमा सफाई गरिएको कोष संचालक परिषद सदस्य समेत रहनुभएका स्थानीय बासिन्दा एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिनुभयो। 5 हप्ताको सफाईका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारवटै ढोका अघिको क्षेत्र एवं मूल ढोका प्रवेश मार्ग क्षेत्रमा पनि सरसफाई गरिएको उहाँले बताउनु भएको छ। साउनको अन्तिम सोमबार भोलि भक्तजन धेरै हुने अपेक्षा अनुसार तयारी थालिएको छ। भोलि सोमबार बोलबम यात्रा पनि धेरै भएकोले पशुपति क्षेत्रमा विशेष व्यवस्था गरिएको कोषले जनाएको छ। बोलबम यात्रीलाई बासुकीती तीरबाट प्रवेश गराएर मूल मन्दिरको उत्तर ढोकाबाट जल चढ़ाउने व्यवस्था मिलाएको पनि परिषद सदस्य भण्डारीले बताउनुभयो। महिलाको नेतृत्वमा दिगो चाड़पर्व संस्कृतिको प्रवर्धन गर्ने हरित उत्सव अभियान हिजोदेखि शुभारम्भ गरिएको छ। चाड़पर्वलाई वातावरण मैत्री दिगो र जिम्मेवार बनाउने उद्देश्यसहित हरित उत्सव परिवर्तनको नेतृत्व महिलाको हातमा अभियान हिजो ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा शुभारम्भ गरिएको हो। नेपाली कांग्रेसका मुख्य सचेतक वासना थापाले वातावरण संरक्षणका लागि पुनः प्रयोगको अभ्यासले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनु भएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भूमिका श्रेष्ठले जलवायु परिवर्तनको कारण समाजका सबै वर्ग प्रभावित भइरहेका बताउँदै यो महिला वा अल्पसंख्यक समुदायको मात्रै सरोकारको विषय नरहेको उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक नीतिगत व्यवस्था तथा कानूनी प्रबन्धमा ध्यान दिँदै संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको अभाव कायमै यो महिना झण्डै 55,000 मेट्रिक टनसम्म ग्यास आयात हुने, ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ, पशुपति क्षेत्रमा सोमबार लक्षित 5 हप्ताको सरसफाई, भोलि साउनको अन्तिम सोमबार भक्तजन धेरै हुने अपेक्षासहित तयारी थालियो, र महिलाको नेतृत्वमा दिगो चाड़पर्व संस्कृतिको प्रवर्धन गर्ने हरित उत्सव अभियान शुभारम्भ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै।
1: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
2: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
1: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
2: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-7118 र 98627-12300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975702108 98421-25969, 98420-52496, 98413-96686 र 98420-76778। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीँबाट जाने
4: लाखे सल्लाह दिएको के प्वाक्क बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरू ल्याएको रेडियो छ। लु सुनौँ त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
7: गाउँ घरमा गोठेला गरेर बसेर मात्र भएन हो कान्छा, अब विदेश जाने सोच पो बनाउँदैछु म त।
8: होइन नि दाजु, व्यवसायिक बन्न चाहे त गाउँ घरमा पनि धेरै कमाई गर्न सकिन्छ नि।
7: हेर्नुहोस् त, पारी गाउँको अन्तरे काकाले ब्रोइलर फार्म सञ्चालन गरेर कस्तो पैसा कमाइरहेका छन्। तपाईँले पनि यही गाउँमा ब्रोइलर फार्म खोल्नुहोस्।
9: ए खोल्न त हुन्थ्यो नि, तर चल्ला कता खोज्ने, त्यसलाई दिने दाना पानी बेग्लै हुन्छ रे। अब त्यो कता पाइन्छ, ज्याउरे छ कान्छा।
10: ए दाई पनि जाब यति कुरामा अल्झेर गनगनाएर बसिरहनु भएको रहेछ। सगरमाथा ईश्वरमा जानु न। सगरमाथा स्टोर तपाईँकै सेवाको लागि
11: ब्रोइलर कुखुराको गुणस्तरीय तल्ला र चारो सुपथ मूल्यमा पाइन्छ। साथै हार्डवेयरका सामग्रीहरू चाहिएमा हामीलाई सम्झनुहोला।
12: सम्पर्क नम्बर 9800918059 र 9855249182।
10: सगरमाथा स्टोर चैनपुर नगरपालिका 0 पॉइंट प्रोप्राइटर पासाङ शेर्पा।

0: काकी
1: ल ल आमा म तु गए तु आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
2: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा बनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 9862633964 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार
4: होइन भाउजू यति हतारमा कता जाँदै हुनुहुन्छ
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ अनि त्यही पैसाले गहना नि किन्नु भनेको फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ यति धेरै काम छ फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन अनि गर्नु परेन हतार
4: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू त्यहाँ त प्रभु मनी ट्रान्सफर उल्लास रेमिट संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ त्यति मात्रै कहाँ हो त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि
5: धन्यवाद बाबु तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ
4: ए पक्नुहोस् त भाउजू त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि
6: समिन ट्रेडर्स चैनपुर छ सङ्खुवा सभा प्रोप्राइटर मेघराज साख्य
4: टेलिफोन नम्बर 029570123
5: मोबाइल नम्बर 9841062
7: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा जलबिन्दु आँखाको नानी आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा बाल बालिकाको टाउको दुख्ने आँखा सुक्खा हुने डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार फोन 029575267 मोबाइल 9765986460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ

0: रेडियो अरुण 97.6 MHz हरपल तपाईं सँगै
1: सानो नैताकी रह्यो धेरै गर्दिनँ नदेखेको हामी सधैँ भेट्ने ठाउँमा तिमीलाई पर्खेर बसिरहेछ

कार्य विभाग मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। बैठकमा पार्टीभित्र देखिएको पछिल्लो विवाद संस्थापनेतर समूहले आह्वान गरेको राष्ट्रिय भेला, आगामी महाधिवेशन तथा सर्वोच्च अदालतको पछिल्लो निर्णय लगायत विषयमा छलफल हुने बताइएको छ। संस्थापनेतर समूहले यही साउन 29 गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेपछि कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको हो। उक्त भेलालाई लिएर पार्टीभित्रको आन्तरिक विवाद थप चर्किन सक्ने देखिएपछि नेतृत्वले केन्द्रीय समिति मार्फत छलफल अघि बढ़ाउन लागेको हो। इतर समूहले पार्टी नेतृत्वले आन्तरिक एकताका लागि उपचित पहल नगरेको आरोप लगाउँदै नयाँ दल गठन गरेर अघि बढ़ने तयारी समेत गरेको थियो, तर सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा पुनरा अवलोकनको बाटो खुल्ला गरेपछि इतरपछि केही लचक बनेको देखिएको छ। बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे समीक्षा गर्दै विवाद समाधानका लागि आवश्यक पहल गर्ने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ। कम्तीमा दुई दिनसम्म चल्ने बैठकले आगामी महाधिवेशनको तयारी र पार्टीभित्रको सांगठनिक अवस्थाबारे आवश्यक निर्णय लिन सक्ने कांग्रेस नेताहरूले बताएका छन्। खाना पकाउने ग्यासमा कालो बजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सृजना गरी कालो बजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि उद्योग मन्त्री गौरी यादवले यस विषयमा गम्भीर चासो लिएको उहाँको सचिवालयले जनाएको छ। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्या पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरूङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गर्नुभएको थियो। आज बिहानैदेखि काठमाडौँ उपत्यका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन शुरू गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने, तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गर्ने वा कालो बजारी गर्ने गतिविधि भेटिए तत्काल कार्यवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचना आधारमा आवश्यक परि अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरिने र निगरानी बढ़ाइने गृह मन्त्रालयले जनाएको छ। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे देशव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकाले सोही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्र संघ अनुसार विश्वका 90 देशमा करिब 47 करोड़ 60 लाख आदिवासी जनजाति बसोबास गर्दछन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। यो दिवसले विश्वभरका आदिवासी जनजातिको योगदान र उनीहरूले भोगिरहेका चुनौतीप्रति ध्यान आकर्षण गराउँदै उनीहरूको अधिकार तथा सम्मान सुनिश्चित गर्न सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आह्वान गर्ने अवसर दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन

सा र जीएमपी सहित पुनर्जीवन दिन प्राथमिकता प्राप्त 5 वर्षीय रणनीतिक योजना लागू गरिएको समेत उहाँले स्मरण गर्नुभएको छ। असल नीतिको निरन्तरताले मात्र समृद्ध राष्ट्र बन्ने भन्दै उहाँले सरकारका सकारात्मक कदममा सदैव साथ रहने समेत प्रतिबद्धता जनाउनुभयो। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
2: औ लु समस्याको समाधान भनेकै म हो
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
3: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
4: लु अब त्यहीँबाट जाने
2: लाखे सल्लाह बेगर के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेर ल्याएको रेडियो छ लु सुनौँ त
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852 51 094 9812 36 77 42 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
6: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर विवाहका लागि सटिङ सुटिङका साडीहरू मौकाको फाइदा उठाउनुहोस् आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ एकपटक आउनुहोस् आइरहनु लाग्छ तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका छ चलिकम अगाडि प्रोप्राइटर दिल्ली कुमार बस्नेत सम्पर्क नम्बर 9861443460
7: चिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन् सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9862633964 सम्पर्क राख्नुहोस् नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 11 AM
3: अहिले बिहानको 11 बज्यो। शुक्रबारदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको खोजीमा प्रहरीले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिम प्राप्त कुकुर झिकाएर परिचालन गरेको छ। साथै ड्रोनबाट समेत निगरानी गरिएको प्रहरीले जनाएको छ। गोरुसिंगे क्षेत्रको जंगलमा खोजीमा सक्रिय कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले सो जानकारी दिएका हुन्। उनका अनुसार निरन्तर खोजी भइरहे पनि आज बिहानसम्म पनि पूर्व मेयर सिंहको अवस्था पत्ता लाग्न सकेको छैन। प्रहरीका अनुसार 65 वर्ष सिंह अन्दाजे 2 बजे तिर कपिलवस्तु तीन स्थित घरबाट निस्किएका थिए। 3:30 बजेतिर उनले आफू निकटका केही व्यक्तिहरूलाई जंगलमा बाटो बिर्से भनेर मोबाइल मार्फत जानकारी दिएका थिए। त्यसपछि उनका आफन्तसहितको टोली खोजीमा निस्कदा पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटर भित्र जंगल क्षेत्रमा उनले चढ़ने गरेको लुप्र 01013P7970 नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो। कपिलवस्तुको चेत दराई स्थित सनसाइन सामाजिक विकास केन्द्रको सीसीटीभी फुटेजमा उनी शुक्रबार दिउँसो करिब 3:27 उनी रामराजपुरसम्म पुगेको देखिएको छ। त्यसपछि उनको अवस्था अज्ञात छ। सल्यानको कालीबाटी गाउँपालिका 3 जुगेना स्थित धागेछरा झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। केही वर्ष अघिसम्म स्थानीय बाहेक धेरैको पहुँच र जानकारीमा नरहेको यो प्राकृतिक सम्पदा पछिल्ला वर्षमा प्रचार प्रसार बढ़ेसँगै पर्यटकको रोजाईमा पर्न थालेको हो। करिब 100 मिटर अग्लो भीरबाट अविरल रूपमा झर्ने धागेछरा झरनाले यहाँ पुग्ने पर्यटकलाई अनुपम प्राकृतिक सौन्दर्यको अनुभूति गराउँदै आएको छ। झरनाको गर्जन शीतल हावा र वरपरको हरियालीले प्रकृति प्रेमीलाई विशेष आकर्षण गर्ने गरेको छ। धागे छोरा झरनाको प्रमुख विशेषता वर्षभरि निरन्तर पानी बगिरहनु हो। गर्मी वर्खा हिउँद जुनसुकै मौसममा पनि झरनाको सौन्दर्य उस्तै मनमोहक रहने भएकाले यसलाई जिल्लाका अन्य मौसमी झरनाभन्दा फरक मानिन्छ। जिल्लामै यति अग्लो र 12 महिना पानी बग्ने झरना विरलै रहेको स्थानीयको भनाइ छ। प्रचार प्रसारको अभावका कारण लामो समयसम्म ओझेलमा परेको यो झरना पछिल्ला वर्षमा संचार माध्यम र सामाजिक सञ्जाल मार्फत फोटो तथा भिडियो सार्वजनिक हुन थालेपछि व्यापक रूपमा चिनिन थालेको छ। अहिले त्यहाँ विदाका दिन परिवार साथीभाइ तथा प्रकृति प्रेमीको उल्लेख्य उपस्थिति देखिने गरेको छ। भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामान र मोटरसाइकल बरामद भएको घटनामा इलाका प्रहरी कार्यालय बोधे वर्साइनले घटनाको वास्तविक विवरणभन्दा फरक मुचुल्का तयार गरेको आरोप लागेको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले कार्यालयबाटै छाडेको दावी समेत स्थानीयले गरेका छन्। सूचनाका आधारमा गरिएको स्थलगत तथा थप बुझाइका क्रममा स्थानीयको बनाई र प्रहरीले सार्वजनिक गरेको विवरणबीच घटनाको समय स्थान र पक्राउ सम्बन्धी विषयमा फरक देखिएको हो। बोधे वर्साइन नगरपालिका 5 स्थित बोधे वर्साइन गाउँमा गत 18 गते अपरान्ह करिब 3:30 बजे भारतबाट भन्सार छली गरी ल्याइएको सामान सहित एक व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बोधे वर्साइनमा बुझाएको स्थानीयको दावी छ। तर प्रहरीले भने घटनाको समय र स्थान फरक उल्लेख गर्दै 19 गते राति 12:30 बजे बोधे वर्साइन नगरपालिका 5 स्थित शिवचोकबाट नम्बर प्लेट नभएको हिरो कम्पनीको रातो रंगको 160 सीसी एक्सट्रीम मोटरसाइकल तथा विभिन्न मोबाइलका सामान बरामद गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय 70/21 जारी गरेको प्रेस विज्ञप्ति अनुसार प्रहरी टोलीलाई देख्ने बित्तिकै मोटरसाइकल र बोरा सोही स्थानमा छाडेर तस्कर फरार भएका थिए। प्रहरीले बोराहरू खाली चार्ज गर्दा विभिन्न मोबाइलका सामान फेला परेको जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। सरकारले नेपालमा गर्न रोक लगाएको तिब्बती अध्ययन सम्मेलन अब भर्चुअल माध्यमबाट हुने भएको छ। आयोजक संस्था इन्टरनेशनल एसोसिएशन फर तिब्बतन स्टडीजको बोर्डले तोकिएकै समयमा अब भर्चुअल माध्यमबाट सम्मेलन गर्ने घोषणा गरेको हो। नेपालको तर्फबाट सह आयोजक काठमाडौँ विश्वविद्यालय अन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडीज सेन्टर फर बुद्धिस्ट स्टडीजले सम्मेलनबाट हात झिकेपछि आयोजकले यसलाई अनलाइनबाट भर्चुअल सम्मेलन अगस्त 23 देखि 29 सम्म नै घोषणा गरेको हो। अगस्त 7 मा आईटीएफको संचालक समितिले सम्मेलनलाई कसरी अघि बढ़ाउने भन्ने विषयमा आकस्मिक अनलाइन बैठक आयोजना गरेको थियो। बैठकले सम्मेलनको संयोजकको जिम्मेवारी आफैले लिने र 17 सेमिनार अब अनलाइन कार्यक्रमका रूपमा आयोजना गर्ने निर्णय गरेको छ। आईएटीएसले अन्तिम समयमा कार्यक्रम रोक्ने घटनाले नेपालमा भविष्यमा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम आयोजना गर्ने विषयमा प्रश्न उठाउने र नेपाललाई यसबाट आर्थिक तथा प्रतिष्ठामा समेत क्षति हुने दावी गरेको छ। तिब्बती मामिलाको संवेदनशीलताका कारण चीनले समेत सरोखा राखेपछि नेपाल सरकारले गत साता यो सम्मेलन नेपालमा गर्न रोक लगाएको थियो। आईटीएसको 17 सम्मेलन रोक्नका लागि मुख्य सचिव गोविन्द बहादुर कार्की र परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले सह आयोजक काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिएका थिए। ओमानको मध्यस्थतामा इरान र पश्चिम राष्ट्रहरूबीच होर्मुज स्ट्रेटमा व्यापारिक जहाजहरूको सुरक्षित आवत जावतका लागि मध्यम करिडोर अथवा अस्थायी मार्ग बनाउने विषयमा सहमति नजिक पुगेको छ। इरान र उसका पवित्र मूल्य मान्यता विरूद्ध धम्की अन्त्य हुनुपर्ने, इरान र उसका क्षेत्रीय सहयोगीहरू विरूद्धका सैन्य कार्यवाही स्थायी रूपमा रोकिनुपर्ने, इरानको समुद्री नाकाबन्दीमा संलग्न अमेरिकी नौसेना र वायुसेना फिर्ता आउनुपर्ने लगायतका शर्त इरानले राखेको छ। इरानी विदेश मन्त्री अब्बास अराक्चीले नयाँ मार्गको भौगोलिक सीमाङ्कन अन्तिम चरणमा पुगेको पुष्टि गरे। हस्त नेपाली खबर अहिलेलाई यति नै। मध्याह बाह्र बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: हरेक दिन साथी पनि आउँछरीको इस टाइम गाउँ शहर देश विदेश ठाउँछरीको इस टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
2: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
3: सुस्मिता नाछिरिङ सालपासिलिछो 3 चौकीडाँडा भोजपुर हाल कुवेत
2: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा हाल कतार
3: जीवन थाबेन सभापोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
2: सपना सासंखर मादी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
3: हिमाल चामलिङ राई सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
2: शुक्रराज याखा चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
3: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
2: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
3: दिल कुमारी रुङबाङसा सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
2: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
3: सम्झना रुङबाङसा सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
2: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
3: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
2: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
3: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
2: मिडिया प्रेमी निमु शेर्पा 5 रोपन नगरपालिका 8 सुनखुरुङ संखुवा सभा
3: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
2: सुरज राई तुम्सा पौवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: किशोर कोइ राई केपिलास्करी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ
2: सुजाता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
3: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
2: शर्मिला राई खादबारी नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
3: अविरल घरती मगर चयन माथि गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
2: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
3: प्रणीत याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
3: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
2: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
3: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
2: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हेलो हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको बर्खाईमा बसिरहनु भएका तपाई सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तोता रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। विशेष गरी कार्यक्रममा हामी तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौ अनि तपाईँकै रोजाएका सुमधुर नेपाली गीत संगीतहरू तपाईँलाई सुनाउने गर्छौ। आज पनि हामी तपाईँकै रोजाएका गीत संगीत तपाईँलाई नै सुनाउनेछौ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, तपाईँको गाउँठाउँतिर के छ खबर खबर, आराम हुनुहुन्छ कि कसो छ, होइन तपाईँले पक्कै पनि आफ्नो मेसेज मार्फत लेखेर खुलाएर पठाउनु हुने नै छ। मैले यही अपेक्षा लिएकी छु। अनि विशेष गरी यो कार्यक्रमलाई चाहिँ मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु अनि सबै साथीहरूप्रति विशेष धन्यवाद पनि व्यक्त गर्छु। ईश्वर साई मार्फत चैनपुरतिर मौसम आज बिहान आज राति गइराति चाहिँ पानी पर्यो, होइन आज चाहिँ मौसम अहिले ठिकै छ, हल्का शीतल शीतल छ मौसम, सम्भवतः आज पनि पानी पर्ला पर्ला जस्तो मलाई चाहिँ लागेको छ। है तपाईँको तिर के छ कसो छ, तपाईँले कुराहरू मेसेज मार्फत खुलाएर पठाउनु हुने नै छ भन्दै अब म धेरै बोलिरहन्न, तपाईँकै सम्झना सन्देशहरू वाचन गर्नु छ किनकि धेरै साथीहरूले आफ्नो मेसेजहरू पठाइरहनु भएको छ। नयाँ हुने साथीहरूले चाहिँ हाम्रो रेडियोको पेज रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 मेगाहर्ज भनेर सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरूले लाइक र फलो गरेर पेजमा जोडिनुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुने लाग्दा एउटा स्ट्याटस पोस्ट गरेका छौं, सोही स्ट्याटसको कमेन्ट बक्स मार्फत फटाफट मेसेजहरू पठाउन सक्नुहुन्छ, तपाईँका ती मेसेजहरूलाई वाचन गर्नेछु भन्दै अब प्राप्त मेसेजतर्फ नै लाग्न चाहन्छु। हजुर, आजको लागि पहिलो मेसेजको रूपमा जनिता बमजनले मेसेज पठाउनु भएको छ। उहाँले लेख्नुहुन्छ, हेलो सिज फ्याफुल्ला, नमस्ते, म जुनिता बमजन भोजपुरबाट हो, मिस यु अनिश तामाङ एण्ड ह्याभ अ वन्डरफुल डे अल अफ यु भन्नुभएको छ। ओके, थ्याङ्क यू सो मच मेसेजको लागि तपाईँलाई। अनि अर्को साथी सुनिता कुलुङ हुनुहुन्छ, हेलो सिज सेवा, के छ खबर, आराम हुनुहुन्छ, माम खानुभयो भन्नुभएको छ। एकदम माम खाइसके मैले, अनि सुन्दैछ प्रोग्राम, बालादेखि हो, आज मलाई खेम सेन्चुरीको मलाई नसोध मलाई नखोज भन्ने गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। मिस यु हजुरलाई एन्ड माई फ्यामिली, लभ यु छोरा हेल्सन कुलुङ, बुनु फुच्ची यामकला कुलुङ, अनि मिस यु माया अस्मी सोताङ, त्यसै गरेर नानाहरू सुनु सुनिता राई एन्ड युनिसा तामाङ, अनि कृष्ण तामाङ, जीवन फाबेन, भाइ निमा शेर्पा, तयारीहरू सुमिता लिम्बुकी व्याखा, त्यसै गरेर सपना तामाङ मोक्तान, सरू छेत्री, दिल्सा राई, दिदी सानु कमला, अनि दाईहरू लिम्बु विजय, राजवीर हिंकाइला, शिशिर चञ्चले, ढकाल धर्मराज, आकाश राई, वरूण चञ्चले राई एण्ड आशिष मैन बस्नेत, सुजन थापा, सरनाले मगर, सोल्टिनी जुना लिम्बु, कमला गुरूङ एण्ड अल माई फ्रेन्ड्सलाई उस्तै माया सम्झना भन्दै जोडिन्छु भन्नुभएको छ। ओके, थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अनि अर्को मित्र हुनुहुन्छ निमा शेर्पा, निमाजीले लेख्नुहुन्छ, हबाट हजुर नमस्कार, म निमा शेर्पा काठमाडौँबाट, सम्झना छ सबै साथीहरूको लागि भनेर लेख्नु भएको छ। ओके, थ्याङ्क यू सो मच तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ समीक्षा जोशी, समीक्षाजीले नमस्कार, समीक्षा जोशी पाँचथरबाट, सबैमा सम्झना छ भन्नुभएको छ। हुन्छ, समीक्षाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि अर्को मित्र हुनुहुन्छ, हामीलाई मेसेज पठाउनु भएको छ धर्मराजजीले, दर्शन नमस्ते, कार्यक्रम प्रस्तुत र मासिस, म ढकाल धर्मराज बिरतामोड जापा गर्वै हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई नेपाली चलचित्र बेहुलीबाट दिलमा ठाउँ छ भुलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा मेरा आफन्तजन, घर परिवार र साथीहरू आशिष नयन, सुमित लिम्बु, हिमा राई, वरूण चञ्चले, सम्दिनी सरस्वता पोखरेल, दिल्सा राई, अनि एलिसा लिम्बु, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, बोबी श्री मगर,
निमा शेर्पा, अल्का बान्तवा, स्काई नवीन, पूजा लकान्द्री, पूर्वेली आकाश राई, बसन्त श्रेष्ठ, प्रीति थामी, कमला मुखिया अनि सुनु सुनिता, त्यसै गरेर रचना चौहान, एक्सन विराज राई, मञ्जना राई, कालीकमला ओनिम, अभागी सृजना, राज घले मगर, प्रवीण मगर, लभ स्टार सन्तोष छेत्री, विष्णु खनाल, जीवन फाविन, एलिना राई, समीर राई लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। अन्त्यमा मलाई चिन्नु नै सम्पूर्णको लागि सम्झना गर्न चाहन्छु भन्नुभएको छ। ओके धर्मराजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। त्यसै गरी अर्को साथी हुनुहुन्छ अस्मी सोताङ। अस्मीजीले लेख्नु भएको छ, हेलो हाई शिव सिस्टर, म मीडियालाई माया गर्ने साथी अस्मी सोताङ खानबारीबाट। साथीहरू सम्झनु पर्दा हजुरलाई मिठो सम्झना उस्तै माया, अनि छोरी छ्या निम्बु, त्यसै गरेर मुटु, सानो शशिका किराती, प्यारी सोनिम शेर्पा, माइलो सरिता कुलुङ, क्युटी मुना घिसिङ, दादा माधव ढुङ्गेल, त्यसै गरेर लिम्बु विजय, कृष्ण तामाङ, राजविरही काइला, भाइ शिशिर चन्चले, त्यसै गरेर मायालुहरू सरू छेत्री, दिल्सा राई, सुमिता लिम्बुखिम याखा, फुच्ची यमकला कुलुङ, नाना भूमिका राई, बहिनी रिमा थामी, अनमोल छेत्री, दिल दुखिरिया, अञ्जली श्रेष्ठ अनि आशिष नयन बस्ने, शरण आले मगर अनि आकाश राई, दादाहरू जनक रजाली मगर, ढकाल धर्मराज, फुलदाई श्रीराम दाहाल, घायल अभिमान सुनुमान लगायत धेरै छात्रको नाम लेख्नु भएको छ। ओके तपाईँलाई थ्याङ्क यू सो मच मेसेजको लागि भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ। यो व्यवसायमा तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँको रोजाईका गीत संगीतहरू सुनाउने गर्छु। अहिले भने कार्यक्रममा तपाईँको निम्ति पहिलो सांगीतिक कौशली स्वरूप साथीले रोजाईमा पार्नु भएको यो मिठो गीत राख्न चाहन्छु। यो गीत सुन्दै रहनुहोस्। गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति आउने नै छु।

मलाई नसोध मलाई नखोज यो निकै नै सुमधुर लोक भाका तपाईँको निम्ति कार्यक्रममा मैले राखिसकेकी छु। साथीले रोजाईमा पार्नु भएको थियो कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ र यो बसाईमा तपाईँकै रोजाईका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउने गर्छु। मैले अब धेरै साथीहरूको बाँकी सम्झना सन्देशहरू छन्, सो ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई उषा किरण मुस्कान बान्तवाजीले मेसेज पठाउनु भएको छ, मिस यू अल फ्रेन्ड्स मे उषा किरण मुस्कान बान्तवा फ्रम तेह्रथुम भनेर लेख्नु भएको छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई। अनि अर्को साथी मीडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्कार दिदी, म पासको बनारचुङ खुरुङबाट चाहना मीडिया ग्रुपको मेम्बर मीडिया प्रेमी निमु शेर्पा हो, म पनि प्रोग्राम सुन्दैछु। साथीहरू सम्झनु पर्दा मेरी दिदी कुवेतमा हुनुहुन्छ, सानु माया शेर्पा अनि बहिनी पेमु शेर्पा, त्यसै गरेर सुरेश राणा मगर, निरुषा खालिङ राई, एल्सना कुलुङ राई, तीर्थ राई, दिलु रुङबाङसा, सपना तामाङ मोक्तान, मनकुमारी कान्छी कुलुङ, सम्झना रुङबाङसा, चन्द्रमाया तामाङ, रञ्जना बाहेङ राई, अस्मी सोताङ, सुनिम शेर्पा, भूमिका राई, सुरज राई तुम्सा, मेरो प्यारो मान्छे तिमी, रिमा थामी, हिमाल चामलिङ राई, राजविरही काइला, लक्ष्मण मगर, जुनिता चामलिङ राई, माया तामाङ, बिनु बिनिता सासङ्गर, अञ्जली श्रेष्ठ, अनिता कदाल बराइली, दिल दुखिरिया, राजेन्द्र बोहरा, राजघरे मगर, एन्ड अल फ्रेन्ड्सलाई मिस यू भन्दै ओके बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच मेसेजको निम्ति तपाईँलाई। अर्को मित्र राजकीप छाकी मगर हुनुहुन्छ, राजजीले गुड मर्निङ भनेर मेसेज गर्नुभएको छ, मर्निङ यहाँलाई पनि। अर्को साथी रोशन राई हुनुहुन्छ, नमस्ते है, आई एम रोशन राई भो सुरदिङलाबाट हो भन्नुभएको छ, धन्यवाद छ रोशनजी। त्यसै गरेर दिलु रुङबाङसाले हेलो गुड मर्निङ नमस्ते ब्युटिफुल नाना, मी दिलु रुङबाङसा फ्रम सभा पोखरी ज्यामिरी, म पनि मजाले प्रोग्राम सुन्दैछु। अनि तपाईँहरूकोतिर मौसम कस्तो छ भन्नुभयो, हाम्रोतिर मौसम अहिले चाहिँ अलि शीतल शीतल नै छ, अनि यता हाम्रोतिर त आज घाम लागेको छैन, मौसम शीतल छ है भनेर लेख्नु भएको रहेछ। अनि फ्रेन्ड्स मिस गर्नुपर्दा त जस्ट फर यु एन्ड कार्य सफलताको शुभकामना प्यारो मान्छे उज्जवल राईलाई, अनि प्यारी भदैनी सम्झना रुङबाङसा, ज्वाइँ सन्देश कुलुङ राई, भदै हिमाल याम्फू, त्यसै गरेर हिमाल चामलिङ राई, त्यसै गरी नाना मन्जु राई, अनि त्यसै गरेर गंगा राई, अनि सुशीला याम्फू, भेना बसन्त राई, इन्द्र बहादुर राई, अनिल लिम्बू, त्यसै गरेर माया बिनु बिनिता शङ्कर, क्युटी दिल्सा राई, माइलु मनकुमारी कान्छी कुलुङ, अनि मोटु चन्द्रमाया तामाङ, त्यसै गरेर बेस्टी प्रतिमा कुलुङ, अनि प्यारी सोनिजा कुलुङ, त्यसै गरेर डियरहरू रञ्जना बाहिङ राई, मिडिया प्रेमी निमो शेर्पा, सानु माया शेर्पा, पेमु शेर्पा, त्यसै गरेर पूर्वेली खुशी ममता पैया, सुशीला विश्वकर्मा, प्रतीक्षा थुलुङ राई, सपना शङ्कर, अनि मेरो घर फ्यामिलीमा पनि मिठो माया सम्झना, हेभ अ गुड डे अल माई फ्रेन्ड्स, ओके बाई बाई भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। अर्को मित्र पूर्वेली सरोज लिम्बु हुनुहुन्छ, हेलो हजुर नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ, म चाहिँ तेह्रथुमको इसुबु घरमै सात समुद्र पारीको देश मलेसियाबाट, सिलसिला मीडिया ग्रुप नेपाल प्रभासको मेम्बर सरोज लिम्बु हो। अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू हुनुहुन्छ, श्री प्रयास याङ बुहाङ लिम्बु, मिलन रिजाल, किराती अञ्जना, रञ्जना बाहिङ राई, मनिषा बान्तवा, अनि सुनिता सम्बाहम्पे लिम्बु, अभागी रोशन तामाङ, मुना बस्नेत, प्रतीक्षा चामलिङ राई, मनिषा छेत्री, सन्जु शेर्पा, सन्जु दिल दुखिरिया, सुमिता याखा लिम्बुखिम, बिमला नेचाली राई, गीत चामलिङ राई, पूर्वेली आकाश राई, रानी राजकला, लिम्बुनी निशा लिम्बु, भाइ सुवर्ण राई, त्यसै गरेर राजन खतिवड़ा, सुस्मिता फागु लिम्बु, सरिता सेवाहाङ लिम्बु, जुन दिवानी तिगेला, प्रिया बान्तव राई, पूर्वेली खुशी ममता पोया, मीडिया प्रेमी निमो शेर्पा, निश्चल राई लगायत सम्पूर्णको लागि भन्नुभएको छ। अर्को मित्र रेनी साञ्चन हुनुहुन्छ, नमस्ते रमा चामलिङ सिस्टर, म रेनिसा राई शहीद भूमिबाट सुन्दैछु हजुरलाई, अनि अब बस्ने मिठो गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा आज जन्मदिन मनाउनु हुँदैछ दाई धनु विष्ट, उहाँलाई जन्मदिनको धेरै भन्दा धेरै शुभकामना, अनि चामलिङ राई धनशेर, विपिन रुम्दानी राई, जिना जनम राई, अञ्जना अनि दिल्सा राई, प्रवीण मगर, अनि हजुरलाई पनि धेरै सम्झना, अनि बस्ने गीत पनि सुनाउँदै बाई बाई है भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद सर निशाजी। अर्को मित्र हुनुहुन्छ बिरजाहाङ लिम्बु, उहाँले लेख्नु भएको छ, हेलो सेवारो नमस्ते है, अनि केही साथीहरूलाई अब बस्ने गीत मार्फत गीत सुनाउनु पर्दा विनोद डेकेन्द्र आसन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिन्ने सबैलाई भन्दै विदा भए है त भन्नुभएको छ। जुनु तामाङले पनि सबैलाई सम्झिनुभयो, भूपेन्द्र तामाङले गुड मर्निङ अल भनेर लेख्नु भएको छ, राजविरही काइनाले गुड मर्निङ नमस्कार सुमधुर स्वर के धनी, रमा सिस्टर म इटहरी घरमै हाल प्रवास मलेसियाबाट,
आज मलाई धडकन मुभीको निस्टोरीको जेलीमा पर्दा बलको गीत बजाइदिनु ल भन्नुभएको छ। यो गीत सुनाउनु पर्दा इटहरीमा हुने जीवनसाथी विनु बर्देवालाई मिस यु धेरै सम्झना र केही साथीहरू सम्झनु पर्दा ठुल्दै श्रीराम दाहाल, मिता राज घनी मगर, अश्मी सोताङ, वरुण चञ्चले राई, लिम्बु विजय, कृष्ण तामाङ, जीवन भावेन, सरू छेत्री, त्यसै गरेर सानुमाया शेर्पा, सनिम शेर्पा, रोमन मोक्तान तामाङ, सुनिता कुलुङ, सानु कमला, सुमिता लिम्बुखिम याखा तामाङ पञ्च, त्यसै गरेर सन्तोष काफले अनि गीता पराजुली घिमिरे, भूमिका राई, मीडिया प्रेमी निमो शेर्पा, सपना तामाङ मोक्तान, सपना शंकर, चञ्चली कुलुङ शर्मिला, राईनी राजकला, नक्कली चिम्सी, हजारमान राई, अनिता गदाल बराइली, अनिता घायल लगायत मलाई राजविरही काइला भनेर चिन्नुहुने सम्पूर्णलाई मिठो माया सम्झना भन्दै छुटिन्छु। बाई बाई भन्नुभएको छ। हस् थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी सन्ध्या लिम्बु हुनुहुन्छ, सन्ध्याजीले मिस यू अल भन्नुभएको छ। अनि कृष्ण तामाङले बोनु दिल्सा राई, सुनिता कुलुङ, सानुमाया शेर्पा, अश्मी सोताङ, सरू छेत्री, हिमा राई, वरुण चञ्चली राई, राजविरही काइला, लिम्बु विजय, अनि सुजन थापा, सुजन सुरत श्रेष्ठ, त्यसै गरेर सीपीआर सोल्टी भनेर मेन्सन गर्नुभएको छ अमी राई, अनि निरू लामा, त्यसै गरेर तीर्थ दुमजन, सानु कमला, ममता याखा, योगिनी मिहाङ लिम्बु राई, काली मौसम मन्दिरा सरी मुस्कान मन्दिरा राई एण्ड रेशमा राई लगायत सम्पूर्णको लागि भन्नुभएको छ। ओके थ्याङ्क यू सो मच कृष्णजी मेसेजको निम्ति। तपाईँलाई विपन्न राईले पनि मिस यू अल भनेर लेख्नु भएको छ। शिशिर चञ्चले आज त बिर्सेछु कमेन्ट गर्न भनेर लेख्नु भएको छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई। अब पनि कार्यक्रममा अर्को एउटा मिठो गीत तपाईँको निम्ति राख्न चाहन्छु। साथीले रजाईमा पार्नुभएको यो गीत त्यति बेला तपाईँको निम्ति रहनेछ। गीत पश्चात फेरि तपाईँका बाँकी सम्झना सन्देशहरूलाई मैले वाचन गर्नु नै छ। सो छोटो विश्राम लिन्छु गीत पश्चात, त्यस पश्चात फर्केर आउनेछु सुन्दै।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हेतेरी तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862367744, 9815378775।
6: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्छ झुसेले।
7: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीबाट जाने
6: लाखे सल्लाह बेगर के क्वाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ, नाइटिङ बोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
9: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
10: चाहना हेर न, गरगहनाले त बेहुलीलाई कस्तो चुहाएको छ है,
11: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
12: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
11: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
12: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
13: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862397725 र 9917647729।
13: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ शङ्खुवासभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवासभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20, बीबीएस तर्फ 10 र बीए तर्फ 5 भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ।
14: we have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi sampark number 09557208 9841259969 9842524690 9841993686 र 9842477878 संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर नगरपालिका 6 संखुवा सभा

मिङ सोङ डेडिकेट टु मिङसो लिम्बू भारती जिमी, त्यसै गरी राजविरही काइला, फोङसा लिम्बू, अस्मी सोताङ, सानुमाय शेर्पा, जुना लिम्बू, त्यसै गरेर जीवन भावेन, दिल्सा राई, अस्मिता लोहरुङ एआर, सुनिता कुलुङ, जुनिता चामलिङ राई, सुरज राई तुम्छा, नक्कली चिम्सी, कृष्ण तामाङ, सरोज छेत्री, ठुल्दाई श्रीराम दाहाल, सुमिता लिम्बू किम याखा लगायत सम्पूर्णको लागि भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। सुस्मिता याखाले मिस यु अल माइ फ्रेन्ड्स भन्नुभएको छ। सुजाता याखाइलुङ बाङले पनि सम्झना सबै सबैमा म सुजाता मोरङबाट हो भन्नुहुन्छ। हुन्छ सुजाताजीलाई धेरै धेरै धन्यवाद छ। मनको साथी जीवन कार्कीले नमस्कार भन्नुभएको छ। त्यसै गरेर तामाङले केटीले मिस यु अल भनेर सबैलाई सम्झिनुभयो। अभागी जिन्दगी फेसबुक आइडी भएको मित्रले हेलो नाना सेवा है हजुर, आज पनि झुल्किँदैछु हजुर, झुल्किँदै हराउँदै गर्ने मान्छे आए है त भन्नुभएको छ। घर माङटेवा हालधारणबाट हो, किराती अर्पणको लुङ हो, आज सङ रोजेको छु, प्ले गरिदिनु न ल भन्नुभएको छ। ओहो नि कानैमा झुमझुम झुम्का भन्ने गीत हो भन्नुभएको छ। अनि साथीहरू मुटु राइनी सुदीक्षाको लुङ, त्यसै गरेर छोरी आरोसी हर्बल रोशनी, अलिसा लिम्बू, दिल्सा राई, रिमा थामी, मिडिया प्रेमी राई, अनिसा गगन तेरथुमे, निमा शेर्पा, अस्मी सोताङ, त्यसै गरेर सम्झना रुङबाङसा अनि लगायत सम्पूर्ण साथीहरूको लागि भनेर लेख्नु भएको छ। टाइटल ट्रेक विजय राई विवशले म पनि आइपुगे है, उही म टाइटल ट्रेक विजय राई विवश भोजपुरबाट। अब बस्ने गीत लेख्नुहुन्छ प्रिया राई अनि श्रेया लिम्बू, कुमारी योङहाङ लाउटी, त्यसै गरेर काली इन्कम, याखा राई, नम्रता राई, काली शर्मिला चौलागाई, सोनिसा साइरस लगायत मलाई चिन्नुहुने नचिन्ने सबैलाई सम्झना र माया छ भनेर लेख्नु भएको छ। अर्को मित्र सत्यकला इशारा हुनुहुन्छ, गुड मर्निङ नमस्कार, म पनि प्रोग्राम सुन्दैछु भोजुरबाट हो। मिस रूपेश राई, माझी छेत्री अनि प्यारी रिमा थामे, निरुता चामलिङ राई, त्यसै गरेर सरनाले मगर, अमित खप्तरी मगर, योगिनी मिहाङ लिम्बू, त्यसै गरेर मिडिया प्रेमी राई, अनिसा रञ्जना बाहिङ राई, रामकुमार लिम्बू, डम्बरु ठगुना लगायत सम्पूर्णको लागि भन्नुभएको छ। दिल्सा राईले हाई सेवा, म दिल्सा राई ग्रीन सिटी लामबाट हो, डियर मित्र आले, कान्छी फुलमाया राई, मोटु अलिसा लिम्बू, अनुसा माङफाङ, मायालु सरोज छेत्री, रामली योनिसा तामाङ, मनकी कान्छी जुनिता चामलिङ राई, नाना भावना मगर, प्यारी माया शेर्पा, त्यसै गरेर दादा आशिष नयन बस्नेत, दादा कृष्ण तामाङ, दादा जीवन फाबिन अनि ढकाल धर्मराज, लिम्बू विजय, किराती अर्पण कुलुङ, अञ्जना राई, रेनिसा राई, विपिन रुम्दाली राई लगायत सम्पूर्णको लागि भनेर लेख्नुभयो। प्रतिमा स्पर्शीले सबैलाई सम्झिनु भएको छ। यशोदा गदाल रामदामले गुड मर्निङ अल फ्रेन्ड्स फ्रम धरान, यशोदा गदाल रामदाम मिस यु अल भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी दुर्गा कटवाल हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म तापलेजुङबाट दुर्गा कटवाल हो, शुभ दिन फर्स्टमा त तपाईँको लागि अनि साथीहरू भूमिका भण्डारी, त्यसै गरेर डम्बर ढुङ्गाना, बसन्त श्रेष्ठ, राजकुमार बुजेल, सुजन कार्की, जुनिता चामलिङ राई, मनोज खड्का, रञ्जना बाहिङ राई, मिडिया प्रेमी राई, अनिसा, त्यसै गरेर विनिता दाहाल सुवेदी, विष्णु खनाल वाको, राजघले मगर, जीवन सुन्दास, दिल्सा राई, रिमा थामी लगायत सम्पूर्णको लागि भन्नुभएको छ। रामकुमार लिम्बूले पनि मिस यु अल भन्दै सबैलाई सम्झिनुभयो। सम्झना रुङबाङसाले यात्रा सफलताको शुभकामना आमा र मामालाई भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच म्यासेजको लागि तपाईँलाई। कार्यक्रम रिक्वेस्ट टाइमको बसाइ हो। अब अर्को एउटा मिठो गीत सुन्नुपर्छ। साथीले रोजाइमा पार्नु भएको गीत हो दिलमा ठाउँ छ, बुलको गीत रहेको छ। यो गीत पश्चात बाँकी साथीहरूका सम्झना सन्देशहरू भाषण गर्नका निम्ति फर्केर आउनेछु। अहिले पनि यो गीत सुन्दै रहनुहोस्।

हजुर, दिलमा ठाउँ छ यो गीत साथीले रोज्नुभयो सो तपाईँको निम्ति मैले सुनाइसकेकी छु। कार्यक्रमको आखिरी खण्डतिर आइसकेकी छु। समय धेरै छैन, सो ढिला नगरिकन अब बाँकी रहेका साथीहरूको सम्झना सन्देशलाई मैले भाषण गर्नु छ। यति बेला सपना परियारले सबैलाई सम्झिनुभयो। सरोज छेत्रीले मिस यू अल फ्रेन्ड्स फ्रम बुटवाल भनेर लेख्नु भएको छ। त्यसै गरेर शुक्रराज रसाईले निर्दोष हुनुहुन्छ, हेलो हजुर नमस्कार, म नमस्कार एन्ड सांगीतिक अभिवादन, म पाँचवर हिलिहाङ घर भई हाल चाहिँ फिदिम चार डब्लूबाट शुक्रराज रसाईले निर्दोष हो। अब बस्ने गीत मार्फत साथीबाट समर्पण गर्नुपर्दा साथीहरूको नाम यस प्रकार छ: जीवन सहयात्री कमला रसाईली, प्रेमकला आचार्य, टिकेन्द्र सम्भाम्भे, अरूणा सम्भाम्भे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तेरो थुमे लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेख्नु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी आकाश राई हुनुहुन्छ, हेलो हजुर नमस्ते, विथ मी पूर्वेली आकाश राई फ्रम धरान, अपकमिङ सङ डेडिकेट टु भूमिका राई, कमला मुखिया, निमा शेर्पा, आशिष नयन बस्नेत, रोमन मोक्तान तामाङ, राईनी राजकला, पूजा योङहाङ, सुनिता कुलुङ राई, जुना लिम्बु, अस्मि सोताङ, सुनिम शेर्पा, कमला वनिम लिम्बु, मीडिया प्रेमी निर्मला वनिम लगायत सम्पूर्णको लागि भन्नुभएको छ। अमिनाजीले लेख्नुहुन्छ, गुड मर्निङ दिज्यू, विथ मी अमिना सुनवार फ्रम दोलखा, प्यारी सुशीला विश्वकर्मा, दादाराज घलेमगर, विवश कुलुङ पीठक, तिलक विष्ट एण्ड अल माई फ्रेन्ड्सको लागि भन्नुहुन्छ। त्यसै गरेर फुङसा लिम्बुले हाई दी सेवारो सभा पोखरीबाट, श्रेया लिम्बु हो, अल फ्रेन्ड्सलाई मिस यू, ओके बाई बाई भन्नुभएको छ। अनि अर्को साथी मीडिया प्रेमी राई अनिसा हुनुहुन्छ, नमस्ते, म भोजपुरबाट मीडिया प्रेमी राई अनिसा हो, अपकमिङ सङ डेडिकेट टु माई फ्रेन्ड्स सामलिङ नकोल, अर्जुन याका राई राई ओके दाई राई पीके भन्नुभएको छ, रामकुमार लिम्बु, मीना चामलिङ, त्यसै गरेर सिम्पल सरिना गुरूङ, अस्मिता बान्तवा राई, तीर्थ राई, सुरज राई तुम्छा, सूर्य लामा, सञ्जीव खड्का, किराती अर्पण कुलुङ, पूर्ण तामाङ, सत्य कलाइसरा, रिमा थामी लगायत सम्पूर्णलाई भन्नुभएको छ। अस्मिता लोहरूङ एआरले सबैलाई सम्झिनु भएको छ। तामाङ तामाङ फेसबुक आइडी भएको साथीले पनि सुन्दै हुनुहुन्छ, सबैलाई सम्झिनुभयो। पूनम राईले मिस यू अल भन्नुभएको छ। सपना शंकरले पनि हाई गुड मर्निङ नमस्ते दर्शन, म चाहिँ सपना शंकर खानबारीबाट हो, मिस यू अल भन्नुभएको छ। बबिता केपथाकी मगरले मिस यू अल भन्नुहुन्छ। दीपिका मेवाहाङ राईले पनि मिस यू अल भन्ने सबैलाई सम्झिनु भएको छ। लक्ष्मण मगरले नमस्कार हजुर, के छ खबर, म चाहिँ तिन्जुरे मीडिया ग्रुपको मेम्बर लक्ष्मण मगर, पाखे बास्तै धनकोटा हल मलेसियाबाट, साथमा मेरा साथीहरू गीता मगर, देव बासकोटा, भावना चामलिङ, रमला साम्पाङ राई, मीडिया प्रेमी निर्मला वनिम, सुस्मिता राई, बिमला मगर, सपना शंकर, गीता लिम्बु, भूमिका राई लगायत सबैको लागि भन्नुभयो। गुरा सरोज सुसराले पनि मिस यू अल फ्रेन्ड्स भन्नुभएको छ। कल्पना साम्पाङले गुड मर्निङ नमस्ते नाना, मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट विल्सन एण्ड मिसो एण्ड लभ यू, मामु अञ्जन यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ सोनाकन्दङमा, अनि मनिषा बान्तवा लगायत सम्पूर्णको लागि भन्नुहुन्छ। त्यसै गरेर अर्को साथी रोली राई हुनुहुन्छ, नमस्ते सेवा मिसिङ डम्बर ढुङ्गेल, त्यसै गरेर निवानी सानी, अञ्जिता मल्ल, ठकुरी छेत्री, अनि अप्सरा खड्का एण्ड अरू अनु छेत्री लगायत सम्पूर्णको लागि भन्नुभएको छ। सपना तामाङ मोक्तानले हेलो गुड मर्निङ नमस्कार, मिस सपना सुन्दैछु, पाँच खबरबाट हो, आज त अन्तिम पो भए भन्नुभएको रहेछ, लौ सबै सबैमा मिठो सम्झना माया भन्दै गए, ओके बाई बाई, भोलि चाहिँ फर्स्टमा आउने बाचा सहित भन्नुभएको छ। हुन्छ, धन्यवाद तपाईँलाई। अर्को साथी जीवन फाविन हुनुहुन्छ, गुड मर्निङ रमा सिस, इट्स मी जीवन फाविन बिन संखुवा सभा राइट नाउ मलेसिया, मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। अन्तिममा अभागी केटी सुस्मी हुनुहुन्छ, उहाँले पनि मिस यू अल भन्दै सबै साथीहरूलाई सम्झना गर्नु भएको छ। सो सुस्मीजीलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। भन्दै अब पनि कार्यक्रमबाट मैले पनि विदा माग्ने बेला भइसकेको छ। सो यतिन्जेलसम्म सुनेर साथीले तपाईँलाई विशेष धन्यवाद भन्नै गर्छ। अनि विशेष गरी चाहिँ कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै भरे साँझ पाँच बजे तपाईँ हाम्रो भेट हुने नै छ, यही बाचा गर्दै अहिले भने कार्यक्रमको अन्तिममा साथीले रोज्नु भएको यो मिठो गीत तपाईँको निम्ति सोध्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा विदा चाहन्छु। नमस्कार, तपाईँको बाइकी पल सुवर्ण होस्।

तोलामा 3,00,000 रूपियाँ नाग्यो, आज एकै दिन 4,800 रूपियाँले बढ़्यो। फ्रान्समा डढेलो लगाएको आरोपमा 420 जना पक्राउ, पक्राउ पर्नेमा 166 जना नाबालिग। र लीग कपको समूह चरणमा मेस्सी बिना खेलेको इन्टर मियामी मोन्टेरेसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। वार्षिक झण्डै 1 खर्ब रूपियाँ बराबरको वस्तु तथा सामान आयात हुने चीनसँगको प्रमुख व्यापारिक नाटकका तातोपानी ठप्प हुँदा बजारमा चीनबाट आउने सर सामग्रीको मूल्य वृद्धि जोखिम बढ़ेको छ। पहिरोका कारण नेपाल चीन बीचको महत्वपूर्ण व्यापारिक मार्ग अवरूद्ध छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोको कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापार समेत प्रभाव पारिरहेको बताउनुभयो। युनाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत पर्ने नेपाल र चीनको सीमाना कोदारीमा छ। सड़क अवरूद्ध भएकोले चीनबाट मालवाहक सामान सहितका कन्टेनर भित्र नसकिरहेका छैनन्। चीनबाट नेपाल भित्रने तयारी पोशाक, जुत्ता, चप्पल, विद्युतीय सामग्री, फलफूल, मेसिनरी तथा विभिन्न उपभोग्य वस्तुको आयात हुन सकिरहेको छैन। तातोपानी नाका हुँदै नियमित रूपमा आउने सामान रोकिन थालेपछि व्यापारीहरूमा चाड़पर्वको बेला भाव बढ़ने चिन्ता बढ़ेको छ। विशेष गरी तीज, दशैं र तिहार जस्ता ठूला चाड़पर्व नजिकिँदै गर्दा चीनबाट हुने आयात प्रभावित भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामरी कार्कीले उज्यालोसँग बताउनु भएको छ। चाड़पर्वको बेला कपड़ा, जुत्ता, विद्युतीय सामग्री, घरायसी उपकरण लगायत वस्तुको माग अरू बेला भन्दा धेरै हुने गर्छ। यही समयमा आपूर्ति नहुँदा बजारमा सरसामानको अभावसँगै मूल्य बढ़न सक्ने जोखिम देखिएको उहाँको भनाई छ। नेपाल चीन व्यापारका लागि तातोपानी र रसुवागढ़ी प्रमुख स्थल मार्ग हुन्। तातोपानी भन्सार कार्यालयका अनुसार सामान्य अवस्थामा यो नाका हुँदै दैनिक 30-40 मालवाहक ट्रक नेपाल भित्रने गर्छन्। तर अहिले पहिरोका कारण सड़क अवरूद्ध भएपछि नेपालतर्फ दर्जनौ कन्टेनर रोकिएका छन् भने चीनतर्फ पनि ठूलो संख्यामा सामान बोकेका कन्टेनर अड्किएका छन्। चाड़पर्वलाई लक्षित गरेर चीनबाट धेरै अगाडिदेखि नै सामान ल्याउने गरिन्छ। व्यापारीहरूले मगाएको

0: राजकुमार राईले पनि गएको वर्ष अदुवा बेचेरै 2 लाख रूपियाँ भन्दा धेरै कमाई गर्नुभयो। यो कमाईबाट परिवारको खर्च र छोराछोरीको पढ़ाई पुग्ने उहाँ बताउनुहुन्छ। अदुवाले बजार भाव पाउन थालेपछि किसानहरूले धान र अन्य खेती छोडेर अदुवा खेती गर्न थालेका छन्। उत्पादनको बेला प्रतिमन 4,500 रूपियाँसम्म पुगेको अदुवाको भाव अहिले माउ प्रतिमन 7,000 रूपियाँसम्म पुगेको छ। अदुवाले उचित मूल्य पाएपछि किसान यो खेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको राष्ट्रिय समाचार समितिले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव एकै दिन तोलामा 4,800 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन तोलाको 3 लाख रूपियाँ नागेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलामा 3,01,700 रूपियाँमा कारोबार भइरहेको छ। यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँ रहेको थियो। गएको बुधबार यता सुनको भाव निरन्तर बढ़ेको छ। त्यस्तै आज चाँदीको भाव पनि बढ़्यो। अघिल्लो हप्ता पनि लगातार बढ़ेको चाँदीको भाव आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा 65 रूपियाँले बढ़ेको हो। महासंघका अनुसार चाँदी आज तोलाको 4,645 रूपियाँ पुगेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एपिन्जेल हामीले तातो पानी नाका ठप्प हुँदा चाँड पर्वको बेला भाव बढ़ने जोखिम, काठमाडौँलाई हेटौँडासँग जोड्ने कान्ति राजमार्गको स्तर उन्नति तीव्र, आज एकै दिन 4,800 रूपियाँले बढ़ेको सुनको भाव, तोलामा 3,00,000 रूपियाँ नाग्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित देशका 35 जिल्ला र ती जिल्ला आसपास क्षेत्रमा बाढ़ीको जोखिम छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलडुङ्गा, दोलखा, रामेछाप बाढ़ीको मध्यम जोखिम छ। त्यस्तै सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहु, बागलुङ, म्याग्दी, रूकुम पूर्व र रूकुम पश्चिम, झाँझरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने ससना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराईको थोरै क्षेत्र पानी पर्ने सम्भावना छ। एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। अब विदेशको खबर। फ्रान्स सरकारले आगलागी जन्ने कार्यमा संलग्न व्यक्तिमाथिको कार्यवाहीलाई तीव्र पारेको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार जानाजान वा दुर्घटनावश डढेलो शुरू गरेको आरोपमा 420 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा 167 जना नाबालिग समेत रहेको बीबीसीले जनाएको छ। दक्षिण पूर्वी बहर क्षेत्रमा 23 वर्षीय एक व्यक्तिमाथि 5 दिनमा 10 वटा डढेलो जानाजान लगाएको आरोप छ। दोषी ठहरी उनलाई 15 वर्षसम्मको जेल सजाय र 1,50,000 युरोसम्म जरिमाना हुन सक्छ। त्यस्तै भोज क्षेत्रमा 3 वटा डढेलो लगाएको आरोपमा एक व्यक्तिलाई 3 वर्षको जेल सजाय सुनाइएको छ। विज्ञका अनुसार अधिकांश घटना

निर्माण कार्यबाट निस्कने झिल्का, विद्युतीय उपकरणको खराबी, चुरोटका ठुटा र बारबेक्यू सहितका असावधानीका कारण हुने गर्छन्। यसैबीच ठूलो संख्यामा पक्राउ गरिएको भन्दै सरकारको कार्यवाहीमाथि पनि प्रश्न उठेको छ। कानून व्यवसायीहरूले समेत पर्याप्त अनुसन्धान बिनै कड़ा कार्यवाही हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। फ्रान्समा यस वर्ष गर्मीयाममा डढेलो 3 लाख एकड़ भन्दा बढ़ी क्षेत्र जलेको छ। अब खेल खबर। लीग्स कपको समूह चरणमा इन्टर मियामी मोन्टेरेसँग पराजित भएको छ। यो खेलमा लियोनल मेस्सीले खेलेनन्। उनी पिता जर्ज ओर्खे मेस्सीको निधन भएपछि अर्जेन्टिना घर फर्किएका छन्। आज बिहान भएको खेलमा मोन्टेरेले इन्टर मियामीलाई 2-1 पराजित गरेको हो। लीग्स कपको पहिलो खेलमा एथलेटिको सान लुइससँग इन्टर मियामीले 4-2 जित निकाल्दा मेस्सीले 2 गोल गरेका थिए। सन् 2023 लीग्स कप विजेता इन्टर मियामी गएको वर्ष फाइनलसम्म पुगेको थियो, तर यसपटक समूह चरणमा एक खेल बाँकी रहँदा 3 अंक मात्रै जोडेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तातो पानी नाका ठप्प हुँदा चाँड पर्वको बेला भाव बढ़ने जोखिम। काठमाडौँलाई हेटौडासँग जोड्ने कान्ति राजमार्गको स्तरोन्नति तीव्र। इलाममा अदुवाले भाव र बजार पाउन थाल्यो, किसानले पनि खेती विस्तार गर्न थाले। सुनको भाव तोलामा 3 लाख रूपियाँ नाग्यो, आज एकै दिन 4,800 रूपियाँले बढ़्यो। फ्रान्समा डढेलो लगाएको आरोपमा 420 जना पक्राउ पर्नेमा 166 जना नाबालिग। र लीग्स कपको समूह चरणमा मेस्सी बिना खेलेको इन्टर मियामी मोन्टेरेसँग पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अरुण अरुण
1: 97.6 मेगाहर्ज हर पल हर तपाई सँगै
2: श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरूणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। जनजी आन्दोलनका क्रममा तोडफोड़ र आगजनी भएपछि देशभरका 179 सरकारी कार्यालयको 1,47,90,00,00,00 रूपियाँ भन्दा बढ़ीको लेखा परीक्षण रोकिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार कागजात र सुरक्षा जलेकाले 3 तहका निकायको आयव्यय विवरण पेश हुन सकेको छैन। यसै कानूनी तथा व्यावहारिक अन्यल सुल्झाउन संसदको सार्वजनिक लेखा समितिले पहल बढ़ाएको छ। समिति सभापति भरत बहादुर खड्काका अनुसार आगामी मंगलबार बिहान बस्ने बैठकमा अर्थमन्त्री, अर्थ सचिव, मुख्य सचिव र महालेखा परीक्षकलाई बोलाइएको छ। नियम अनुसार प्राकृतिक प्रकोप वा दुर्घटनामा नष्ट भएका कागजात मूल्याङ्कन गरी मन्त्री परिषद वा तोकिएको समितिले मिनहा दिन सक्ने प्रावधान छ। तर सुरक्षा जल्नु र वित्तीय दायित्व छुट हुनु फरक विषय भएकाले कानून सम्मत निकास खोज्न यो बैठक महत्वपूर्ण मानिएको छ। संसद विकास कोषका नाममा जनप्रतिनिधिलाई सोझै विकास बजेट उपलब्ध गराउन संवैधानिक व्यवस्था विपरीत हुने सर्वोच्च अदालतले स्पष्ट पारेको छ। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको संयुक्त इजलासले यस्तो परिपाटीले कानून निर्माण गर्ने निकायको अधिकारमा गम्भीर असर पुग्ने ठहर गरेको हो। मध्य प्रदेश सरकारले कार्यपालिकाको निर्णय मार्फत प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई 5 करोड़ र समानुपातिक सदस्यलाई 1,50,00,000 रूपियाँ बाँड्न खोजेपछि अदालतमा चुनौती दिएको थियो। तत्कालीन समयमा बजेट दिने औपचारिक निर्णय भइ नसकेको भन्दै परेको निवेदन खारेज गरिए पनि मुद्दाको पूर्ण पाठमा सांसद आफैले रकम खर्च गर्ने गरी कोष बनाउनु गैर संवैधानिक हुने फैसला गरिएको छ। अदालतको यो व्याख्याले आगामी दिनमा संघ तथा प्रदेश तहमा सांसदका नाममा बजेट विनियोजन गर्ने बाटो पूर्ण रूपमा रोकिदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले नागरिकका गुनासो र अपेक्षालाई सरकारको नीति निर्माणसँग जोड्न आगामी भदौदेखि नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ। सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनाको कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय कार्यालय पुगेर नागरिक तथा पार्टी पंक्तिसँग सीधा कुराकानी गर्नेछन्। पार्टीका सह महामन्त्री असीम शाहका अनुसार कार्यक्रम 2 चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा मन्त्रीहरूले साँझ 5 देखि 6 बजेसम्म आम नागरिकका समस्या र सुझाव सुन्नेछन्। त्यसपछि दोस्रो चरणमा मन्त्री, सांसद र केन्द्रीय सदस्यहरूबीच बैठकपछि प्राप्त सुझाव र नीतिगत विषयमा छलफल गरिनेछ। नागरिक सरकार र पार्टी संगठनबीच समन्वय बढ़ाउँदै मन्त्रीहरूलाई जनताप्रति पारदर्शी र जवाफदेही बनाउन यो अभ्यास थालिएको राष्ट्रपाले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। भक्तपुरको सूर्य विनायक स्थित उत्साहित सुधार केन्द्रमा राखिएका एक पुरूषको ज्यान गएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको छ। मादक पदार्थ छुटाउन चार दिन अघि भर्ना गराइएका उमेश शाहीको आज मृत्यु भएपछि आफन्त स्थानीय प्रदर्शनमा उत्रिएका हुन्। पीड़ित पक्षले शाहीको शरीरमा निलदाम देखिएको भन्दै कुटपीट गरी हत्या गरिएको आरोप लगाएका छन्। आक्रोशित समूहले सुधार केन्द्रमा तोड़फोड़को प्रयास गरेपछि स्थिति साम्य पार्न प्रहरी तथा सशस्त्र प्रहरीको टोली खटाइएको। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आफन्तको केटानी जाहेरी दर्ता गरी घटनाको निष्पक्ष अनुसन्धान अघि बढ़ाइएको छ। र कालीकोटको पथाला गाउँपालिका 9 थिर्पु स्थित पथाला अस्पतालमा कार्यरत पलाता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि कुटपीट र तोडफोड़ भएपछि स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। अस्पतालको बहिरंग कक्ष अगाडि बसेर वाईफाई चलाइरहेका स्थानीयलाई स्वास्थ्यकर्मीले बाहिर जान आग्रह गर्दा विवाद उत्पन्न भएको थियो। मेडिकल अफिसर डाक्टर अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि शुक्रबार दिउँसो र बेलुकी क्वार्टरमै पुगेर स्थानीय व्यक्तिहरूले हातपात गर्नुका साथै अस्पतालका उपकरण समेत तोडफोड़ गरेका छन्। पलाता गाउँपालिकाका स्वास्थ्य संयोजक धन प्रसाद नेउपानेका अनुसार भोलि सोमबार जनप्रतिनिधि सहितको सर्वपक्षीय बैठक बसेर घटनाका विषयमा छलफल तथा आवश्यक निर्णय गर्ने तयारी भइरहेको छ। हौस् त नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

हेलो लोकाभिवादन, नमस्ते, नमस्कार। कार्यक्रम लोक चौतारीको पर्खेमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आज पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम लोक चौतारीको बसाईमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुन्न सक्नुहुनेछ। तपाईँले हाम्रो पात्र भन्दा पनि वेबसाइटमा मजाले सुन्न सक्नुहुनेछ। www.radioarun.com.np लगइन गर्नुहोला वेबसाइटमा गएर, त्यहाँबाट तपाईँले यति बेला हामीलाई लाइभ मार्फत सुन्न सक्नुहुनेछ। हाम्रो पात्रमा हामीले अझै पनि कोसिस गरिरहेको छौँ, अबको सम्भवतः अब एक दुई दिनभित्र चाँडै नै तपाईँले हाम्रो पात्र मार्फत पनि सुन्न पाउनुहुनेछ। विशेष गरी कार्यक्रम लोक चौतारीको बसाईले तपाईँले सुन्दै आउनु भएको छ। हप्ताको छ दिन, आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहिबार, शुक्रबार, छ दिन हामी फरक फर्मेट फरक दिनको साथ आउने गर्दछौ। आज भने हामी भनौँ आज भने चाहिँ हामी आइतबारे बसाईमा छौं। यो बसाईमा हामी तपाईँहरूसँग के गर्छौं कसो गर्छौं भनेर त कतिपय साथीले थाहा नै छ, कतिपय साथीले थाहा नहुन सक्छ। यदि तपाईँ सुन्दै हुनुहुन्छ भने, नयाँ साथीहरू हुनुहुन्छ भने तपाईँलाई त पक्कै पनि थाहा छ लोक चौतारीको बसाई होइन, पुरानो नयाँ साथीहरू हुनुहुन्छ भने तपाईँलाई थाहा नहुन सक्छ, पुरानो साथीहरू हुनुहुन्छ भने तपाईँलाई पक्कै पनि थाहा हुन सक्छ आज हामी के गर्छौँ कसो गर्छौँ भनेर त। र आज पनि हामी आइतबारे बसाईमा छौँ। आज भने हामी तपाईँहरूसँग जोडिएर चाहिँ पूर्वेली गीत सुन्नेछौँ, सँगसँगै पूर्वेली साथीहरूकै आवाजबाट हामी पूर्वेली भाकाहरू सुन्नेछौँ यो बसाईमा। विशेष गरी त लोकसङ्गीतलाई एकदमै माया गर्ने साथीहरू धेरै हुनुहुन्छ होइन, एकदम पूर्वेली पश्चिमेली गीतलाई माया गर्ने साथीहरू त धेरै हुनुहुन्छ। उहाँले आज आउनु आएर चाहिँ यो बसाईमा भनौँ पूर्वेली गीतलाई चाहिँ गुनगुनाउनको लागि सक्नुहुनेछ। र तपाईँ यदि सुन्दै हुनुहुन्छ भने तपाईँहरूको लागि भनेर छुट्याएको नम्बर 9840668623 लाइन पनि खुल्ला छ तपाईँहरूको लागि भनेर छुट्याएको नम्बर। यो नम्बरबाट तपाईँले फोन गर्नुहोला, सहभागिता जनाउनुहोला, आएर आफ्ना भनौँ तपाईँले मनपर्ने पूर्वेली भाकाहरू गाउन सक्नुहुनेछ व्यवसायमा। र फरक किसिम, विशेष गरी लोक चौतारी लोक गीत भनौँ लोक भाका मौलिक संस्कृतिको साझा चौतारी लोक चौतारीको बसाई तपाईँ सुनिराख्नु भएको छ। त्यसै गरी तपाईँले फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभबाट पनि तपाईँसँग म दोहोरो कुराकानी गर्नेछु। फेसबुक लाइभ मार्फत तपाईँले कमेन्ट गर्नुहोला यो बसाईमा। तपाईँहरू यति कमेन्टलाई पनि म छोटोमा वाचन गर्ने नै छु। यदि सुन्दै हुनुहुन्छ भने कता कताबाट सुन्दै हुन्छ, कहाँ कहाँबाट सुन्दै हेर्दै हुनुहुन्छ त्यहाँबाट पनि हामीलाई कमेन्ट गर्नुहोला भन्न चाहन्छु। एकदमै बेलुकीको समय छ, यति बेला के गर्दै हुनुहुन्छ साथीहरू, कस्तो अवस्थामा हुनुहुन्छ? कतिपय साथीहरू त उकाली उराली भन्ज्याङ चौतारी गर्दै होइन हामीले सुनिराख्नु भएको होला, कतिपय साथीहरू घरमै होइन अब खाना बनाउने बेला हुन आँट्यो, खाना बनाउने तर्खरमा हुनुहुन्छ होला, कतिपय साथीहरू गोठाला घाँसपात मेलो पातेर हुनुहुन्छ होला, जहाँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र यति भन्दै भन्दै अब भने कार्यक्रम लोक चौतारीको बसाईमा म तपाईँहरूलाई शुरूआतमा एकदमै मिठो भाका राख्नेछु। लोक चौतारीको यो पहिलो साङ्केतिक कोसेली एकदमै मिठो पूर्वेली भाका छ, यो पूर्वेली भाका सुन्दै रहनुहोला। गीत पश्चात म फेरि फर्केर आउने नै छु, कार्यक्रम सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा मैले एकदमै मिठो गीत राखेको थिएँ। यो गीतलाई सुनेर तपाईँले साथ दिइसक्नु भएको छ। एकदमै पूर्वली भएको थियो जुन पर्साई र सन्तोष विशीको आवाजमा रहेको यो गीत पश्चात पुनः स्वागत छ। र अब पनि म तपाईँहरूसँगै कुराकानी गर्नेछु, फटाफट आउनुहोला। 9840668623 को लाइन खुल्ला छ। र अब पनि म फुल लाइनतर्फ लाग्छु। आजको लागि फर्स्ट टाइम लकी कलर साथी लाइनमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते, लोक अभिवादन हजुर। हजुर नमस्कार, लोक अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, बोल्दैछु पाँच कमनबाट सपना तामाङ। के छ हाम्रो सपनाजीको हालखबर सुनाउनुहोस्, त्यति बेला के गर्दै हुनुहुन्छ?
1: यतिखेर त त्यतिकै प्रोग्राम सुन्दै घरतिरै अब खानाहरू बनाउने त्यस्तै छ, त्यस्तै गर्दैछु भनौँ
0: न। हजुर, भनेपछि एकदमै हामीलाई पनि सुन्दै हुनुहुन्छ, साथमा खानाहरू बनाउने अब तयारीमा हुनुहुन्छ है? हजुर हजुर, ल मजाले बनाएर खानुहोला, पक्कै पनि कार्यक्रममा नि आइसक्नु भएको छ। यो बसाइमा आज पनि हामी पूर्वेली भाकामा छौँ, पूर्वेली भाका गुनगुनाउनु पर्ने हुन्छ यो बसाइमा। आज तपाईँको आवाजबाट हामी मिठो पूर्वेली भाका सुन्छौँ है त। हजुर ल, हुन्छ, सुरु गर्नुहोस्।

0: हजुर, एकदमै मिठो आवाज तपाईँको होइन, मिठो आवाजमा एकदमै मिठो पूर्वेली भाका सुन्दा त एकदमै होइन, एकदम मलाई त सुनिराख्नु मन थियो। अब तपाईँले यति नै ल भन्नुभयो अन्तिममा। हजुर ल, फेरि फेरि पनि आउँदै गर्नु होला। अब भने बज्ने गीत मार्फत छोटोमा साथीहरू सम्झनुहोस् है, कसलाई सम्झनुहुन्छ?
1: हुन्छ, फर्स्टमा त हजुरलाई नै मिठो सम्झना भने अनि अब बाँकी दिन पनि शुभ रहोस् भन्न चाहन्छु। अनि साथीहरू धेरै हुनुहुन्छ मलाई सपना भनेर सुन्नुहुने, सबै सबैलाई धेरै माया सम्झना भन्दै जान्छु ल। नमस्ते, टेक केयर, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ मोक्तान संखुवा सभा पाँच कवनको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले यसैमा एकदमै मिठो पूर्वेली भाका गुनगुनाएर यसैबाट छुटिसक्नु भएको छ भने यति बेला ब्याक टु ब्याक कलरको साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अनेर गर्छु। हेलो नमस्ते।
2: हेलो
0: हजुर नमस्कार, लोक अभिवादन, कहाँबाटको बोल्दै हुनुहुन्छ? हजुर शङ्खुवा सभा कुन ठाउँबाट हो एलिसाजी? खारीपाखा भन्नुभयो। यो चाहिँ कहाँनिर पर्छ? तपाईँ शङ्खुवा सभा कुन ठाउँबाट हुनुहुन्छ? ओहो, महादेव खोरबटेबाट है। हजुर हजुर, अनि के छ हाम्रो अनि एलिसाजीको खबर खबर? हजुर ठिकै छ, राम्रै छ होइन? हजुर हजुर ल, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि यति बेला? हजुर ल, एकदम मजाले सुन्दै हुँदैछ, ठिक छ। अनि आउनुभयो कार्यक्रम लोक चौतारीको व्यवसायमा, आज तपाईँको आवाजबाट हामी मिठो पूर्वेली भाका सुन्छौँ। आज कुन गीत सुनाउनुहुन्छ हामीलाई? हजुर पूर्वेली भाका गाउनु पर्ने हुन्छ। ओहो पूर्वेली भाका सुन्नुपर्ने छ हामीले व्यवसायमा होइन, अब हामी यो लोक चौतारी गरेको कार्यक्रममा छौँ, अब पूर्वेली पश्चिमेली लोकगीत भन्दा उता त हामी जानेनौँ नि त है। भनेपछि तपाईँले पूर्वेली गीत गाउनु आउँदैन? हजुर ल, आउँदैन भने हामी छोड्छौँ है, अर्कोचोटि आउनु होला। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला माडीबाट हुनुहुन्थ्यो एलिसा तामाङ, म उहाँसँग छुटेँ किनभने उहाँलाई पूर्वेली भाका गीत गाउँदैन, गीत गाउनको लागि आउँदैन भन्नुभयो, त्यही भएर व्यवसायबाट उहाँसँग म छुटेँ। यति बेला अर्कोजना साथी हुनुहुन्छ। हेलो नमस्ते। हेलो नमस्ते हजुर। हजुर नमस्कार, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट, तपाईँको नाम फेरि एकपल्ट? हजुर नवीन निश्चल राई भोजपुरबाट बोल्दै हुनुहुन्छ, के छ नवीनजी यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि यतिकै बसिराख्नु भएको छ कार्यक्रमलाई, हामी तपाईँले यति बेला लाइभ मार्फत सुनिराख्नु भएछ। हजुर हजुर ल, एकदमै खुसी लाग्यो आउनुभयो कार्यक्रम, यो लोक चौतारीको बसाइमा छौँ अनि आज तपाईँको आवाजबाट हामी पूर्वेली भाका सुन्छौँ, कुन भाका गुनगुनाउनुहुन्छ?
3: हजुर
0: ल हुन्छ, सुरु गर्नुहोस्।

हजुर, ल, एकदमै धन्यवाद छ हजुरले मिठो पूर्वेली भाकाको लागि। विशेष फेरि पनि म धन्यवाद दिन चाहन्छु र अब पनि बस्ने भाका मार्फत छोटोमा साथीहरू सम्झिनुहोस् न। हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट नवीन मिश्र राई, उहाँसँग म छुटे। उहाँले एकदमै मिठो भाका पूर्वेली भाका गुनगुनाएर व्यवसायबाट छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते। हजुर नमस्ते, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, रेनिसा राई धनकुटाबाट बोल्दै हुनुहुन्छ है? अनि के गरिदिनुहुन्छ रेनिसाजी यति बेला? ओहो, भनेपछि पानी परिरहेको छ। ओहो, ल, यता चैनपुरतिर चाहिँ पानी परेको छैन, सम्भवमा त दिउँसो घाम लागिरहेको थियो। आज त मौसम शीतल रहेछ, घाम लागे तापनि एकदमै हावा चलिरहेको थियो। अहिले चाहिँ हावा पनि चलिरहेको छैन, पानी पनि परेको छैन, एकदम शीतल छ भन्नुपर्छ है त। हजुर हजुर, ल हुन्छ, अनि आउनु भयो निशाजी व्यवसायमा। तपाईँको आवाजबाट एकदमै मिठो पूर्वेली भाका सुन्छौँ है त आज। हजुर, ल हुन्छ।

0: हजुरलाई एकदम मिठो पूर्वली भागको लागि विशेष धन्यवाद छ हजुरलाई। हेर अब भने बस्ने गीत मार्फत साथीहरू छ टुमा सम्झिनुहोस् न, कसलाई सम्झिनुहुन्छ?
1: अनि आज जन्मदिन मनाउनुहरू सम्भव दानवी सदाईले एकदम जन्मदिनको धेरै शुभकामना दैवदीको कृष्ण खान्छु। दिदी किरण हुनुहुन्छ, डान्सर चाल्ने अनि अन्जना प्रवीण अनि बाजुवटामा प्रोग्राम सुनेर बसिने सबै साथीहरूको लागि बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रेनी सराई धनकुटाबाट, उहाँसँग म छु टेमी। उहाँले पनि एकदमै मिठो पूर्वेली भाका गुनगुनारे व्यवसायबाट छुटिसक्नु भएको छ यति बेला। फेसबुक अडियो लाइभमा हामीलाई धेरैजना साथीहरू सुन्दै हुनुहुन्छ, सँगसँगै हामीलाई कमेन्ट पनि गरिदिनुहुन्छ, होइन एकदम सेयर पनि हान्दै हुनुहुन्छ साथीहरूले। सेयर गरेकोमा पनि विशेष धन्यवाद दिन चाहन्छु सेयर गर्नुहुने साथीहरूलाई पनि। यति बेला कमेन्ट मनको साथी जीवन कार्कीले नमस्ते है भन्नुभएको छ, अघि हिमा मगर्नी हुनुहुन्छ उहाँले पनि मिस यु ओल भन्नुभएको छ। भने चन्द्रमाया तामाङ हुनुहुन्छ, हेलो नमस्ते, म पनि सुन्दैछु है पाँच खबनबाट। चन्द्रमाया तामाङ हो, बिरामी भए पनि सुन्दैछु, सबैमा मिठो माया सम्झना छ भन्नुभएको छ। हजुरले एकदमै शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। त्यसै गरी यति बेला कर्णप्रिय केसी संगीत हुनुहुन्छ, उहाँले यति बेला प्रवासी भूमिबाट हजुर लगायत मेरो नामसँग चित परिचित सम्पूर्ण साथीलाई माया एवं सुमधुर सम्झना घर चाहिँ मेरो सुन्दर उपत्यका दाङको तुलसीपुर हाल भारतको हिमाचलबाट है भन्नुभएको छ उहाँले। त्यसै गरी राजबिराई काइला हुनुहुन्छ, आज पूर्वेली भाका सुनिन्छ भन्नुभएको छ, एकदम मजाले सुन्नुहुन्छ है हाम्रो राजबिराई दाई। त्यसै गरी यति बेला आदित्य राई हुनुहुन्छ, उहाँले पनि लोकविवादन नमस्ते सुन्दैछु है केटिएमबाट, सबैमा सम्झना छ भन्नुभएको छ। अनि के छ हाम्रो आदित्यजी, तपाईँको खबर खाप्र पनि लेखेर पठाउनुहोस्। त्यसै गरी यति बेला प्रतिभा राई हुनुहुन्छ, सरी पवित्र राई हुनुहुन्छ, नमस्कार नाना के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। म एकदम सन्चै छु है त, सिन्धुलीबाट हो पवित्र राई, मिस यु अल भन्नुभएको छ। त्यसै गरी यति बेला राजवीर राई काहीँ हुनुहुन्छ, उहाँले साथीहरूको नाम मेन्सन गरी पठाउनु भएको रहेछ, होइन धेरैजना साथी हुनुहुन्छ। त्यसै गरी मिक्सिङ रेवात हुनुहुन्छ, नमस्कार बस्ने भाका सुनाउनु पर्दा भनेर उहाँले धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अन्तिममा लोक भाका सुनेर लोक चौधरी कार्यक्रम लोक चौधरी सुनेर बस्नुहुने सबै सबैमा मिस यु भन्नुभएको छ। त्यसै गरी दिलसराईले मिस यु डियर मित्र आलेलाई भन्नुभएको छ। त्यसै गरी कान्छी फुलमाया राई भन्नुभएको छ, लगायत एकदमै धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अन्तिममा नाम छुटेको सबै समयमा सम्झना बस्ने गीत डेडिकेसन गर्दै गइला भन्नुभएको छ। त्यसै गरी नवीन निश्चल राईले नमस्कार भोजपुरबाट, नवीन निश्चल राई सबैमा सबैमा मिठो माया छ है भन्नुभएको छ। त्यसै गरी किन कमेन्ट आज डबल छ कि क्या हो साथीहरूको। त्यसै गरी सुनिता घिसिङ हुनुहुन्छ, सुन्दैछु तामको बाटो हो, बाई बाई भन्नुभएको छ। मनकुमारी कान्छे कुलुङले पनि यति बेला हामीलाई सुन्दैछु है तामको बाटो, मनकुमारी कान्छे कुलुङ हो भन्नुभएको छ। अर्जुन याखाले हेलो सिस्टर नमस्ते, धर्मदेवी दुई तामखोकबाट सुन्दैछु, बस्ने गीत सबै साथीहरूको लागि भन्नुभएको छ। सानुमाया शेर्पाले पनि नमस्ते, सानुमाया शेर्पा फ्रम पाँचखबनाट हालको भेटबाट सुन्दैछु है, सबै सबैमा सम्झना छ भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो नमस्ते, हेलो नमस्ते, लोक अभिवादन हजुर, हजुर गुड इभिनिङ, नमस्कार लोक अभिवादन, कहाँबाट को बोल्नु भयो? हजुर भनेपछि पाँच खबर डाक चिङखुरुङबाट निमु शेर्पा बोल्दै हुनुहुन्छ नि? हजुर के छ नि तपाईँको खबर खबर सुनाउनुहोस्, त्यति बेला के गर्दै हुनुहुन्छ? हजुर मेरो खबर समग्र एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ भनेपछि यति बेलासम्म तपाईँ मेलोतिरै हुनुहुन्छ। हजुर कहिलेकाहीँ यस्तै हुन्छ, अब काममा व्यस्त भइन्छ, एउटा हातले उता रोप्ने एउटा हातले कल ट्राई गर्ने, होइन अब दुईतिर ध्यान पुर्याउनु पर्यो होइन र? हजुर हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा व्यवसायमा, तपाईँका भनौँ तपाईँको आवाजबाट मिठो प्रतिभा सुन्छौ, आज पूर्वेली भाका हो तपाईँको आवाजबाट सुन्छौ, कुन भाका गुनगुनाउनुहुन्छ? हजुर ल हुन्छ सुरु गर्नुहोस्।

0: हजुर ल हुन्छ जताखेरि पनि हजुर पूर्वाई रमाइलो त्यो मिठो भाकाको लागि विशेष धन्यवाद छ हजुरलाई। र अब भने साथीहरू सम्झिनु पर्दा हजुर ल हुन्छ उहाँहरू दुवैजनालाई पनि मेरो तर्फबाट नमस्ते साथमा मिठो माया धेरै सम्झना छ है त
1: हजुर तपाईँकै आवाजबाट स्वीकार सक्नुभयो भन्न चाहन्छु अनि कल ट्राई पनि गर्दै हुन्छ होला दिन कुमार रुवाङसालाई चाहिँ कल लगाउनु होला साथै मिठो मान मिठो सम्झना भन्न चाहन्छु अनि फेरि प्यारी दिदीको बेतिर हुन्छ सानो माइसकलाई पाइसकेको धेरै शुभकामना दिदी साथै मिठो मान

0: हुनुहुन्छ घरदारी अब साथीहरू त धेरै हुनुहुन्छ है अलिक समय जसले प्रोग्राम सुन्दा हुन्छ अस्ति चोताङ भूमिका राई अनि अलिक समय जसले प्रोग्राम सुन्दा हुन्छ मलाई मिठो हुन्छ तिनीहरू सम्पूर्णलाई मिठोमा मिठो सम्झना अन्तिममा चन्द्रमा तामाङलाई मिठोमा मिठो सम्झना हुन्छ
1: हजुर नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला निमु शेर्पा संखुवा सभा पाँच भवनको साथी निमुसँग म छुटेँ उहाँले पनि आफ्ना विशेष भनौँ विशेष भन्दा पनि उहाँले पनि एकदम मिठो पूर्वेली भाका गुनगुनाएर व्यवसायीबाट छुटिसक्नु भएको छ र अब पनि कार्यक्रम लोक चौधरीको बसाइमा म फेरि पनि एकदमै मिठो पूर्वेली भाका राख्नेछु एकदम मिठो छ यो पूर्वेली भाका तपाईँहरूले सुन्दै रहनुहोला गीतपछि म फेरि फर्केर आउने नै छु

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरङ्ग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई फेसबुक लाइभबाट प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ, सँगसँगै फ्रिक्वेन्सीबाट पनि तपाईँले यति बेला हामीलाई सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम लोक चौधरीको बसाईले तपाईँले हप्ताको छ दिन सुन्न सक्नुहुनेछ। शनिबार बाहेक अन्य अरू पुरै दिन भनौँ, शनिबार चाहिँ हामी आउँदैनौँ तपाईँहरू माझमा, त्योभन्दा अन्य दिन हामी फरक दिन फरक फर्मेटको साथमा उपस्थित हुने गर्दछौँ। आज भने आइतबार छौँ, आइतबारको बसाईमा हामी तपाईँसँग जोडिएर पूर्वेली गीतहरू तपाईँको आवाजबाट सुनेछौँ र हामी पनि पूर्वेली गीतलाई मात्रै यो बसाईमा स्थान दिने नै छौँ। भन्दै भन्दै अब भने म फोन लाइनतर्फ लाग्छु। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, कहाँबाटको हुनुहुन्छ? हेलो, नमस्ते, लोक अभिवादन। हजुर हजुर नमस्ते, लोक अभिवादन, कहाँबाटको बोल्दै हुनुहुन्छ? ओहो, रचना लामा बोल्दै हुनुहुन्छ है? हजुर हजुर, आज किन बिहानैबाट मेरो जिब्रो लटपट लटपट भइरहेछ, किन हो यस्तो भएको? अनि के छ तपाईँको हाल खबर खबर? हजुर, बिहानै भनेपछि एकदम खबर खबर सबै ठिकै छ, राम्रै छ। यति बेला के गर्दै हुनुहुन्छ? हजुर, बसिराख्नु भएको छ। ल ठिक छ, अनि हामीलाई पनि सुन्दै हुनुहुँदो रहेछ साइडमा रेडियो, एकदम मेरो भोलम भनौँ मेरो आवाज फर्किरहेछ नि त। हजुर हजुर, ल भनेपछि तपाईँले रेडियो खोल्नु भएको छैन, फोनमै लाउड स्पिकर छ, लाउड अलिकति बढी हाई छ है? हजुर हजुर, ल हुन्छ ठिक छ। अनि आउनुभयो कार्यक्रममा, यति बेला के गर्दै हुनुहुन्थ्यो? हजुर ए, बसिराख्नु भएको छ, हुन्छ ल। अनि आउनुभयो कार्यक्रममा, यो बसाईमा तपाईँको आवाजबाट हामी पूर्वेली भाका सुन्छौँ नि त है? हजुर हजुर, गीत गाउनु पर्ने हो। हजुर ल, हुन्छ सुरु गर्नुहोस्।

0: हजुर ल हुन्छ धन्यवाद छ यति छोटो मिठो भाकाको लागि र अब पनि बस्ने भाका मार्फत साथीहरू सम्झिनुहोस् छोटोमा
1: अनि मेरो क्याबिन पेयर हुने आफूलाई धेरै धेरै सम्झिरहेको छु भन्न चाहन्छु अनि विराट चौधरी हुनुहुन्छ भाइ मनिष तामाङ अनि बहिनी तामाङलाई धेरै सम्झिरहेको छु मेरो प्यारो साथी अनुजा अनि कल्पना तामाङलाई धेरै धेरै सम्झिरहेको छु भन्न चाहन्छु अनि वरुण चन्चले लगायत मलाई किन नपुना कसैले बिर्सिएको छैन मेरो छोरा डेभिड डेनिस दिपनलाई भन्दै अहिलेलाई नमस्ते क्याबिनमा जाइ गर्नु
0: हजुर नमस्ते टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला रचना लामा रचनाजीसँग म छुटेँ उहाँले पनि एकदमै मिठो पूर्वेली भाका गुनगुनाएर छोटो मिठो भाका गुनगुनाएर व्यवसायबाट छुटिसक्नु भएको छ यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा हेलो लोक अभिवादन नमस्ते हजुर
2: हेलो नमस्ते नमस्कार
0: हजुर नमस्ते नमस्कार कहाँबाट को बोल्नु भयो हजुर भोजपुरबाट वरुण चन्चले बोल्दै हुनुहुन्छ है हजुर के छ वरुणजी यति बेला बेलुकाको समय छ के गर्दै हुनुहुन्छ नि हजुर घर जाँदै हुनुहुन्छ कता बल्किन जानु भएको थियो कि
2: होइन म यहाँ तलतिर यो हाम्रो सुन्तला बिरुवाबारी थियो
0: हजुर
2: अनि त्यहाँ चाहिँ कोदो रोप्ने दिन छ क्या पर्सि अनि आज चाहिँ यसो लोडी काटौँ भनेर झरे थिएँ बिहानैबाट पानी परेर दिनैभरि पानी परेर
0: ए भनेपछि आज एकदमै भोजपुरतिर दिनैभरि पनि पानी पर्यो है
2: बिहानबाट 10:30 बजेदेखि होला पानी परेको अहिले पनि परिरहेको छ म पलास्टी ओढेर घरतिर जाँदैछु
0: ओहो भनेपछि एकदम बिजोक बिजोक नै रहेछ यता चाहिँ दिउँसो घाम लागेको थियो मजाले अहिले चाहिँ बाहिर शीतल छ धुम्म भइरहेको छ सम्भवतः बेलुका पानी पनि पर्न सक्छ जस्तो लागिरहेको छ यस्तो मौसमहरू हेर्दाखेरि चाहिँ हजुर हजुर ल एकदम आफ्नो ख्याल गर्नु होला पानीमा धेरै रुच्दा पनि आफ्नै स्वास्थ्यमा समस्या आउने आफ्नो ख्याल गर्नु है त वरुणजी हजुर हजुर ल हुन्छ अनि कार्यक्रममा आउनु भएको छ व्यवसायमा तपाईँको आवाजबाट हामी मिठो पूर्वेली भाका गीत सुन्छौँ है त
2: हुन्छ
0: हजुर ल हुन्छ सुरु गर्नुहोस्

0: हजुर ल, विशेष धन्यवाद यदि मिठो प्रतिभाको लागि, भनौँ प्रतिभा भन्दा पनि एकदमै पूर्वेली भाकाको लागि हजुरलाई। र अब भने बज्ने गीत मार्फत छोटो मैले साथीहरू सम्झिनु पर्दा
1: विशेष तपाईँलाई अनि अहिले जो जसले प्रोग्राम सुनेर बसिरहेको छ उहाँहरूलाई, अनि आज जन्मदिन मनाउनु इष्ट दाईलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी अहिले भर्खरै फोन गरेर जाँदै हुन्छ लामा, धेरै पछाडि उहाँको गीत सुन्न पाइयो, उहाँलाई पनि एकदम मिठो माया सम्झाउन भन्न चाहन्छु। अनि मैले एकदम आफ्नै साथी आशिष्मान बस्नेत, प्रवीण निमा, सुनु सुनिता, सुनिता कुलुङ, अनि सानु कमल, अनि हाम्रो ढकाल धर्मराज, रोमन मोक्तान तामाङ, अनि पूर्वेली आकाश साई पनि हुनुहुन्छ, अनि हाम्रो तन्तरी कुलुङ शर्मिला, खिना गुरुङ, अनि हाम्रो यता हुनुहुन्छ चामिङ निर्मला लगातार जो जसले प्रोग्राम सुनेर बसिराख्नु भएको छ, हाम्रो राजविरे काइलालाई पनि अब बज्ने गीत भन्दै बिदा हुन्छ है तपाईँ भाइ।
0: हजुर नमस्ते टेकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले एकदमै मिठो पूर्वेली भाका गुनगुनाएर व्यवसायीबाट छुटिसक्नु भएको छ। यति बेला सरनाले मगर हुनुहुन्छ, नमस्ते झोरले है म पनि सुन्दैछु मिठो माया सबै समयमा भन्नुभएको छ। त्यसै गरी यति बेला सुजन राई हुनुहुन्छ, नमस्कार म सुजन राई भोजपुरदेखि सुन्दैछु है भन्नुभएको छ। लिम्बू विजयले मिस यु अल माई फ्रेन्ड्स सङ्खुवा सभा भन्नुभएको छ। नवीन निश्चल राईले मेरो गीत कस्तो भयो नि भन्नुभएको छ, एकदम तपाईँको गीत राम्रो छ होइन, एकदम मिठो गाउनु भएको छ। त्यसै गरी राजविराई काइलाले लेख्नु भएको छ लुकेर लाइक गर्दै हुनुहुन्छ भन्नुभएको छ उहाँले, लिम्बू विजयले भन्नुभएको छ। त्यसै गरी यति बेला चन्द्रकला तामाङले मिस यु अल भन्नुभएको छ। अन्जान थुलुङ हुनुहुन्छ, नमस्ते म अन्जान थुलुङ युएबाट, सबै सबैमा सन्तना छ है भन्नुभएको छ उहाँले व्यवसायमा। यति बेला सोमिला शेर्पा हुनुहुन्छ, उहाँले पनि नमस्ते भन्नुभएको छ। हजुर नमस्ते, यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँले अनियर गर्छु। हेलो नमस्ते, हजुर
2: हेलो नमस्ते,
0: हजुर लोक अभिवादन नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ है? हजुर पक्कै पनि, अनि के छ निमा यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, रुमतिर जाँदैछु भन्नुभयो है? हजुर ल, एकदमै पर्खिँदा पर्खिँदै रात पर्ने बेला भइसकिसकेको छ, सम्भवतः आउनुहुन्छ होला। हजुर हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रम लोक चौधरीको बसाईमा छौँ, यो बसाईमा तपाईँको आवाजबाट मिठो पूर्वेली भाका सुन्छौँ है त।
2: अन्त भाका त सुनाउनु पर्यो, यहाँ रोड सुन्दा छु, यसो गाउँदाखेरि मान्छे नि के भन्ने कि ल म सोरी गाएको।
0: हजुर हजुर ल हुन्छ, सुरु गर्नुहोस्।
2: हुन्छ

0: हजुर ल धन्यवाद छ हजुरले त्यो मिठो पूर्वेली भाका गुनगुनाउनु भएको छ वसाईमा र अब पनि बस्ने गीत मार्फत साथीहरू छोटोमा सम्झिनुहोस् न कसले सम्झाउनुहुन्छ
1: अनि त्यस पछाडि साथीहरू भन्नु पर्दाखेरि अब धेरै धेरै साथीहरू हुनुहुन्छ अब यो कार्यक्रममा गर्छु भन्ने मलाई चिन्नुहुने सबै सबै साथीहरूको लागि सम्झना मैले सबैलाई सम्झिरहेको छु कसैलाई लुटेको छैन भन्नुहुन्छ भाइ ल बाई बाई
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट म उहाँसँग छुटेँ उहाँले पनि एकदमै मिठो पूर्वेली गीत भनौँ भाका गुनगुनाएर बसाईबाट छुटिसक्नु भएको छ र अब पनि तपाईँहरू माझमा फेरि पनि म एकदमै मिठो पूर्वेली भाका राख्नेछु काबेली पारी बोलको सँगसँगै गीत सुन्दै रहनु होला गीत पश्चातमा फर्केर आउने नै छु।

0: हजुर, कार्यक्रमको कार्यक्रम लोक चौतारीको बसाइमा राखिएको एकदमै मिठो पूर्वेली गीत थियो। गीत पश्चात पुनः स्वागत छ र लगभग हामी अब भने कार्यक्रमको अन्तिम भागतिर छौँ। म ढिला गर्दिन, म एकजना साथीसँग कुराकानी गर्नेछु बसाइमा। यदि उनी लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्ते, लोक अभिवादन हजुर। हजुर नमस्कार, लोक अभिवादन, कहाँबाटको बोल्दै हुनुहुन्छ? हजुर सोनिम शेर्पा हो, खलडुङ्गाबाट। के छ सोनिमजीको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ?
1: मेरो खबर खबर सबै ठिकै छ यति बेला।

0: हजुर, खबर खबर सबै ठिकै छ, राम्रै छ। यति बेला बसिराख्नु भएको छ, अनि हामीलाई चाहिँ सुन्नुभयो कि भएन आज? हामीलाई सुन्नु पाउनु भएको छ कि छैन आज? सुन्दै हुनुहुन्छ ल, ठिक छ, राम्रोसँगले सुनेर बस्नु होला है त। अब लगभग हामी पनि अन्तिमतिर छौँ। हजुर ल, हुन्छ अनि आउनुभयो कार्यक्रम। लोक चौधरीको बसाइमा छौँ, यो बसाइमा तपाईँको आवाजबाट मिठो पूर्वेली भाका सुन्छौँ है त्यो बसाइमा आज। हजुर, प्रयास मात्रै गर्नुहुने? हजुर हजुर, आउँछ आउँदैन त्यो मलाई थाहा छ। ल, सुरु गर्नुहोस् न त, हामी अन्तिमतिर पनि छौँ।
1: हुन्छ।

0: हजुर, तिमीसँग माया बस्यो पहिलो नजरमा, साँच्चीकै माया बस्यो अब र? भनेपछि माया नबसेको गीत मात्रै है? हजुर हजुर, ल ठिक छ, माया त पहिले बसिसक्यो हो तर अहिले चाहिँ गीत मात्रै हो होइन भनेर बुझ्नु पर्यो होइन र? हजुर ल, एकदमै ल, हुन्छ अनि आउनुभयो कार्यक्रममा। अब तपाईँले भाका पनि एकदमै गुनगुनाइसक्नु भएछ, हामी अन्तिमतिर छौँ अब भने छिट्टोमा साथीले सम्झाउनुहोस् न।
1: अनि साथीहरू सम्झिनु पर्दाखेरि साथीहरू धेरै हुन्छ, सबैले एक मुस्तामा सम्झिरहेको छ, कसैले बिर्सेको छैन है भनेको बिचमा।
0: हजुर नमस्ते टेकीहरू, बाई बाई साथी हुनुहुन्थ्यो आजको लागि, लास्ट एन्ड लकी कलर साथी हुनुहुन्थ्यो ओखलढुङ्गाबाट सोनिम शेर्पा, उहाँसँग म छुटे र अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ। साथीहरू के गर्ने, एक घण्टाको समय एकैछिन बिच म तपाईँहरूसँग जोडिएको अहिले भर्खरै जस्तो लाग्छ, तर कति छिटो समय बितेको मलाई पत्तै पनि भएन होइन। अब समय हो, हामीले नै समयको ख्याल गर्नुपर्छ। यति भन्दै भन्दै अन्त्यमा केही कमेन्टहरू बाँकी छ, ती कमेन्टहरू पनि म यति बेला नामै मात्र भए पनि दिइहाल्छु। यति बेला कमेन्टहरू धेरै नै छ, राजविधाई काइलाले यति बेला लेख्नुभएको छ, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोस् है सबैले भन्नुभएको छ। त्यसै गरी किशोर कोही राई हुनुहुन्छ, उहाँले पनि फोन के लेख्नु भएको छ, उनले फोन नलागे फोन नलागेर सुहाएन, 99.99% भइसक्यो हो भन्नुभएको छ। एकदमै के गर्ने साथी, गाह्रो गाह्रै छ फोन लाग्नु, फोन लाउनको लागि। त्यसै गरी विजय लिम्बू विजय हुनुहुन्छ, उहाँले पनि हुड हुड भन्नुभएको छ। लक्ष्मण मगर हुनुहुन्छ, उहाँले नमस्ते नमस्कार, म चैतिन्जुरी मिडिया ग्रुप मेम्बर, ग्रुपको मेम्बर लक्ष्मण मगर, प्याखेवासी दुई धनकोटा, हाल मलेसियाबाट सुन्दैछु है, सबै सबैमा सम्झना छ भन्नुभएको छ। त्यसै गरी यति बेला कमेन्टहरू त धेरै नै छ, तर साथीहरूको कमेन्टले नै एकदम मलाई हँसाइरहेको छ आज। त्यसै गरी समयले छोड्छ नि त भन्नुभएको छ, हजुर पक्कै पनि छोड्छ नि हो समयले। त्यसै गरी यति बेला साथीको कमेन्टलाई नै म हेर्दैछु, भावना मगरले पनि मिस यु अल भन्नुभएको छ। त्यसै गरी यति बेला कमेन्ट यति नै रहेछ, तर यहाँ धेरैजना साथीहरूको कमेन्टहरू कुदिरहेको छ र पनि मैले तपाईँहरूको कमेन्टलाई हेर्ने कोसिस कति गरिरहेको छु होइन। अब योभन्दा अगाडिको कमेन्टहरू कतिपयको रिड आउट भयो, कतिपयको रिड आउट भएन, यसमा म क्षमा चाहन्छु। फेरि पनि म भोलिको बसाइमा तपाईँहरूसँग फेरि पनि जोडिनै छु, आज कमेन्ट भनौँ पढेन भनेर नरिसाउनु होला, मैले देखे जति कमेन्ट सबै लिएको छु। यति भन्दै भने आजको कार्यक्रम लोकचौरीको चौतारीको बसाइलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी 3 जनसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन, तपाईँको फोन भोलिको दिन लाग्नेछ, भोलिको दिन अनि म तपाईँसँग अवश्य जोडिने नै छु भन्दै भन्दै अन्तिममा जाँदा जाँदै एकदमै मिठो गीत छोड्दै आजको बसाई कार्यक्रम लोक चौधरीको बसाईबाट भोलिको बसाईमा आउने वाचा गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमित याखा बिदा हुन्छु। हवस् त नमस्ते, शुभरात्री।

0: नागरिक र पार्टी नेतासँग संवाद गर्ने, कांग्रेसको महाधिवेशन नसर्ने सभापति गगन थापाको भनाई,
1: देशभर ग्यासको अभावका

0: खबर खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चाडमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
2: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
1: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
2: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
1: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
2: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
1: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल, चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862137744, 9815387775।
5: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, कुरली गाईको बाक्लो

0: भइहाल्छ। तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे। गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तू गए तू आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा। प्रोपाइटर आशिष साख्य। टेलिफोन नम्बर 029571128। मोबाइल नम्बर 9852045741।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोपाइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 9861443460।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने।
4: लाखै सल्लाह बेगर के पाक्क बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
8: बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, कुरली गाईको बाक्रो

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह बेगर के प्वाक्क बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङकिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको

0: सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-77042 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 99570208 98420-99496, 98420-92496 र 98426-78। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
2: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा नि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 98421-50600।
1: खराक सम्पर्क सञ्जीव कटवाल 98-16-35-48-40।
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 98400-59।

0: सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
1: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो।

क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षितिज पारीबाट, यादहरू कति कति क्षितिज पारीबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईँलाई हामी कार्यक्रम क्षितिज पारीको बसाई मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ, अनि तपाईँले पुग्नुहुनेछ धित मरुन्जेल तपाईँका मनका छालहरू। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति मीडिया प्रेमी मनहरूको संयोजनमा कार्यक्रम क्षितिज पारी। रेडियो कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई।

छुट्ने बेला खै आँखा उभानो पारो कसरी, छुट्ने बेला खै आँखा उभानो पारो कसरी, मन दुखाउँछौ तिमी पीडा भुइँमा झारौ कसरी, मन दुखाउँछौ तिमी पीडा भुइँमा झारौ कसरी। नजाउ परदेश भन्छ मन टाउको भरि रिन्छ, नजाउ परदेश भन्छ मन टाउको भरि रिन्छ, कति भारी भएका हुन् पाउ अघि सारो कसरी, कति भारी भएका पाउ कति भारी भएका हुन् पाउ अघि सारो कसरी। बिजेका तिम्रा परेली देख्छु मन भारी हुन्छ, बिजेका तिम्रा परेली देख्छु मन भारी हुन्छ, एकटक हेरेका नजर तिम्रा आँखा तारो कसरी, एकटक हेरेका नजर तिम्रा आँखा तारो कसरी। हातमा राहधानी गोजीमा फोटो राखेको छु, हातमा राहधानी गोजीमा फोटो राखेको छु, मुटुमा बस्ने मान्छेको चटक्कै माया मारो कसरी, मुटुमा बस्ने मायाको चटक्कै माया मुटुमा बस्ने मान्छेको चटक्कै माया मारो कसरी। कसको रुन्न होला र मन जन्मेको घर छोडेर हिँड्दा, कसको रुन्न होला र मन जन्मेको घर छोडेर हिँड्दा, लोक्ने छोराको छाप छ खै हिम्मत हारौ कसरी, लोक्ने छोराको छाप छ खै हिम्मत हारौ कसरी। हजुर, रात्रिकालीन नमस्ते नमस्कार कार्यक्रम क्षितिजबारीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाइमा म भने तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता याखा कार्यक्रम क्षितिजबारीको बसाइमा म उपस्थित भइसकेको छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन्द्री रेडियो अरू 97.6 MHz रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो पात्र मोबाइल एप र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी हाम्रो पात्रमा चाहिँ हामी जोडिन सकिरहेको छैनौं, हामी कोशिश गर्दैछौ हाम्रो पात्रमा नै जोडिनको लागि। तपाईँले वेबसाइटमा चाहिँ मजाले सुन्न सक्नुहुनेछ हामीलाई, वेबसाइटमा गएर तपाईँले जहाँ चाहिँ तपाईँले गुगलमा गएर सर्च गर्नुपर्ने हुन्छ www.radioarun.com.np लगइन गरेर हामीलाई सर्च गर्नुहोला, त्यहाँबाट तपाईँले प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुन्न सक्नुहुनेछ। त्यसै गरी तपाईँले सजिलोको लागि हामीलाई फेसबुक पेज हाम्रो नेपालीबाट रेडियो अरुण भनेर सर्च गर्नुहोला, रेडियो अरुणबाट पनि हामी रेडियो अरुणको पेजबाट पनि हामी यति बेला प्रत्यक्ष लाइभमा छौं। र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम छिटिस्तारी, एकदमै रातको समय छ यति बेला, कतिपय साथीहरू यति बेला खाना खाएर सुतिसक्नुभयो, कतिपय साथीहरू यति बेला खाना बनाउँदै हुनुहुन्छ, कतिपय साथीहरू यति बेला खाँदै हुनुहुन्छ, कतिपय साथीहरू खाइसकेर यति बेला हामीलाई भनौँ कार्यक्रम छिटिस्तारीलाई सुनिराख्नु भएको छ। एकदमै रातको समय छ साथीहरू, के गर्ने। र यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी साथीहरूले प्रायोजनमा जोडेर सहकार्यमा जोडेर साथ दिनुभएको छ। विशेषजना हाम्रो जम्मा एक्काइसजना मीडिया प्रेमी साथीहरू हुनुहुन्छ, उहाँहरूप्रति म यो बसाईमा विशेष धन्यवाद पनि दिन चाहन्छु र मनैबाट फेरि पनि सम्झन चाहन्छु। तपाईँहरूले कार्यक्रम छिटिजबारीको बसाईलाई सुन्दै आउनुभएको छ हप्ताको तीन दिन, आइतबार बुधबार र शुक्रबार, यही रातको समय 8 बजेदेखि 9 बजेसम्म हामी 1 घण्टाको समयभर तपाईँहरूसँग जोडिनेछौ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूलाई यो बसाईमा समेट्नेछौ। तपाईँ जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ हामीलाई यो बसाईलाई

0: यति बेला भनौँ फेसबुक लाइभबाट पनि सुनिराख्नु भएको छ, सँगसँगै फ्रिक्वेन्सीबाट पनि तपाईँले यति बेला रेडियोमा सत् कार्यक्रम सुनिराख्नु भएको छ। दिनभरिको थकानमा हेर्दै तपाईँले यति बेला हामीलाई होइन बिस्तारामा अब भनौँ सुतिराख्नु भयो होला, बिस्तारामा पल्टिएर पनि आराम गरेर पनि हामीलाई सुनिराख्नु भएको छ, मैले यो आशा गरेको छु। र अब पनि चाहिँ फटाफट हार्न सक्नुहुनेछ, 9840-6068-23 को लाइन खुल्ला छ, यदि सुन्दैहुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला। यो बसाईमा भने हामी आइतबारको बसाईमा छौँ आज, भने यो बसाईमा हामी जहाँ चाहिँ प्रवासमा हुनुहुन्छ प्रवासी मनहरूसँग पनि बसाईमा जोडिनेछौँ, उहाँहरूको लागि भनेर छुट्याएको नम्बर हाम्रो वाट्सएप नम्बर खुल्ला छ, 9840-6068-23 को लाइन खुल्ला छ, यदि सुन्दै हुनुहुन्छ भने हाम्रो देशभन्दा बाहिर रहनुहुने साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ, जहाँ चाहिँ देशभित्र रहनुहुन्छ साथीहरू उहाँले चाहिँ हामीलाई फोन लाइन खुल्ला छ, फोन लाइन मैले फेरि पनि एकचोटि नम्बर जानकारी गराउँछु, 9840-6068-23 को लाइन खुल्ला छ, यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र यो बसाईलाई तपाईँले सुन्दै आउनुभएको छ एक घण्टा भनौँ बेलुका त नभनौँ एकदम रातको समय 8 बजेदेखि 9 बजीसम्म हामी तपाईँहरूको साथमा रहन्छौँ। यो जुन चाहिँ यो कार्यक्रमलाई तपाईँले हप्ताको 3 दिन सुन्न सक्नुहुनेछ, मैले अघि पनि जानकारी गराएँ तपाईँलाई, आइतबार बुधबार र शुक्रबार यही समय 8 बजेदेखि 9 बजीसम्म हामी तपाईँहरूसँगै जोडिनेछौँ। भन्दै भन्दै अब म ढिला गर्दिनँ साथीहरू, तपाईँहरूसँगै कुराकानी गर्नेछु यो एक घण्टाको समय अवधिबार, म तपाईँसँगै हुनेछु र तपाईँकै विशेष सम्बन्ध सन्देशहरूलाई म घरदेशदेखि परदेश अथवा परदेशदेखि घरदेशसम्म ल्याउने गर्नेछु। भन्दै भन्दै आजको लागि चाहिँ म फोन लाइनतर्फै लाग्छु भन्दा पनि वाट्सएप नम्बरतर्फ लाग्छु। आजको लागि फर्स्ट ट्रेन लकी कलर साथी वाट्सएप नम्बरमा हुनुहुन्छ, म उहाँले अन्धेर गर्छु कहाँबाट को हुनुहुन्छ। हेलो नमस्ते। हजुर गुड इभिनिङ, नमस्ते रात्रिकालीन सेवाहरू, कहाँबाट को बोल्दै हुनुहुन्छ? ओहो मलेसियाबाट लिम्बू विजय भन्ने मान्छे बोल्दै हुनुहुन्छ, के छ हाम्रो लिम्बू विजय सरको हाल खबर सुनाउनुहोस्, त्यति बेला के गर्दै हुनुहुन्छ? हजुर हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, यति बेला हामीलाई पनि सुन्दै हुनुहुन्छ होइन? हजुर हजुर हजुर हामी लाइभमा पनि जोडिरहेको छौँ होइन, हाम्रो पात्रबाट चाहिँ बस्न सकिरहेको छैन, हामी अझै पनि बनाउने कोसिस गर्दैछौँ, जारी छ अब कुनै दिनदेखि। हजुर हजुर हजुर पक्कै पनि वेबसाइटबाट तपाईँले सुन्न पनि सक्नुहुनेछ, वेबसाइट पनि अहिले खुल्ला छ, जहाँ चाहिँ हामी आज लगभग 3 दिन भयो हामी वेबसाइटमा जोडिएको छौँ। जे होस् आउनुभयो विजयजी, रातको समय छ, यति बेला तपाईँका विशेष सम्झना सन्देश कसको लागि राख्नुहुन्छ?
1: रात्रिकालीन सम्झना सन्देश राख्नुपर्दा त सर्वप्रथम त रेडियोहरू हो यता टिमलाई गुड नाइट मिलेर पनि शुभकामना, विशेष गरी यता एकको भोइसको जाने तपाईँलाई नै सम्झन चाहन्छु। अनि केही साथीहरूको नाम लिनुपर्दा शङ्कसभा 5 भवन अपन्न रहनु मेरो घर परिवारमा पनि मिठो माया सम्झना, प्यारो छोरा मिजोले भारतीय गुरुलाई पनि गुड नाइट मिठोको पनि शुभकामना दिन चाहन्छु। अनि हाम्रो राजवीर आइकाला सर हुनुहुन्छ, साइन्स खुलुङ, रेसा राई, अश्मी सोताङ, अस्मिता लोरुङ राई, राजकला राई, निमा शेर्पा, सन्मुय शेर्पा, अनि सारू छेत्री, जुना सुब्बा, अनि श्रीवालीलाई पनि गुड नाइट भन्न चाहन्छु। अनि हाम्रो कृष्ण तामाङ हुनुहुन्छ, अनि जीवन थापेन हुनुहुन्छ, अनि हाम्रो पूर्वेलिया काकालाई पनि गुड नाइट मिसेर पनि शुभकामना दिन चाहन्छु। यतिखेरको बसाइमा रेडियोहरू ट्युन गरेर बस्नुहुने र फेसबुक लाइभमा हेर्नुहुने सम्पूर्ण मिडिया प्रेम साथीहरूलाई गुड नाइट भन्न चाहन्छु। र ज जसको नाम छुटेको छ उहाँहरूले चाहिँ जुन मृत्यु छुट्ने गरी नयाँ सम्झना छ है भन्दै म छुटिन चाहन्छु। नमस्ते सेवाहरू, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला लिम्बू विजय शङ्ख सभा घर वैहाल मलेसियाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्ना गुड नाइट विशेषहरू राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला फोन लाइनमा कोही मित्र हुनुहुन्छ? हेलो नमस्ते, गुड इभिनिङ। हजुर
2: गुड इभिनिङ। नमस्ते।
0: हजुर गुड इभिनिङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बालाबाट फुच्ची अम्कला कुलुङ बोल्दै हुनुहुन्छ है? हजुर हजुर। अनि के गर्दै हुनुहुन्छ फुच्ची अम्कलाजी, एकदम रातको समय छ? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि खाना पिना भइसक्यो हजुरको हजुर मेरो पनि खाना भइसक्यो भन्नुपर्छ खाना खाएर म तपाईँहरूलाई होइन यसरी तपाईँहरूकै अब यो सम्झना सन्देश समेट्नको लागि आइरहेको छु अहिले चाहिँ अब मेरो चाहिँ खाना भइसक्यो भन्नुपर्छ है त हजुर हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा तपाईँको सम्झना सन्देशहरू कसको लागि राख्नुहुन्छ
2: अनि हुनुहुन्छ दिदी चिन्ता गुलुङ अनि मम्मी उनीहरू बिलिनन् दिपसा र हेल्थलाई पनि गुड नाइट पर्छ पनि भन्न चाहन्छु अनि हातबारी छ भाइलाई पनि धेरै सम्झना साथमा गुड नाइट दिपसा पनि भन्न चाहन्छु अनि विराटनगरतिर हुनुहुन्छ है प्यारा मान्छेहरू पनि नारी बिन्दुलाई पनि धेरै सम्झना साथमा गुड नाइट पर्छ पनि भन्न चाहन्छु अनि यताई हुनुहुन्छ जीवन

0: साथीहरू त धेरै हुन्छ, अब जति पनि प्रोग्राम सुनेर बस्ने सम्पूर्ण साथीलाई बुझ्न सिक्छ पनि साथी सुन्नुहोस् भन्ने प्रार्थना साथी
1: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला फुच्ची अमकला कुलुङ संखुवा सभा बालक साथी हुनुहुन्थ्यो उहाँसँग म छुटे यति बेला व्हाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ म उहाँलाई पनि अनेर गरिहाल्छु हेलो गुड इभिनिङ नमस्ते हजुर हजुर नमस्ते गुड इभिनिङ हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर ढकाल धर्मराज दुबईबाट बोल्दै हुनुहुन्छ है हजुर अनि के छ धर्मराजजी तपाईँको हाल खबर सुनाउनुहोस् अनि यति बेला यो समयमा के गर्दै हुनुहुन्छ
2: ठिकठाक छ यो समयमा ठ्याक्कै भन्नु पर्दाखेरि अब ड्युटी सकेर म चाहिँ रुम फर्किने क्रममा छु गाडीमा छु अब जाँदा जाँदै फेरि नेटवर्क पनि डिस्टर्ब हुन सक्छ
1: होइन
2: सन्देश सबै लाग्ने
1: हजुर हजुर ल हुन्छ राख्नु होला
2: यति बेला कार्यक्रम क्षतिजबारी रेडियो अनुहार मार्फत सुनेर बस्नुहुने जति पनि साथीहरू हुनुहुन्छ सबैलाई सम्झना शुभरात्री शुभ साँझ भन्न चाहे अनि तपाईँलाई पनि अनि विशेष सम्झनु पर्दाखेरि हाम्रो साथीहरू यति बेला सुन्दै हुनुहुन्छ आशिष नयन सुबेलेको हिमा राई वरुण चञ्चले सम्दिन सरस्वता पोखरेल अस्वस्थ हुनुहुन्छ अरे भन्ने सुन्नमा आएको छ उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना बहिनी दिवसा राई एलिसा लिम्बू अनि बहिनी सुनिता कुलुङ लक्ष्मी छेत्री सपना खड्का मन्जु थापा भाइ निमा शेर्पा अनि अनि अल्का बान्तवा पूर्वेली आकाश राई प्रीति थामी नाना सुनु सुनिता कमला मुखिया अनि अश्मी सोतान अनि सोनिम शेर्पा सानो कमला अनि प्याकुली गीता लिम्बू अनि सरिना गुरुङ कला लिम्बू सहयात्री स्वरूप गगन तेह्रथुमे ताई रत्नबहादुर थापा अनि गुरासर सुसारा शुक्रराज्र साईदी ताई चक्र बान्तवा शान्ति विशी भूमिका राई अनि कल्पना साङपाङ अनिता बस्नेत अनि हेलुका श्रेष्ठ अस्मिता बस्नेत अर्पण रोशनी लगायत धेरै साथीहरू हुनुहुन्छ हाम्रो जीवन खावेन अनि राज भले मगर भाइ प्रवीण मगर अनि काली कमला भने म भागी सिर्जना विष्णु खनाल लगायत सबै साथीहरूलाई एकदम सम्झना मिठो माया शुभरात्रि भन्दै बिदा भए ओके बाई बाई
1: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला ढकाल धर्मराज बिर्ता मोड झापा घर भइहाल यति बेला दुबईबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्ना सम्झना सन्देश सबै सबै साथीहरूमा राखेर व्यवसायीबाट छुटिसक्नु भएको छ भने यति बेला म वाट्सएप नम्बर तर्फै लाग्छु एकजना साथी वाट्सएप नम्बरमा हुनुहुन्छ है त म उहाँले अन्यार गर्छु कहाँबाट को हुनुहुन्छ हेलो रात्रिकालीन नमस्ते हजुर हजुर रात्रिकालीन नमस्कार कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ हजुर भोजपुर सालपाचलिचो घर भई हाल यति बेला कुबेतबाट सुस्मिता नाचिरिङ बोल्दै हुनुहुन्छ है हजुर हजुर अनि के छ हाम्रो सुस्मिताजीको खबर खबर सुनाउनुहोस् जहाँ देशभन्दा बाहिर हुनुहुन्छ सन्चै आरामै हुनुहुन्छ कि हजुर ल एकदम अलिकति सेम मलाई जस्तै भएर रहेछ मेरो पनि अघि भर्खरसम्म ठिकै थियो अहिले चाहिँ केही घाँटीमा समस्या होला जस्तो चाहिँ हुँदैछ होइन ठ्याक्कै आफ्नो ख्याल गर्नु होला है त देशभन्दा बाहिर हुनुहुन्छ होइन अब जहाँ भए पनि तपाईँले आफ्नो ख्याल गर्नु पर्यो है त हजुर हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रम क्षितिज पारीको बसाईमा यो बसाईमा तपाईँका सम्झना सन्देश तर्फ लगाउन त कसको लागि राख्नुहुन्छ
3: अनि मुरुङतिर हुनुहुन्छ नाना दुर्गा अनि मेरो प्यारो छोरा युगलनाथ सिंह पनि

0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुस्मिता नाचरिङ हुनुहुन्थ्यो, सल्पासिलेसो भोजपुर गर्वैहाल यति बेला कुवेतबाट जोडिनु भएको थियो बसाईमा। उहाँले पनि आफ्नो सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ। हेलो, रात्रिकालीन नमस्ते हजुर। हजुर रात्रिकालीन नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर बोल्दैछु सुनिता कुलुङ बालादेखि। के छ नि सुनिताजी, यति बेला रातको समय छ, के गर्दै हुनुहुन्छ नि? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि खाना त खाइसक्नु भयो होला नि त, होइन र? हजुर मेरो पनि खबर ठिकै छ, मेरो खाना भर्खरै भयो, खाना खाएर त तपाईँहरूले साथ दिनु भनेर आइरहेको छु त म यता। हजुर हजुर ल हुन्छ, अनि आउनु भयो यो बसाईमा तपाईँका सम्झना सन्देश तर्फ लगाउन त कसको लागि राख्नुहुन्छ?
1: हुन्छ अनि चाहिँ मेरो घर परिवार सम्झनाको लागि, अनि भक्कै कल गरेकी छु सुन्नु खुसी अङ्कल, अनि धेरै माया सम्झना गुड नाइट भन्न चाहन्छु। अनि नानाहरू सुन्नु सुनिता युनिसा तामाङ, क्या साथी अश्मी सोताङ, सपना मोक्ताङ तामाङ, सर्पता पोखरेल, कमला गली, अनि रजिना घतानी, दिल्सा राई, चार भाइ निमा शेर्पा, सुजन शेर्पा, आशिष मगर, कृष्ण तामाङ, जीवन तामाङ, राज भले मगर, प्रवीण मगर, दिना लिम्बू, विजय सानी, कमला हिमा राई, भूमिका राई, लक्ष्मी छेत्री, प्रिया लिम्बू, सुमाई शेर्पा, दाइरो विजय लिम्बू, अनि सुरज श्रेष्ठ, भकल धनराज, वरुण तन्तरी, राजुरे गाइला, आशिष सैन बस्ने, पूर्वीले आकाश राई, थापा, शरण आली मगर, लगाए साथी धेरै हुन्छ, बुझिन्छु नादेखि प्रोग्राम सुनेर बस्नु सक्छ।

0: हजुर साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ सङ्खुवासम्म बालकको साथी, उहाँसँग म छुट्टै, उहाँले पनि आफ्ना गुड नाइट विशेषहरू सबै सबै साथीहरूमा राखेर यो बसाईबाट छुटिसक्नु भएको छ। यति बेला म व्हाट्सएप कलतर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड इभिनिङ, नमस्ते हजुर। हजुर रात्रिकालीन नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुर गर्वै हाल मलेसियाबाट सुरज राई तुम्सा बोल्दै हुनुहुन्छ। के छ नि हाम्रो सुरज सरको जी, सुरज सरको हाल खबर सुनाउनुहोस् न यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, ड्युटीतिर हुनुहुन्छ है? हजुर मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ है त। हजुर हजुर ल हुन्छ, पक्कै पनि म आराम कुशल रहने कोसिस गर्ने नै छु। अनि आउनुभयो सुरजी व्यवसायमा, तपाईँका सम्झना सन्देश को कसको लागि?
1: सन्देशहरू राख्नु पर्दा प्रश्न त हजुर लगायत रेडियोहरू इन्टा दिनमा धेरै धेरै सम्झना अनि गुड नाइट सुनोस् पनि यहाँहरूको दिवस भन्न चाहन्छु। अनि त्यस्तै गरेर भोजपुरको बहुदुमतिर हुनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण सन्तजनहरू मफत जय आरामको कामना गर्दै गुड नाइट सुनोस् पनि भन्न चाहन्छु। भने केही साथीहरूको नामै लिनुपर्दा अघि भर्खरै यहाँ मलेसियाबाटै कल गरेर जानुभयो फर्स्ट कलर गर्नु पाउँछ, विजय सरलाई धेरै धेरै सम्झना अनि गुड नाइट सुनोस् पनि भन्न चाहन्छु। त्यस्तै गरेर तीर्थ राई, रोमन मोक्तान तामाङ, योगेन इम्याङ लिम्बू, छिरिङ रञ्जन, रञ्जित राई, नियोग राई, आकाश राई, शान्ति राम दाहाल र राजी राई ताईका सर हुनुहुन्छ। अनु शेर्पा, अश्मी सोतल, तान्मय शेर्पा, राजकला तुलुङ, प्रतिमा ईश्वर सिकारी, कमला उद्यम लिम्बू, अनुसा दीक्षित राई, सन्ध्या थोमा, ईश्वरी नेवाङ, अनि अनिता नखौ, सुस्मिता नाछिरिङ, निविया तरिणी राई, अनिसा सुमिना आले, सुनी भुजेल, नाना भूमिका राई, छोनिम शेर्पा, मिडिया प्रेमी निमो शेर्पा, युनिका बस्नेत, रिमा थामी, सुमित्रा पाकिन तामाङ, रत्नी चामलिङ राई, साइली सोनिया कुलुङ, सलिना कुलुङ, सुशीला विश्वकर्मा, कुमिका नेवाङ, चामलिङ निर्मला लगायत मलाई सुरज राई, अन्त्यमा हाम्रो अनमोल छेत्री र दुम्बु कुडिया लगायत मलाई सुरज राई तुम्सा भनेर चिन्नुहुने, अनि सपना तामाङ मोक्तानलाई पनि भन्दै हजुरको बसाइबाट छुट्टिन जाए हवस् त। नमस्ते, शुभरात्री।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुरज राई तुम्सा, भोजपुर गर्वै हाल यति बेला मलेसियाबाट हुनुहुन्थ्यो, म उहाँसँग छुटे यति बेला फोन लाइन तर्फ लाग्छु। हेलो रात्रिकालीन नमस्ते हजुर। हजुर रात्रिकालीन नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर भोजपुरबाट उर्मिला राई बोल्दै हुनुहुन्छ। हजुर के छ नि हाम्रो उर्मिलाजीको खबर यो समयमा, के गर्दै हुनुहुन्छ, रातको समय छ?
2: यो समयमा खबर ठिकै छ, राम्रै छ भन्नुपर्छ दिदी, खाना खाएर अब सुत्न लागेको भन्नुपर्छ।
0: हजुर मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। भनेपछि खाना खाएर सुत्ने टाइम भइसक्यो है तपाईँको?
2: तपाईँले खाना खानुभयो?
0: हजुर मेरो खाना भइसक्यो भन्नुपर्छ है त। हजुर ल हुन्छ, आउनुभयो कार्यक्रम क्षितिज पारीको बसाइमा। यो बसाइमा तपाईँका सम्झना सन्देश तर्फ लागौँ न त, कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट उर्मिला राई, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष गुड नाइट विशेषहरू सबै सबै साथीहरूमा राखेर यो समयबाट छुटिसक्नु भएको छ। तपाईँहरूसँग कुराकानी गर्दैछु यति बेला, यति बेला मैले बीच बीचमा होइन एकदम मिठो गीत पनि सुन्नुपर्छ, होइन गीत पनि सुन्नुपर्छ एकदमै। यो रातको समय छ यति बेला, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जे जस्तो अवस्थामा भए पनि हामीलाई यति बेला तपाईँले अहिले सुनिराख्नु भएको छ होइन। भन्दै भन्दै म यति बेला म व्हाट्सएप कलतर्फ लाग्छु, कोही मित्र व्हाट्सएप नम्बरमा हुनुहुन्छ, एकदमै आज व्हाट्सएप कल धेरै नै धेरैभन्दा धेरै नै आइरहेको छ, म उहाँलाई अनियर गर्छु। हेलो नमस्ते। हजुर नमस्ते नमस्कार रात्रिकालीन सेवा सेवाहरू कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नेपाल घर पास्टर फेरिम हाल कुवेतबाट जुनिता चामलिङ राई बोल्दै हुनुहुन्छ है हजुर अनि के छ जुनिताजी तपाईँको खबर खबर सुनाउनुहोस् न यो समयमा के गर्दै हुनुहुन्छ हजुर मेरो पनि खबर समग्रमा सबै ठिकै छ राम्रै छ भन्नुपर्छ अनि भनेपछि तपाईँ पनि सन्चै आरामै हुनुहुन्छ होला नि त होइन र हजुर हजुर ल हुन्छ सधैँभरि यस्तै राम्रै खबर सुनिराख्नु पाऊ अनि आउनुभयो कार्यक्रम क्षितिज पानीको बसाइमा छौँ हामी यो बसाइमा तपाईँका सम्झना सन्देश को कसको लागि
3: मेरो सम्झना सन्देश राख्नु पर्दाखेरि चाहिँ नेपालतिर हुने दाजु हुनु जुलसा राई अनि भावनामा गए दुर्गा कटुवालाई पनि मेरै मिठो सम्झना सन्द्राई चुलोपुनहरू हुन चाहन्छु अनि मलाई साथी हुनुहुन्छ प्यारो मान्छे रवि भाइलाई पनि धेरै माया मिठो सम्झना भन्न चाहन्छु अनि मसँगै हुने फर्सी जीवन कवि बेस्टो कुशल राई थम्ब्यानी स्वानी मवीर जोशी जीव सुन्दर श्रम कुमार लिम्बू बसन्त श्रेष्ठ गगन तेल थुमे चन्दन थुलुङ
0: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला जुनिता चामलिङ राई पास्टर फिदिम घर भइहालको बेडबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्ना सम्झना सन्देश सबै साथीमा राखेर छुटिसक्नु भएको छ यति बेला फोन लाइन तर्फ लाग्छु कोही मित्र हुनुहुन्छ हेलो गुड इभिनिङ नमस्ते हजुर हजुर गुड इभिनिङ नमस्ते आज सुरुबाट जिब्रो लटपटिरहेछ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर खातबारीबाट अस्मि सोताङ बोल्दै हुनुहुन्छ किन आज मेरो त खालि के हो बिहानबाट एकदम जिब्रो लरबरेकै छ होइन अब यो हाडबिनाको जिब्रो भन्छ यसको के भइरहेछ आज ठ्याक्कै मलाई नै थाहा भइरहेको छैन है
4: मेरो
0: ल दुईजनाकै लरबरेको भए त गाह्रो हुँदैछ झन् मेरोले जितेछ होइन हजुर अनि के छ अस्मि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ होला होइन हजुर हजुर के गर्ने हामीले फ्रिक्वेन्सीबाटै सुन्न पनि पाउनुहुन्छ तपाईँको रेडियो छ भने खोलेर एकदम मजाले बिन्दास पारमा सुनिदिनुहोस् न त के हुन्छ त आजको दिन सुन्दाखेरि हजुर ल अब कुनै दिन सुनौला पो तपाईँको कुरा त ए किनौला हजुर हजुर पक्कै पनि तपाईँले पनि सुन्नुहुन्छ मलाई थाहा छ अनि के छ अनि खानाहरू खाइसक्नु भयो कि हजुर खाना खानु लाग्नु भएको छ है हजुर मैले खाना अघि नै खाइसकेँ नि तपाईँले मैले इन्भाइट गरिरहेको थिएँ अब तपाईँले हेर्नु भएको छैन होइन हतार भन्दा नि मलाई त हतार त छैन त्यसरी हतार चाहिँ म गर्दिनँ मेरो हतार गर्ने दिनहरू गइसके अब बाध्यताले नै पो चलाउनु पर्ला जस्तो भइरहेछ हो ल हजुर हजुर हजुर ल पक्कै पनि कुराकानी लामो भयो अस्मिजी यो व्यवसायमा तपाईँको सम्झना सन्देश चाहिँ राखौँ है
4: अनि यहाँ त छोरी एकजना म एउटा टाउनीतिर हुन्छु मेरो हजुरमा सिन्न एकदम धेरै सम्झेको छु नयाँ सम्झेर भन्न चाहन्छु अनि एकदमै प्यारी साथी
0: हेर
4: न मुटु सानो सचिका किराती सनिम शेर्पा म नागे चाहिँ माधव ढुङ्गे राजु विराई कालालाई एकदम धेरै सम्झेको छु अनि लिम्बू विजय शिशिर चन्द्र सारू छेत्री चाहिँ बिरामी हुनुहुँदो रहेछ उहाँलाई एकदम गेट हुन्छन् भन्न चाहन्छु दिउसा राई अनि कुच्याम कला गुरुङ भूमिका राई रिमा खाने अनमल छेत्री दिउदे सिरिया अञ्जल श्रेष्ठ आशिष नायन बस्नेत शरण आले मगर आकाश राई जनन्द जल मगर ढकाल भएर श्रीदाई श्रीराम भाल घायल अभिमान सुना रन्जित राई सन्तोष काले सिवान थापा भगवान्तिर थिए समीर सहयोगी किराती पूर्ण तामाङ सन्देश कुलुङलाई एकदम धेरै सम्झेको छु अनि विशेष त नाम छुटेको साथीले एकदम धेरै सम्झेको छु अनि हाम्रो कृष्ण तामाङलाई नै सम्झिरहेको छु भन्दै छुटिन्छु ल बाई बाई
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला खातबारीबाट अस्मी सोताङ अस्मीसँग म छुटे उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ र अब पनि हामी कार्यक्रम यो क्षितिज पारेको वर्षमा एकदमै मिठो गीत राख्नेछौँ एकदमै मिठो गीत छ परदेशी र इच्छा जालियामा यो गीत तपाईँहरूको माझमा राख्नेछु गीत पश्चात म फेरि फर्केर आउने नै छु कार्यक्रम क्षितिज पारेको बसाईलाई सुन्दै रहनुहोला

0: हजुर, कार्यक्रम जीवित पानीको बसाइमा मैले एकदम मिठो गीत राखेको थिएँ। परदेशी र इज्जत जाली आमा बोलको गीत मैले राखेको थिएँ। गीत पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम रात्रिकालीन क्षितिज पारीको बसाइले सुन्दै हुनुहुन्छ तपाईँले यति बेला। के गर्ने, यो धेरै कार्यक्रम हुँदा पनि झुकिने चाहिँ मेरो बानी नै बसिरहेको छ साथीहरू, नरिसरिनुहोला। क्षितिज पारीको बसाइले तपाईँले यति बेला सुनिराख्नु भएको छ रेडियो अरुण 97.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ। र अब पनि म ढिला गर्दिनँ, यति बेला फोन लाइन त फेरि लाग्छु। 9840 6863 को लाइनमा कोही मित्र हुनुहुन्छ, म उहाँले अनियर गर्छु। हेलो, नमस्ते, गुड इभिनिङ हजुर।
1: हेलो, नमस्ते,
0: हजुर नमस्ते, रात्रिकालीन नमस्कार, कहाँबाट को बोल्नु भयो? हजुर, भनेपछि मामलिङबाट युनिसा तामाङ बोल्दै हुनुहुन्छ। एकदम मजाले हाँसिदिनु भयो, मलाई पनि हाँस उठ्यो। हजुर हजुर, भनेपछि पानी परिरहेछ, एकदम आवाजलाई अलिक सानो सुनिराख्नु भएको छ। के गर्ने, यो पानी धेरै पर्दा पनि अब टिनको घर हुँदा त गाह्रो गाह्रो छ होइन? सानो पारी पानी पर्दा नै ठुलो पानी परे जस्तो हुन्छ होइन र? हजुर पक्कै पनि। अनि के छ हाम्रो युनिसाजीको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ?
1: हजुर, यति बेला चाहिँ खाना खाएर मजाले प्रोग्राम सुन्दै कल चाहिँ गर्दै बसिरहेको थिएँ, कल लाग्यो, खुसी छु भनौँ न।
0: हजुर, भनेपछि यति बेला खाना खाइसकेर कार्यक्रम सुन्दै बसिराख्नु भएको छ, कल पनि गर्नुभयो, जे होस् कल पनि लगाउन सफल हुनु भएको छ है? हजुर हजुर पक्कै पनि। ल, अनि आइपुग्नु भएको छ कार्यक्रम क्षितिज पारीको बसाइमा। यो बसाइमा तपाईँका सम्झना सन्देश को कसको लागि?
1: हजुर, मेरो सम्झना सुन्दै राख्नु पर्छ, म चाहिँ तपाईँलाई गुड नाइट पनि
0: मिठो
1: मेरो हजुर हुनुहुन्छ प्रतापतिर सन्तोष तामाङ, उहाँलाई गुड नाइट सुरक्षा पनि मिठो सम्झना भन्न चाहन्छु। अनि मेरो प्यारी साथी हुनुहुन्छ दिल सराई भवन मगर, चिन्ता चामलिङ, सानो कमला हुनुहुन्छ, बहिनी सपना तामाङ, सजिनी चन्द्रमा तामाङ, बहिनी रिमा थामी, सुनिता खोलुङ, प्यारी साथी हुनुहुन्छ समीक्षा जोशी, लगाए धेरैजना साथीहरू हुनुहुन्छ, र निराज तपाईँलाई पनि धेरै सम्झना भन्न चाहे लगाए जसले मलाई युनिसा तामाङ भनेर चिन्नुहुन्छ सबैलाई गुड नाइट सुरक्षा पनि मिठो
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युनिसा तामाङ, धर्मदेवी मामलिङको साथी, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ। हेलो, गुड इभिनिङ, नमस्ते हजुर। हजुर, रात्रिकालीन नमस्ते, कहाँबाट को बोल्नु भयो? हजुर, शङ्खुवा सभा 5 56 वाना घर भई हाल साउदीबाट कृष्ण तामाङ। हजुर, अनि के छ हाम्रो कृष्णजीको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, ड्युटीतिर हुनुहुन्छ है, जाँदै हुनुहुन्छ है? हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रम क्षितिज पारीको बसाइमा। यो बसाइमा तपाईँका सम्झना सन्देश तर्फ लागौ, कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला कृष्ण तामाङ, शङ्खुवा सभा वाना घर बैहाल सात समुद्र पारीबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बर तर्फै लाग्छु, आज वाट्सएप नम्बरमा एकदमै धेरैजना साथीहरूको आगमन भइरहेछ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो नमस्ते, हजुर रात्रिकालीन नमस्ते, नमस्कार, जोरले जोरले, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर ठ्याक्कै गेस गर्दाखेरि हाम्रो करिना मगर जस्तो लाग्यो, करिना मगर जस्तै लागिरहेछ मलाई चाहिँ, होइन रहेछ भने म क्षमा चाहन्छु है त। हजुर चिटिङ गरेको होइन, तपाईँको भोइसबाटै म पत्ता पाउँछु। लगभग तपाईँसँग कुराकानी नभएको त एक वर्ष पुरानो भइसक्यो, रै पनि तपाईँको त्यो आवाजहरू त मेरो दिमाग वरिपरि घुमिरहेको छ नि त। हजुर हजुर पक्कै पनि ल ठिक छ हुन्छ। अनि के छ करिनाजी, धेरै समय हराउनु भयो बिचमा, के छ तपाईँको खबर खाएर सुनाउनुहोस्। हजुर भनेपछि
1: खानाहरू खाएर अनि रुममा फोन खोलेर हेरेको ठ्याक्कै आइरहेको रहेछ, अनि त्यहाँदेखि ट्राई गरेको लागि पनि हाल्यो।
0: हजुर हजुर एकदमै हजुर, बल्ल आज अवसर पाउनु भएको रहेछ, तर सुनेर त साथ दिनुहुन्छ होला योभन्दा भनौँ, अब तपाईँले कल नगरे पनि हामीलाई सुनेर साथ दिनुहुन्छ भनेर त मैले आशा गरेको छु। अनि धेरै समय भएको कुराकानी नभएको, अनि के छ अहिले तपाईँको खबर त एकदम ठिक छ नि, सन्चै हुनुहुन्छ नि? हजुर हजुर ल एकदम हजुर। मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। शङ्ख सभातिर अहिले सम्भवतः बाहिर ठ्याक्कै अहिलेको मौसम भन्नुपर्दा चाहिँ बाहिर सिमसिम पानी परिरहेको छ, अरू खबर सब ठिक ठाक छ भन्नुपर्छ है त। हजुर हजुर हजुर ल हुन्छ, सुनाउने कोसिस गर्ने नै छौँ हामी करिनाजी। आउनुभयो कार्यक्रम क्षितिज बारीको बसाइमा छौँ, यो बसाइमा तपाईँका सम्झना सन्देश कसको लागि?
1: हुन्छ फर्स्टमा चाहिँ अब हजुरकै लागि गुड नाइट शुभ सर पनि भन्न चाहे, अनि आफ्नो मनको मान्छेलाई देख्नु होला, अरूलाई देख्यो भने चाहिँ फेरि अलिक गाह्रो होला, कसैलाई नदेख्नु होला भन्न चाहे, अनि त्यति अरू नलिन्टा टिमलाई पनि गुड नाइट शुभ सर पनि धेरै सम्झना, र म टिकलाई पनि धेरै सम्झिरहेको छु भन्न चाहे, अनि भोजपुरतिर हुने घर परिवारलाई धेरै सम्झिरहेको छु, मम्मी बुबा भाइ बहिनी बधाईहरूलाई, मेरो ताईहरू सबैजनालाई धेरै सम्झिरहेको छु भन्न चाहे, अनि केही साथीहरू सम्झिनु पर्दाखेरि सोनाम तामाङलाई धेरै सम्झना मिठो माया भन्न चाहे, अनि पूर्णिमा थापालाई धेरै सम्झिरहेको छु, पुण्य तिमी हराए पनि मैले सम्झिरहेको छु भन्न चाहे, अनि हाम्रो साथीहरू धेरैजना हुनुहुन्छ है, हाम्रो राजबिराई गाईलाई, हाम्रो राजबिराई तुम्सालाई पनि धेरै सम्झना हराएको छैन सम्झिरहेको छु भन्न चाहे, अब साथीहरू धेरैजना हुनुहुन्छ सम्पूर्णलाई धेरै सम्झिरहेको छु, गुड बाई शुभ सबै भन्दै गए ल बाई बाई।
0: हजुर नमस्ते टेक केयर बाई बाई, साथी हुनुहुन्थ्यो यति बेला हाम्रो करिना मगर हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला म फोन लाइनतर्फै लाग्छु भन्दा पनि वाट्सएप नम्बरतर्फै लाग्छु, एकजना साथी लाइनमा हुनुहुन्छ। हेलो रात्रिकालीन नमस्ते हजुर। हजुर रात्रिकालीन नमस्ते, शिवारो कहाँबाट को बोल्दै हुनुहुन्छ? ओहो घर पाँच थर हाल कतारबाट श्री आम्बुहाङ लिम्बू बोल्दै हुनुहुन्छ है, के छ श्री तपाईँको हाल खबर? हेलो श्रीजी, हेलो श्री, साथी श्री हुनुहुन्छ तर उहाँको किन उहाँसँग किन उहाँको आवाजमा केही भनौँ साथी हुनुहुन्थ्यो लाइनमा, मैले उहाँको आवाजलाई सुन्न सकिनँ, के गर्ने साथीहरू यस्तै हुन्छ, कहिले काहीँ फोन लाइनमै केही समस्या भइदिन्छ। उहाँसँग त म छुटेँ, केही छैन, फेरि पनि आउनु होला भन्न चाहन्छु। यति बेला फोन लाइनमा कोही मित्र हुनुहुन्छ? हेलो गुड इभिनिङ नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? ओहो श्रेया लिम्बू बोल्दै हुनुहुन्छ है, हजुर के छ नि हाम्रो श्रेयाजीको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? हजुर खबर खबर सबै ठिकै छ, राम्रै छ, पानी परिरहेछ है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, के छ यति बेला खाना खाइसक्नु भयो? हजुर खाना खाइसकेर सुत्न लाग्नु भएको छ, ल ठिक छ, आउनुभयो कार्यक्रम क्षितिज बारीको बसाइमा छौँ, तपाईँका सम्झना सन्देश कसको लागि?
1: हुन्छ
2: अनि दुर्गापूजाको चाहिँ सुन्दै हुनुहुन्छ सबै साथीहरूलाई सबैले सबैले बुझ्नु छैन।
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला श्रेया लिम्बू उहाँसँग म छुटेँ। उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ र अब पनि कार्यक्रम छिपिस पारेको बसैमा म फेरि पनि एकदमै मिठो गीत राख्नेछु तपाईँहरूमा। एकदमै मिठो गीत छ मेरो सपना टुटाएर बोलको गीत छ, यो गीत सुन्दै रहनुहोला। गीतपछि म फेरि फर्केर आउने नै छु।

0: र नि के छ नि माई यति बेला रातको समय छ, के गर्दै हुनुहुन्छ? हजुर हजुर हजुर, भनेपछि एकदमै उता सानो कमलातिर हुनुहुन्थ्यो, अब जे होस् यता आइपुग्नु भएको छ है। हजुर हजुर, ला एकदमै खुसी लाग्यो आउनुभयो कार्यक्रम छिरिस पारीको बसाइमा। अनि यो बसाइमा तपाईँको सम्झना सन्देश कसको लागि?
1: अनि त्यस पछाडि साथीहरू भन्नुपर्दाखेरि प्रवीण मगर हुन्छ, दिशा गुरुङ, माया शेर्पा, नान सुन सुन्दा हुनुहुन्छ, खुसिया मुकाला गुरुङ, अनि त्यस पछाडि जुना लिम्बू, आदित्य नै सचिन हेङ्गै, अनि त्यस पछाडि सपना तामाङ हुनुहुन्छ, अनि त्यस पछाडि हाम्रो पुखेरिया कसै दाइन बस्ने धर्का धर्मरा मेरो सेवा लक्ष्मी क्षेत्र बुस्मर तारा गुजर मेनका श्रेष्ठ दिया लिम्बू लिम्बू विजय राजु रेकाइला अनि श्रीराम दल अनि धेरै धेरै साथीहरू हुनुहुन्छ। अब यो सम्मान कार्यक्रमलाई माया गर्छन् भने सोनिम शेर्पा, सरस्वता पोखरेल
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट, म उहाँसँग छुटे, उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला व्हाट्सएप नम्बरमा साथीहरू अघि त फटाफट आइराख्नु भएको थियो, अहिले यो पछिल्लो समय आइपुग्नु भएको छैन भन्दा पनि यति बेला व्हाट्सएपमा भन्दा नि फोन लाइनमा हुनुहुन्छ एकजना साथी, म उहाँले अन्यार गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते, हेलो रात्रिकालीन नमस्ते हजुर।
2: हेलो नमस्कार
0: हजुर, रात्रिकालीन नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बोल्दैछु पाँच कमनबाट, सपना तामाङ। हजुर के छ नि हाम्रो सपनाजीको खबर खबर सुनाउनुहोस्।
2: मेरो खबर ठिकै छ, अनि भर्खर खाना साना खाएर हामी त्यो ओछ्यानमा प्रोग्राम सुन्दै बसिरहेको भनौँ
0: न। हजुर खाना खाइसकेर अनि यति बेला हामीलाई सुतिराख्नु भएको छ, साथमा कार्यक्रम पनि सुन्दै हुनुहुन्छ है?
2: हजुर एकदमै।
0: हजुर हजुर, जे होस् कल ट्राई गर्नुभयो, लाउन सफल हुनुभएको छ, हुन्छ। अनि खाना पनि खाइसक्नु भएको छ, सपनाजी आउनुभयो कार्यक्रम छिरिस पारीको बसाइमा छौँ। यो बसाइमा तपाईँका सम्झना सन्देश कसको लागि?
2: हुन्छ फर्स्टमा त हजुरलाई नै गुड नाइट शुभेच्छ पनि, मिठो सम्झना मिठो माया भन्न चाहे।
0: अनि
2: केही साथीहरू हुनुहुन्छ सुनिता कुलुङ प्लस फुटिएम कलालाई पनि गुड नाइट शुभेच्छ पनि भन्न चाहन्छु। अनि निमा शेर्पा राजुलाई काइला टिका राई अनि सुराज राई कुम्छ, निमु शेर्पा सम्झना रुमाङ्छा भावना मगर सुनिता चामलिङ भाइ रमन मस्तान अनि यही हुनुहुन्छ हजुर एन्जिन कुमारलाई पनि शुभेच्छ पनि भन्न चाहन्छु। अनि मेरो प्यारी दिदी हुनुहुन्छ युनिसा तामाङलाई पनि गुड नाइट शुभेच्छ पनि, अनि बहिनी चन्द्रमाया, अब साथीहरू त धेरै हुनुहुन्छ मलाई सपना भनेर चिन्ने, सबै सबैलाई गुड नाइट शुभेच्छ पनि भन्दै छुट्टिन्छु ल। नमस्ते, टेक केयर, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ पाँच खबनबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। यति बेला व्हाट्सएप नम्बरमा हुनुहुन्छ कोही मित्र। हेलो नमस्ते हजुर, हेलो रात्रिकालीन नमस्ते, हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो नमस्ते हजुर, अह कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो नमस्ते हजुर, साथी लाइनमा हुनुहुन्थ्यो। आज व्हाट्सएपमा धेरै समस्या भइरहेको छ किनभने साथीहरूको फोन चाहिँ आइरहेको छ तर मेरो आवाज सुन्न लाई गाह्रो भयो कि उहाँहरूको आवाज मैले त सुनिरहेको छु। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते, हेलो नमस्ते हजुर, बोलिदिनुहोस् न, फोन लाग्यो त। हजुर नमस्ते, गुड इभिनिङ, कहाँबाट को बोल्नुभयो? हजुर अनु शेर्पा, कहाँबाट को कहाँबाट बोल्दै हुनुहुन्छ अनुजी? शङ्खुवा सभा घरबै हालको बेदबाट के छ तपाईँको खबर खबर सुनाउनुहोस् न। हजुर मेरो आवाज कसरी आएको छैन, मलाई सुन्नु भएको छैन बोलेको? हजुर साथी हुनुहुन्थ्यो यति बेला को साथी हुनुहुन्थ्यो उहाँसँग मैले कुराकानी गर्न सकिनँ, के गर्ने, व्हाट्सएप नम्बरमा साथी त हुनुहुन्छ, मैले कुराकानी गर्न सकिनँ यो समयमा। यति बेला अर्कोजना साथी हुनुहुन्छ, म उहाँलाई अनेर गरिहाल्छु, कहाँबाट को हुनुहुन्छ?

0: हेलो नमस्ते, हेलो नमस्ते हजुर, हजुर नमस्ते, तपाईँले मेरो आवाज सुन्नु भएको छैन कि? अरे हजुर हजुर, मैले तपाईँहरूसँग नै बोलिरहेको छु, वाट्सएपमै म बोलिरहेको छु, अन्य कतै पनि बोल्या होइन। निकै छ, हाम्रो डोलमा शेर्पा बोल्दै हुनुहुन्छ जस्तो लाग्यो मलाई। हजुर साथी लाइनमा त हुनुहुन्थ्यो, मैले उहाँसँग कुराकानी गर्न सकिनँ, वाट्सएपमा एकदमै साथीहरू ब्याक टु ब्याक आइरहेको छ, त्यही भएर पनि यहाँनिर अलिकति समस्या भयो। र अब भने चाहिँ म अन्तिममा एकजना म साथी लिन्छु, वाट्सएपमै हुनुहुन्छ, को छ भन्दा पनि यति बेला म फोन लाइनतर्फ लाग्छु। यति बेला फोन लाइनमा कोही मित्र हुनुहुन्छ? हेलो नमस्ते, हजुर नमस्ते, रात्रिकालीन कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सुनु सुनिता राई बेतिनीबाट बोल्दै हुनुहुन्छ है? हजुर, के छ तपाईँको खबर? हजुर भनेपछि पानी परिरहेछ है यति बेला खाँदबारीतिर?
1: हजुर एकदमै मजाले पानी परिरहेछ, प्रोग्राम त सुन्नु पाएन, एकदम पानी परेर रेडियो नै बजेको नसुनिने भयो।
0: हजुर हजुर, एकदमै गाह्रो छ होइन, पानी परिरहेछ, रेडियो बजेको सुन्न पनि गाह्रो गाह्रो भइरहेछ। ल हुन्छ, अब आउनुभयो, हामी अन्तिमतिर छौँ, केही छैन, तपाईँको शुभकामना भन्दा पनि तपाईँको रात्रिकालीन सम्झनातर्फै लागौँ है।
1: हुन्छ, विशेष त तपाईँ लगायत हाम्रो अनिलेक्षणिका तिमीलाई एकदम मिठो सम्झना शुभरात्रि शुभेच्छा पनि भन्न चाहेँ। यहाँ हुनुहुन्छ हस्बेन्ड अनि भाइ भैरवलाई एकदम शुभरात्रि, अनि बुनु सिंह पाकेलुङ फुटी अङ्कला, अनि हाम्रो वरुण चन्द्रले, सपना तामाङ, सानु कमला, अनि डाका धर्मराज भाइ, निमा प्रवीण, धेरै साथीहरू हुन्छ। अब यो सबै कार्यक्रमलाई माया गरेर सुन्ने विशेष नाम छिटेको साथीहरूलाई एकदम शुभरात्रि शुभ सपनी भन्दै छुट्छु। नमस्ते भाइ।
0: हजुर नमस्ते, टेक केयर भाइ भाइ साथी हुनुहुन्थ्यो आजको लागि लास्ट टेन लकी कलर साथी, सुनिता कुलुङ हुनुहुन्थ्यो सङ्खुवा सभा बालक साथी, उहाँसँग छुटेर अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ किनकि समयले नेटवर्क काटिनै सकेको छ। यति बेला 8:56 गइसकेको छ, मैले पनि लगभग कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो। यति जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी यति बेला हामीलाई जहाँ चाहिँ हामीलाई कमेन्ट गरेर साथ दिनुभयो, त्यसै गरी सँगसँगै लाइक सेयर गरेर पनि साथ दिनुभयो, त्यसको लागि पनि विशेष धन्यवाद दिन चाहे। र जतिजना साथीले आज हामीलाई फोन गर्नुभयो, वाट्सएप फोन गर्नुभयो, अनि एउटा नम्बर पनि फोन गर्नुभयो, रिसिभ भएन कि अन्यथा नगर्नु होला साथी, म फेरि पनि तपाईँहरूसँग आउने बुधबारको बसाइमा जोडिने नै छु, त्यति बेला पनि हामी तपाईँहरूसँग जोडिने नै छौँ, केही हुने त नगर्नु होला भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजनमा जोडेर सहकार्यमा जोडेर साथ दिनुहुने जम्मा हाम्रो 21 मिडिया प्रेमी साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दा विशेष धन्यवाद दिँदै जाँदा जाँदै तपाईँहरूमा एकदमै मिठो गीत छोड्दै आजको बसाई कार्यक्रम क्षितिज पारीको बसाईबाट फेरि पनि आउने बाचाको साथमा म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमित याखा आजको बसाईबाट बिदा हुन्छु। हवस् त, नमस्ते सबै सबैमा, गुड नाइट, शुभ सपनी।

रेडियो अरुण अरुण 97.6 मेगाहर्ज हर पल तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्बत 2083 साल साउन 25 गते सोमबार श्रावण कृष्ण द्वादशी 10 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: आफ्नै व्यवहारले एकजुटै प्रधानमन्त्री राष्ट्रपाका मन्त्रीहरू हरेक महिना पार्टी कार्यालय जानै पर्ने। संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम संविधान विपरीत भएको सर्वोच्चको ठहर। सतर्कता केन्द्रद्वारा 9,000 कर्मचारी कार्यवाहीमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको सीमाले छुट्याएका सम्बन्धले जोड़िएका बस्ती शीर्षकको शुभ समाचार।
0: नेपाल भारत सीमामा धेरै ठाउँमा विवाद र असुरक्षाका खबर सुनिन्छन् तर सीमाका सबै कथा त्यस्ता छैनन्। कञ्चनपुरको कृतिया कवर र इलामको श्री बुङमा सीमा स्तम्भले दुई देश छुट्याए पनि दैनिकी संस्कृति र सम्बन्धले मानिसलाई जोड़िराखेको छ। यहाँ खेतीपातीदेखि बिहेबारी किनमेल विपद व्यवस्थापन र सामाजिक संस्कारसम्म दुवैतर्फका बासिन्दा एक अर्काको भरपर्दा छिमेकी मात्र होइनन् आफन्त झैं बनेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 10 को कृतिया कवर महाकाली र जोगबुढ़ा नदी पारी भारतको उत्तर प्रदेश स्थित पीलीभीत जिल्लाको नौजलिया क्षेत्रको कृतिया कवर बंगाली बस्तीसँग जोड़िएको छ। पारीको कृतिया कवरमा बंगाली समुदायको बसोबास भएकाले यहाँ उक्त बस्ती बंगाली बस्तीका नामले चिनिन्छ। महाकाली किनारको 21 नम्बर र जोगबुढ़ा किनारको 20 नम्बर सीमा स्तम्भले दुई देशको सीमा छुट्याउँछन् तर 10 गजाले छुट्याएको भूगोलले यहाँका मानिसको सम्बन्ध टुटेको छैन। कृतिया कवरका स्थानीय खड्के बुढ़ाका अनुसार केही वर्ष अघिसम्म गाउँमा विद्यालय थिएन, जोगबुढ़ा नदीमा पुल थिएन, त्यसैले गाउँका बालबालिका पढ्न भारतकै बंगाली बस्ती जान्थे। त्यति बेला कृतिया कवरको बस्तीमा बाढ़ी पस्दा नेपालीले भाग्ने ठाउँ समेत पाउँदैनथे। उनीहरू सुरक्षित स्थानको खोजीमा भारततर्फै जाने गर्थे। अहिले झोलुङ्गो पुल बनेपछि र गाउँमै बाल विकास केन्द्र खुलेपछि त्यो अवस्था बदलिएको छ तर दुवै मुलुकका बस्ती बीचको सामाजिक सम्बन्ध उस्तै छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर न त पैसा नै धेर लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार मध्यरातमा व्यक्त गरेको एकलोपनले राष्ट्रपाभित्र र बाहिर नयाँ तरंग ल्याएको छ। उनले सामाजिक संचारमा लेखेका थिए, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति राष्ट्रपाकै नेताहरू फरक फरक कोडबाट चर्चा गरिरहेका छन्। 5 महिना अघिको चुनावमा 51,85,000 लोकप्रिय मतसहित प्रतिनिधि सभामा झण्डै 2/3 बहुमतको सरकार बनाएका प्रधानमन्त्री एक्लै लड्नुपर्ने स्थिति कसरी आयो? यसले राष्ट्रपा र सरकारबीच खटपटको संकेत गरेको छ। प्रधानमन्त्री शाहको अभिव्यक्तिको वरिपरि रहेर पार्टी सभापति रवि लामिछानेले सरकारले काम नगरे
8: दलले कान समात्ने क्षमता राख्ने टिप्पणी गरेका थिए। काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले सरकार लीगबाट बाहिर गए पुनः लीगमा ल्याउने बताए। सोहीक्रममा लामिछानेले भनेका थिए, सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम गर्छ, सरकारले काम गरेनछ भने हामीसँग राजनीतिक पार्टी छ, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्छ। सरकारका सबै कामको बचाव गर्दै आएका सभापति लामिछानेले पहिलोपटक कड़ा टिप्पणी गरेका हुन्। प्रधानमन्त्री शाह र सभापति लामिछानेको राजनीतिक दृष्टिकोणमै ठूलो भिन्नता रहेकाले पार्टी र सरकारबीच तालमेल नमिलेको राजनीतिक विश्लेषकहरू बताउँछन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा रासोपाका अधिकांश सांसदले बजारमा एलपी ग्यासको अभावको विषयलाई लिएर प्रधान सरकारको चरको आलोचना गरेका थिए। सरकारले सोचे अनुसार काम गर्ने कुरामा पार्टीका नेताहरूबाट आवश्यक सहयोग नपाएको महसुस गरेर प्रधानमन्त्रीले एक्लो महसुस गर्न थालेको हुन सक्ने रासोपा निकट विश्लेषकहरू बताउँछन्। त्यस्तै सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम गरेन र बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्ने भन्दै रवि लामिछानेले चेतावनी नै दिएका छन्। त्यस्तै आफ्नै व्यवहारले एक्लिँदै प्रधानमन्त्री शीर्षकमा यो खबर मध्याह राष्ट्र दैनिकमा छ भने यसैसँग जोड़िएको अर्को खबर मन्त्रीलाई उत्तरदायी बनाउँदै रासोपा शीर्षकमा खबर छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मन्त्रीहरूलाई पार्टीसँग नियमित संवादमा जोड़दैछ। यसका निम्ति सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय जानै पर्ने गरी पार्टीसँगको प्रत्यक्ष संवादको कार्यक्रम तय गरेको छ। आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्दैछ। कार्यक्रम मार्फत मन्त्रीहरूलाई नागरिक गुनासा समस्या सुझाव र अपेक्षासँग प्रत्यक्ष जोड़न खोजिएको हो। रासोपाका महामन्त्री असीम शाहका अनुसार नयाँ निर्णय अनुसार अबदेखि मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोड़िनुपर्नेछ। सहमहामन्त्री असीम शाहले आइतबार विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिएका हुन्। लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी सुझाव र सम्पर्कमा रहनु भएको उल्लेख गर्दै उनले यसै यथार्थलाई मनन गर्दै जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न पार्टीले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्न लागेको बताएका छन्। हरेक महिना पार्टी कार्यालय जानै पर्ने शीर्षकमा यो खबर छ।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेश बारे आक्रामक अभिव्यक्ति दिनुभएको छ। केन्द्रीय समिति बैठकको शुरूआतमै उहाँले पार्टीभित्रको आन्तरिक अवस्था, आगामी 15 महाधिवेशन र न्यायिक प्रक्रिया बारे आफ्नो अडान स्पष्ट पार्नु भएको हो। आगामी 15 महाधिवेशनलाई लक्षित गर्दै थापाले यसलाई समावेशी र सबैको सहभागिता सुनिश्चित हुने गरी सम्पन्न गर्नुपर्ने बताउनुभयो। कसैको डर र धम्कीले आफ्नो बाटो नफेर्ने चेतावनी दिँदै उहाँले भन्नुभयो, म तर्साएर तर्सिन्न र थर्काएर थर्किन्न। यो कुरा सबैलाई जानकारी होस्, म तर्साएर तर्सिन्न, दबाएर दबिन्न र फकाएर फकिन्न। उहाँले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूप्रति आफ्नो सम्मान रहेको तर निष्पक्ष महाधिवेशन गर्न सबैलाई समेटेर अगाडि बढ़ने बताउनुभयो। अदालतको पुनरावलोकन आदेश बारे डराउनु पर्दैन। पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशबारे सभापति थापाले कंग्रेस डराउनु पर्ने कुनै कारण नरहेको बताउनुभयो। विशेष महाधिवेशन विधान सम्मत भएको र निर्वाचन आयोगले पनि सतर्क गरिसकेको भन्दै उहाँले अदालतमा गएर आफ्ना कुरा शानका साथ राख्ने बताउनुभयो। नागरिकमा ठूलो निशा छ भन्दा तत्कालीन नेतृत्वले सुनेन। कंग्रेस सभापति थापाले पार्टी र सरकारको कार्यशैलीप्रति असन्तुष्टि छ भनेर जानकारी दिँदा तत्कालीन नेतृत्वले नसुन्दा अहिलेको यो अवस्था आएको बताउनु भएको छ। काम गर्ने तरिका ठिक नभएको आफ्नो टिप्पणी तत्कालीन नेतृत्वले नसुन्दा जेएनजी आन्दोलन भएको उहाँले बताउनुभयो। 8 एजेण्डामा छलफल, नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक, पार्टी केन्द्र कार्यालय सानेपामा शुरू भएको छ। बैठकमा विभिन्न 8 प्रमुख एजेण्डामाथि छलफल भइरहेको छ। बैठकमा पार्टीको 15 महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका तथा सदस्यता अध्यावधिक र वितरण सम्बन्धी विषयमा मुख्य रूपमा छलफल भइरहेको हो। हिमालय टाइम्समा छापिएको खबर हो यो। पार्टीको अन्तर्द्वन्द र न्यायिक प्रक्रियाबारे कंग्रेस सभापतिको आक्रामक अभिव्यक्ति शीर्षकमा।
8: Thank you.
2: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिश नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएशनको सिफारिशमा वा कानून व्यवसायलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। न्यायाधीश नियुक्तिमा सधैँ प्रश्न उठ्ने गरेकाले राजनीतिक गन्धको आरोप नआओस् भन्नका लागि पनि यसपटक फरक फरक शैलीमा सिफारिश गरिने उनले बताएका छन्। बालेन्द्र शाह प्रधानमन्त्रीका रूपमा आएपछि संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने अभ्यास तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई रोजेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीश शर्मा नै न्याय परिषद अध्यक्ष छन्। यसअघि कानून व्यवसायीलाई सिधै वा उच्च अदालत हुँदै आएकालाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने अभ्यास थियो। विगतमा कानून व्यवसायबाट नियुक्त केही न्यायाधीशको न्याय सम्पादनमा विवाद हुनुका साथै हाल सर्वोच्च अदालतमा करियर जज जिल्ला उच्च अदालत हुँदै आएका न्यायाधीश कोही पनि नभएकाले पनि यसपालि कानून व्यवसायलाई सिधै न्यायाधीशमा सिफारिश नगर्ने तयारी भइरहेको परिषदका सदस्यहरूले बताएका छन्। सर्वोच्च अदालत अभिलेख अदालत र न्याय सम्पादनको अन्तिम निकाय भएकाले परिपक्व र अनुभवले खारिएको व्यक्तिलाई ल्याउने अभ्यास यसपटक थालिने उनको भनाइ छ। सर्वोच्चको न्यायाधीश सिफारिश गर्ने निकाय परिषदमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानून मन्त्री सविता गौतमका साथै महेश कुमार नेपाल र दामोदर खड्का सदस्य रहेका छन्। न्याय परिषदको बैठक अध्यक्षको हैसियतमा प्रधान न्यायाधीशले बोलाउने अभ्यास छ। प्रधान न्यायाधीश शर्माले न्यायाधीश सिफारिशको तयारी भइरहेको तर कसलाई ल्याउने वा नल्याउने भन्ने बारे केही छलफल नभएको दावी गरेका छन्। सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिश गर्ने अभ्यास तोड्ने न्याय परिषदको तयारी। प्रधान न्यायाधीश सहित भालवाला सबै न्यायाधीश कानून व्यवसायबाट सोझै नियुक्त पाएका लगायतको उपशीर्षकमा सर्वोच्चमा कानून व्यवसायलाई बार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: शासकीय सुधार हट्यो फाइल अड्काउने प्रवृत्ति शीर्षकमा गोर्खापत्रमा खबर छ। सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयमा दर्ता भएका फाइल, शुरूआत भएका टिप्पणी लगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णय प्रक्रियामा ढिलाइ हुने र सेवाग्राहीलाई अल्झाउने प्रवृत्तिमा कमी आएको हो। कार्यालयको कार्य सम्पादनमा प्रक्रियागत सरलीकरण, कर्मचारीको जिम्मेवारी स्पष्ट निर्धारण, अनुगमन तथा सुपरिवेक्षणको प्रभावकारिता, डिजिटल प्रणालीको प्रयोग र कर्मचारीको सेवाग्राही प्रति उत्तरदायित्व बढ़दै जाँदा सेवा प्रवाहमा क्रमिक रूपमा सुधार आएको छ। सरकारी निकायको प्रमुख उद्देश्य सेवाग्राहीलाई छिटो छरितो निष्पक्ष र पारदर्शी रूपमा सेवा प्रदान गर्नु नै हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भई शासकीय सुधार गर्ने उद्देश्य सहित सरकारले 100 कार्यसूची सार्वजनिक गरी प्रशासनिक सुधारको अभियान चलाएसँगै अहिले सरकारी निकायमा अनावश्यक फाइल अड्काउने र सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिमा कमी आएको छ। उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमल सिन्हाले दैनिक सेवाग्राहीको चाप बढ़ी हुने भूमि प्रशासन, उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत निकायमा अहिले सेवाग्राहीलाई सेवा दिने क्रममा पहिलाको जस्तो फाइल रोकिने र लुकाउने अवस्था नभएको पाइएको बताउनुभयो। शासकीय सुधार हट्यो फाइल अड्काउने प्रवृत्ति शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 6 महिनामा गरेको विशेष अनुगमनका क्रममा समय पालना नगर्ने र सरकारी पोशाक नलगाउने 9,081 कर्मचारीलाई कार्यवाहीका लागि सिफारिश गरिएको छ। केन्द्रले पुष 16 असार मसान्तसम्म देशभरका 1,053 सार्वजनिक कार्यालयमा आकस्मिक अनुगमन गरेको हो। केन्द्रका अनुसार कार्यवाहीमा परेका मध्ये 8,165 जनाले तोकिएको समय पालना नगरेको र 916 जनाले सरकारी पोशाक नलगाएको पाइएको छ। चरणमा 231 कार्यालयमा अनुगमन गरी 2,069 कर्मचारीलाई कार्यवाही गरिएको थियो भने चैत 17 असार मसान्तसम्मको दोस्रो चरणमा 822 कार्यालयमा अनुगमन गरी 7,012 कर्मचारीलाई कार्यवाही गरिएको थियो। केन्द्रले अनुशासन उल्लंघन गर्ने कर्मचारीलाई निजामती सेवा ऐन 2049 दफा 15 बमोजिम सचेत गराई कार्यवाही गर्न सम्बन्धित निकायलाई सिफारिश गरेको छ। केन्द्रका अनुसार अहिले पनि उपसचिव र सतर्कता प्रहरीका प्रहरी परीक्षकको नेतृत्व मा 6 टोली नियमित अनुगमनमा खटिएका छन्। सरकारी अस्पताल, राहदानी, यातायात, वैदेशिक रोजगार, मालपुर तथा नापी कार्यालयमा अनुगमनलाई निरन्तरता दिएको छ।
0: संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम संविधानको मर्म विपरीत सर्वोच्च शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। सांसदहरूलाई प्रत्यक्ष आयोजना कार्यान्वयनका लागि बजेट उपलब्ध गराउनु, शक्ति पृथकीकरण नियन्त्रण तथा सन्तुलन र संहिताको मूल मर्म विपरीत हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ। केन्द्र तथा प्रादेशिक सरकारहरूले विभिन्न नाममा सांसदको प्रत्यक्ष हस्तक्षेपकारी भूमिका हुने गरी संसदीय क्षेत्र विकास कार्यक्रमहरू लागू गरेको सन्दर्भमा परेको रिट निवेदनमा सुनवाई गर्दै सर्वोच्चले विकास कार्यक्रम छनौट, बजेट विनियोजन र कार्यान्वयनमा सांसदको प्रत्यक्ष कार्यकारी संलग्नता रहने गरी विवादास्पद कोष वा कार्यक्रम सञ्चालन नगर्न सरकारको आदेश दिएको हो। सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले सांसद विकास कोष गैर संवैधानिक हुने र यसले विधायकी अधिकारको गम्भीर विचलन हुने व्याख्या गरेको हो। सकल मिसिल जलेपछि आदेश पुनः तयार, उपशीर्षकमा यससँगै खबर छ। सर्वोच्च अदालतको यो आदेश सम्बन्धी सक्कली मिसिल गत साल भदौ 25 गते जेएनजी आन्दोलनका बेला भएको आगजनीका कारण नष्ट भएपछि सर्वोच्चले मुद्दाको स्थिति समेतको आधारमा नयाँ आदेश तयार पारेको जनाएको छ भन्दै अभियान राष्ट्रिय दैनिकले यो खबर छापेको हो।
8: जापानिज इन्सेफलाइटिस भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको मृत्यु भएको छ। अन्य 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोगहरूमध्ये जेई सबैभन्दा धेरै मृत्यु गराउने रोगमा पर्छ। केही वर्ष यता जेईले प्रकोपकै रूपमा लिन थालेको छ। जेई एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जेई भाइरस संक्रमित क्यूलेक्स जातका लामखुट्टेको टोकाईबाट मानिसमा सर्छ। यो लामखुट्टेको टोकाईबाट सर्ने प्लाई भी भाइरस हो। डेंगी, जिका, पहेलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुगुर र हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा रहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामी मध्ये 1/3 मृत्यु हुन्छ भने बाँच्नेहरूमध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। पछिल्ला केही सातमै जेई भाइरसको संक्रमणबाट कोशी प्रदेशमा 6, मधेस प्रदेशमा 2 र लुम्बिनी प्रदेशमा 1 जनाको गरी 9 जनाको मृत्यु भएको छ। जेई संक्रमणबाट हुने मृत्यु दीर्घकालीन अपाङ्गता र संक्रमण रोक्न खोप नै सुरक्षित र प्रमाणित उपाय हो। तर स्रोत अभावका कारण एकैपटक सम्पूर्ण जनसंख्यालाई खोप लगाउन सक्ने अवस्था भने नरहेको स्वास्थ्य सेवा विभाग भनाई छ। कोशी प्रदेशमा 6, मधेसमा 2 र लुम्बिनीमा 1 को जेई संक्रमणबाट मृत्यु भइसकेको छ भने अन्य 37 जना संक्रमित अस्पताल भर्ना छन्। संक्रमित मध्ये अधिकांश खोप नलगाउनेहरू पाइएका छन्। एक महिनामै जापानिज इन्सेफलाइटिसबाट 9 को मृत्यु शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: विमानस्थल बन्यो टिकटक स्थल शीर्षकमा गोर्खापत्र दैनिक खबर लेख्छ। करोड़ौं रूपियाँ खर्च गरेर पुनर्निर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज उड्ने स्थल भन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर बनाउने थालोका रूपमा प्रयोग हुन थालेको छ। विमानस्थलमा नियमित उड़ान नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावन मार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन्। सुदूरपश्चिमका पहाड़ी जिल्लालाई हवाई सेवा मार्फत जोड़ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उड़ान नहुँदा